0: 25 किलोको बोरा 1,350 रुपियाँबाट बढेर 1,750 रुपियाँसम्म पुगेको व्यवसायीहरूले नै स्वीकार्छन्। सरकारले सहुलियत दरमा चिनी आपूर्ति सहज बनाएको र साल ट्रेडिङ मार्फत प्रति किलो 110 रुपियाँमा चिनी उपलब्ध गराएको दावी गरिरहेको छ। तर यथार्थमा भने उपभोक्ताले 1 किलो चिनीको 140 रुपियाँसम्म तिर्न बाध्य रहेका छन्। खानेतेलको मूल्यले पनि त्यस्तै छलाङ मारेको छ। खानेतेल प्रति लिटर 320 देखि 460 रुपियाँसम्म तिर्नु परेको छ भने दाल प्रति किलो 110 बढेर 220 देखि 250 रुपियाँसम्म पुगेको छ। तरकारी र फलफुलको भाव पनि छोई नसक्नु रहेको उपभोक्ताहरूले बारम्बार गुनासो गरिरहेका छन्।
1: फेरि पनि बाढी प्रभावकै समाचार। पछिल्लो 24 घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अत्याधिक वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्ड अनुसार बिहिबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा 267.4 मिलिमिटर वर्षा मापन गरिएको छ। 24 घण्टामा 140 मिलिमिटर भन्दा बढी वर्षालाई अत्याधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्याधिक वर्षा भएको देखिएको छ। त्यस्तै 100 मिलिमिटर भन्दा बढी वर्षा भएका धेरै केन्द्रहरू छन्। लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका 7 ठाउँमा पहिरो खस्दा देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प बनेको छ। 2 दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोरङ गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सडकमा क्षति पुगेको छ। त्यस्तै 3 दिनदेखिको वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि सरकारले मध्य र पश्चिम क्षेत्रका 25 भन्दा बढी जिल्लामा सवारी साधन आवागमन बन्द गरेको छ। मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका 25 जिल्लालाई रेल अलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी साधन बन्द गर्ने निर्णय गरेको हो। यो सँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई सर्कुलेट गरिसकेको छ। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।
0: बुधबार साँझदेखि मुलुकभर भइरहेको अविरल वर्षाका कारण नेपाली काङ्ग्रेसको अधिवेशन पनि प्रभावित भएको छ। महाधिवेशन अन्तर्गत असोज 10 गतिभित्र सम्पन्न गर्नुपर्ने प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनका कार्यक्रम प्रभावित भएको काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। प्रवक्ता चालिसेले वर्षाले प्रभाव पारेका स्थानमा मौसमको अनुकूलता हुने गरी अधिवेशन सम्पन्न गर्न सकिने सुविधा दिएको समेत बताएका छन्। यसैबीच 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत नारा र लोगो सार्वजनिक गरिएको हो। नारा परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काङ्ग्रेस अबको विकल्प तय गरिएको छ। साथै लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ।
1: काङ्ग्रेसको खबरपछि अब एमालेको खबर। एमाले केन्द्रीय कमिटी बैठकमा नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने करिब 20% मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। पुनर्गठनको पक्षमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको बोली फेरिएपछि करिब 20% अर्थात करिब 4 दर्जन भन्दा बढी केन्द्रीय सदस्य नीति र नेतृत्व पुनर्गठनको पक्षमा उभिएका थिए। एमालेको पार्टी कमिटीका लागि यो कमजोर मत होइन। पुनर्गठनको पक्षमा व्यक्त 20% सदस्यको आवाजलाई व्यवस्था गर्दै केन्द्रीय कमिटीले नीति र नेतृत्व पुनर्गठनका लागि कुनै विधि बनाएन। बरु यो केन्द्रीय कमिटीले अध्यक्ष ओलीलाई बलियो बनाउने गरी फरक मतलाई दबाउने काम गर्यो। अब एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको छ। निर्वाचनको समीक्षा गर्न नीति र नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठन भएको कार्यदलको प्रतिवेदनलाई समेत केन्द्रीय कमिटीले अलपत्र पार्यो। जुन प्रतिवेदनमा 13 भेलाको सुझावलाई समेटिएको थियो। बागमती बाहेक अरू भेलाका बहुसंख्यक नेता तथा कार्यकर्ताले पुनर्गठनको पक्षमा मत दिएका थिए। केन्द्रीय कमिटीले पारित गरेको अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा कार्यदलहरूको सुझावलाई समेटिएको छैन। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ, ओलीको विकल्प खोज्ने नेताहरूको आवाज निस्तेज, 20% पुनर्गठन माग व्यवस्था। कान्तिपुरमा खबर छ।
2: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
3: दुबईको प्रतिष्ठित इसादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी, सम्पर्क 98426443211, 98142076004 र 98013583969। खोरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
3: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084। वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
3: यस कृषक उपकार बच्च तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते।
0: प्रमुख उपप्रमुख वडा अध्यक्ष र सदस्यको पदका लागि कुल 17,105 पदका लागि भदौ 1 गते दरखास्त आह्वान भएको थियो। परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिएर निर्वाचनमा जान लागेको रासोपाली
1: 15 महाधिवेशनका लागि नेपाली काङ्ग्रेसले विभिन्न समितिहरू गठन गरेको छ। सभापति गगन कुमार थापाको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति र अन्य समितिहरू पनि गठन गरिएको छ। सभापति नेतृत्वको केन्द्रीय निर्देशन समितिमा 11 सदस्य र 1 जना सदस्य सचिव राखिएको छ। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई सदस्य सचिव बनाइएको छ। आर्थिक प्रशासन समितिको जिम्मेवारी कोषाध्यक्ष उमेश श्रेष्ठलाई दिइएको छ। प्रचार प्रचार समितिको संयोजकमा देवराज चालिसे, सचिवालय व्यवस्थापन समितिको सभापतिमा उदय शमशेर जबरा, अतिथि सत्कारमा डिला संग्रोला लगायतलाई जिम्मेवारी दिइएको छ।
0: भूमि मन्त्रालयले अविरल वर्षाले देशका विभिन्न भागमा बाढी परि र डुबान हुन सक्ने भएकाले स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन समेत निर्देशन गरेको हो।
1: फौजदारी मुद्दामा पक्राउ परी आफै कानून व्यवसायी राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानूनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
0: नेपाल गुणस्तर तथा नापतोल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा सशंकित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको हो।
0: वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत 3.5 महिनादेखि 4.5 महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व
3: नेपाली खबरमा अब विदेशका खबर। बहराइनको नेतृत्वमा संयुक्त राष्ट्र संख्या 80 सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्वाध आवत जावत सुनिश्चित गर्न आह्वान गरेका छन्। बहराइनका विदेश लतिफ अल जयानीले राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशका तर्फबाट उक्त आह्वान गरेका हुन्।
4: अब खेल र खेलाडीका प्रसङ्ग। आइची नायोगा एसियाली खेलकुद 2026 नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजय सुरुवात गरेको छ। जापानको नायोगा स्थित कोरोवी एथलेटिक्स पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई 5 विकेटले हरायो। यस्तै महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ।
3: अब विचार तथा विश्लेषण। नदी किनारका जीवित पहरेदार शीर्षकमा डाक्टर सुशील पौडेलको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। हाम्रा पुर्खाले चौतारो बनाएर रुख बाटो र समाजलाई एउटै छारीमा जोडिदिएका थिए। अब त्यही बुद्धिलाई नयाँ समयको ज्ञानसँग गाँच्नुपर्छ। पुराना रुखको लेखाजोखा राखेर नदीलाई उसको स्वाभाविक ठाउँ छाडेर ग्याभियनदेखि खर बाँस निगालो हुँदै बरपिपलसम्मको जीवित तटबन्ध बनाएर र समुदायलाई संरक्षणको अगुवा दिएर बरपिपलको पूजा फूल चढाएर मात्र पूरा हुँदैन। तिनको जरा जोगाउनु, छाया फैलिन दिनु र भावी पुस्ताका लागि हरियो धरती छाड्नु नै साँचो आराधना हो। हामीले रुख जोगायौं भने रुखले माटो जोगाउनेछ, माटो जोगियो भने बस्ती जोगिनेछ, बस्ती जोगियो भने हाम्रो इतिहास संस्कृति र भविष्य एउटै छारी मुनि सास फेरिरहनेछन्। नदी कटान, कार्बन उत्सर्जन र हिमालमा हुने तापमान वृद्धिको समाधान हाम्रा आँखा अगाडि भगवान कृष्णका अंशका रूपमा उभिएका छन्। हामी भने दिशाभीन रूपमा भौतारिरहेका छौं।
4: हवस् त, काठमाडौँमा रेडियो एनआर 90.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भएको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738, मोबाइल 98550880002।
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 5855 7070 र 0855 7070 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 4 93 580 र 98 5 50 26 440
3: It's 6 o'clock अहिले 6 बजेको छ

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 10 गते शनिबार, सन 2026 सेप्टेम्बर 26 तारिक, भदौ शुक्ल पक्षको पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सिदेखि सुधार हुने मौसमविदको भनाई।
0: मुख्य राजमार्गमा आज पनि गाडी नचल्ने, सडक अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
1: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपील, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नु पर्नेमा जोड।
4: हामीले घरभित्र नै अन्तर्राष्ट्रिय रूपमा भएका कुराहरूलाई लागू गर्न जरुरी छ कि त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्न पर्यो नि त।
0: युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यु सदस्य देशहरू सहमत, हङ्गेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
1: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।

0: सानी टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेका ठाउँका नदी खोलामा बाढी आएको छ। सङ्खुवा सभाको अरूण, पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट लगायतका नदी खोलामा ठूलो बाढी आएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए पनि अरू धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले बुधबार बेलुकादेखि नै देशका धेरै जसो ठाउँमा निरन्तर पानी परिरहेको छ। आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सि सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकाले जनजीवन प्रभावित बनेको छ।
6: लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर ज्यामिरे घाट गजुरी नजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएको छ। पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौडा काठमाडौँ आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। बाढ़ी पहिरोका कारण देशका अरू धेरै सड़क खण्ड हिजोदेखि नै बन्द छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिम रहेका मध्य र पश्चिमका 25 जिल्लामा राति र दिउँसो दुवै समयमा गाड़ी पूर्ण रूपमा बन्द गर्न सुझाव दिएको छ। त्यस्तै पूर्वी पहाड़ र मध्य तथा पश्चिम क्षेत्रका 29 जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिन सक्ने भनिएको छ। कोशी, मधेश र बागमतीका 23 जिल्लाहरूमा सतर्क रहन पनि प्राधिकरणले भनेको छ।
5: लगातारको वर्षाले भोटेकोशीको बाढीबाट प्रभावित सहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट प्रभावित भए अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। यस्तै हावाहुरी सहितको वर्षाका कारण सिराको विष्णुपुर गाउँपालिका एकका किसानले झण्डै 2 जमिनमा लगाएको खुबारीमा क्षति पुगेको छ। यस्तै सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ।
6: लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरुद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनाएको छ। लामो समयदेखि ग्यास आपूर्तिमा भइरहेको असहजतालाई सरकारी स्तरबाट पहल भएर भारतबाट आयात हुने परिणाम बढ़ाइरहेका बेला सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नुपर्ने भएको हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास आपूर्ति सहज बनाउन भइरहेको प्रयासमा अहिले फेरि ठेस लागेको स्वीकार गर्नुभयो। भारतबाट आयात बढ़ाएर काम गरिरहेका थियौं, यही बेला पुनः सड़क अवरूद्ध भएपछि आपूर्ति सहज बनाउन चुनौती थपिएको छ। उहाँले भन्नुभयो, यद्यपि हामीले जति सक्दो धेरै ग्यास बजारमा पठाउन प्रयास गर्दै आएका छौं। हिजो शुक्रबार 40,000 भन्दा बढी ग्यास सिलिण्डर उपत्यकाका विभिन्न डिलर मार्फत वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो। पेट्रोल, डिजल र हवाई इन्धनको आपूर्तिमा भने समस्या नहुने निगमले जनाएको छ। लगातारको वर्षाले सड़क अवरूद्ध भए पनि खाद्यान्न आपूर्तिमा समस्या नहुने खाद्य किनारा किराना व्यवसाय संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले जानकारी दिनुभयो। वर्षा शुरू भएपछि काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति गर्ने सबैभन्दा ठूलो थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिक भित्रने तरकारीको परिणाम घटेको छ। सबैजसो तरकारीको भाव बढेको छ। सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: काया कैरनमा राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
10: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
11: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
10: भेन्टिलेटर सेवा,
11: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
12: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
10: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा आलोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सिदेखि सुधार हुने मौसमविदको भनाई, मुख्य राजमार्गमा आज पनि गाडी नचल्ने, सडक अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा गएको भदौ 10 आएको भोटेकोसी बाढीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयको केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभयो। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल, भारत, चीन त्रिदेशीय संयन्त्रको स्थापनाको बारे प्रस्ताव राख्नुभयो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै उहाँले जलवायु न्यायको समेत माग गर्नुभयो। मल, इन्धन अभाव जस्ता समस्याहरू समेत उहाँले उठाउनुभयो। देशमै सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र हरेक नेपालीले आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारका प्रतिबद्धता रहेको पनि उहाँले सुनाउनुभयो। यस संघीयका प्रधानमन्त्रीहरूले मुख्यत अति कम विकसित तथा भूपरिवेष्टित विकासशील देश, नेपालको विकास संरचना, शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषय उठाउने गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले भने एक महिना अघि भोटेकोसीमा आएको विनाशकारी बाढीलाई राष्ट्रसंघीय महासभामा सम्बोधनको मुख्य आधार बनाउनुभयो। सम्बोधनमा उहाँले भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिलाई विश्व समुदाय समक्ष उठाउनु भयो र ध्यानाकर्षण गराउनुभयो। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याइरहेको जोखिमबारे चेतावनीसँगै विश्व व्यवस्थामा रहेको असमानतामाथि पनि उहाँले प्रश्न उठाउनु भएको छ। साथी महेश गेवालीले प्रधानमन्त्री बालेन्द्र शाहले महासभामा गरेको सम्बोधनको कूटनीतिक अर्थ के हो भनेर जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठलाई सोध्नु भएको छ।
13: मलाई चाहिँ पूर्ण नै लाग्यो त्यो सम्बोधन र त्यसमा समेटिएका शब्दहरू, त्यसको भावहरू पनि सन्तुलित र गहकिलो नै छन्। यो एक दशक यताको विभिन्न कालखण्डमा नेपालबाट गएका प्रतिनिधि मण्डलहरू, कहिले प्रधानमन्त्री, अन्यहरूले उठाएका कुराहरूकै निरन्तरता हो कि। हामीले प्राय जसो यही जलवायु न्याय, हिमालय पग्लेको, जलवायु परिवर्तनले गर्दा हिमालय क्षेत्रलाई बढी प्रभाव पारेको कुराहरू नै विगतदेखि उठाउँदै आएको छौँ र त्यसैको कडी हो। तर अहिले त्यो कुरा किन महत्त्वपूर्ण भयो भने, अहिले जुन रसुवाको बाढी आयो त्यसले चाहिँ ठुलो जनझनको क्षति गर्यो र त्यो भन्दै आएको कुरालाई अहिले चाहिँ एकदमै प्रासङ्गिक बनाइदियो। पैसाको मात्रै कुरा गरिनु भएन, जस्तै तथ्याङ्कको साझेदारी सहकार्यको कुराहरू पनि गर्नु भएको छ कि।
14: जलवायु न्यायको आवाज चाहिँ त्यो मञ्चमा चाहिँ कतिको सुनिन्छ र यसले ठोस नतिजा दिन सक्छ कि सक्दैन होला?
13: विश्व व्यवस्था अहिले चाहिँ खलबलिएको छ, त्यो अवस्थामा संयुक्त राष्ट्र संघ आफैमा कमजोर भएको, उसले आफ्नो भूमिका गतिलोसँग निर्वाह गर्न नसकेको भन्ने सम्बन्धित मान्छेहरूको बुझाइ छ। त्यो भएर अब ठ्याक्कै उठाउँदैमा प्रभाव परिहाल्छ भन्ने कुरा होइन, तर त्यहाँ उठाउनु पर्ने कुरा चाहिँ उठाइया छ। अब प्रशासनिक संरचना विश्व व्यवस्थामा छ, त्यसले गर्दा एकदमै टाइम चाहिँ लाग्छ। अहिले हामीले न्यायको कुरा गर्नु साथै त्यो न्याय पाइहाल्छौँ, भोलि नै त्यो आइहाल्छ भन्ने पनि होइन, तर यसको प्रयास चाहिँ निरन्तर रूपमा गरिराख्नुपर्छ। र अर्को भनेको जस्तै अब न्याय माग्ने कुरा त उहाँले गर्नुभयो, तर त्यसपछि के गर्ने त? अब निरन्तर रूपमा हामीले अब विशेष गरेर वैदेशिक सहायतालाई अब पुनर्निर्माण पुनर्स्थापनाहरूमा परिचालन गर्नको लागि अलिकता अन्य देशहरूले कसरी गरेका थिए, जस्तै पाकिस्तानले होइन एउटा दाताहरूको लगानी सम्मेलन गरेका थियो, भूकम्पपछि हामीले त्यस्तै किसिमको लगानी सम्मेलन गऱ्यौँ होइन, अब त्यस्तै गर्ने हो कि वा अब कसरी जाने भने अब त्यो भाषणलाई एक्सनमा ट्रान्सलेट गर्नु पऱ्यो। अब चाहिँ
14: जुन अहिले सम्बोधन गर्नु प्रधानमन्त्रीले, अब यसलाई चाहिँ कूटनीतिक रूपमा निरन्तरता दिन र हाम्रो आवाज सुनाउनुको लागि चाहिँ हाम्रो तर्फबाट अब के गर्नुपर्छ?
13: हामीले सहयोग चाहिँ माग्ने तर आफ्नो कुराहरूलाई चाहिँ जतन नगर्ने भने अन्तर्राष्ट्रिय मञ्चमा उठाइदिने कुरा मात्रै हुन्छ कि। हामीले घरभित्र नै हामीले अन्तर्राष्ट्रिय रूपमा भएका कुराहरूलाई त्यसलाई लागू गर्न जरुरी छ कि, त्यो कुरालाई आफूले पनि कार्यान्वयन गर्नु पर्यो नि त।
5: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ। काया कैरनमा फेरि खबरको सिलसिला। भोटेकोसी बाढीको एक महिना पुरा भएको छ, तर 5,550 जना अझै बेपत्ता छन्। अहिलेसम्म 1,453 जनाको शव भेटिएको छ। बाढीमा बेपत्ता मध्ये जीवितै भेटिने सम्भावना कम हुँदै गएको तथा शव पनि भेटिन छाडेपछि सरकारले खोज तथा उद्धारको कामबाट सुरक्षाकर्मीको संख्या घटाउने तयारी गरेको छ। पछिल्ला 3 दिन यता शव भेटिएका छैनन्। रसुवा र नुवाकोटका जलविद्युत आयोजना मध्ये माथिल्लो त्रिशुली एक बाहेक अरूको खोजीको काम लगभग बन्द गरिएको छ। त्रिशुली एकमा खोजी भइरहेको छ। चिलिमी लाङटाङ जलविद्युत आयोजना भने खोजीको काम समाप्त भएको भनेर जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। अझै पनि खोज उद्धार सब व्यवस्थापन तथा पुनर्स्थापनामा 20,000 सुरक्षाकर्मी खटिएका छन्। अब त्यो संख्या क्रमशः घटाउँदै लैजाने तयारी छ। नेपाल प्रहरीले रसुवा नुवाकोट र धादिङमा समन्वय गर्न खटाएका उच्च अधिकारीलाई फिर्ता बोलाइसकेको छ। यद्यपि सुरक्षाकर्मी खटिएको प्रहरी प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ, सेनाले पनि संख्या घटाउन थालेको गरेको छ। अब पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा पुननिर्माण तथा पुनर्स्थापनाको काम अघि बढाउने सरकारको तयारी छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुननिर्माण केन्द्रित काम गर्ने सरकारको योजना रहेको हो। यस्तै बेपत्ताहरूलाई मृतक सरह राहत दिन कानून संशोधन पनि गर्ने तयारी रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: अमेरिका, इजरायल र इरान बीच गएको फागुनमा युद्ध सुरु भएपछि खाडी क्षेत्रको अर्थतन्त्र, श्रम बजार र हजारौं नेपाली सहित आप्रवासी श्रमिकको रोजगारी संकटमा परिरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपाली मध्ये झण्डै 60% यही क्षेत्रमा छन्। परराष्ट्र मन्त्रालयका अनुसार यस क्षेत्रमा झण्डै 19 लाख नेपाली कार्यरत छन्। मध्य पूर्वको तनावपछि त्यहाँ कार्यरत कति नेपालीले रोजगार गुमाए वा बेतलबी विधामा फर्किएका छन् भन्ने यकिन विवरण सरकारसँग छैन। वैदेशिक रोजगार विभागका अनुसार युद्ध सुरुको गएको फागुनदेखि भदौसम्म नयाँ श्रमिक भर्ना हुने संख्या 52.12% खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षको फागुनदेखि भदौसम्म नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या 2,28,165 थियो। गएको फागुनदेखि भदौसम्म जानेको संख्या 1,09,249 सीमित भएको छ। वैदेशिक रोजगारी गइरहेको युवा शक्ति रोकिँदा यसले आन्तरिक श्रम बजारमा झन दबाव पर्ने देखिएको छ। खाडी युद्ध सुरु भएको 7 महिनामा नयाँ श्रमिक भर्नामा आधा संख्या घटे पनि नेपालको रेमिट्यान्समा तत्काल गिरावट देखिएको छैन। गएको आर्थिक वर्ष देशमा 23,63,13 करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 37.1% बढी हो। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा रोजगारी खोजीका लागि नाम दर्ता गराउने बेरोजगारीको संख्या 7,45,000 भन्दा बढी छ। यो 746 स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रमा बेरोजगार दर्ता संख्या हो। आन्तरिक श्रम बजारमा उपलब्ध जनशक्तिलाई सिप अनुसारको उत्पादनशील रोजगारीमा जोड्न नसकिरहेका बेला विकल्पमा हेरिएको वैदेशिक रोजगारीमा गएका श्रमिक नै कटौतीमा परेर फर्किरहनु परेको छ। खाडीको ढोका साँगुरिँदै देशभित्र रोजगारी खुम्चिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
15: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
16: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
15: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
16: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
17: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5569-6353, 98-550-7061 र 98-550-7053।
15: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
16: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
15: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
16: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
17: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5559-6353, 98-550-7061 र 98-550-7053।
15: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
16: कन्फ्युज हुनु पर्दैन,
18: किन डोला हौ गेबिट बाल्यो?
19: मुङ्गुर बाल्ने घाटै लाग्यो, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लाग्यो, चुर्नुमै भारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लाग्यो, होइन के गरौँ बा अब?
18: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पार्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: बाँकी खबर, फौजदारी मुद्दामा पक्राउ परी आफै कानुन व्यवसाय राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानुनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले अस्ति बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभयो। विधेयक संशोधन प्रक्रियाको लागि स्वीकृत समेत भएको छ। विधेयकले कानुनी सहायताको दायरा फराकिलो बनाउने प्रस्ताव गरेको छ। असोज गते विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता गरिएको थियो। सहायता फराकिलो बनाउने प्रस्तावसँगै सेवालाई सबै तहका अदालत, न्यायिक तथा अर्धन्यायिक निकायमा समेत विस्तारको प्रस्ताव गरिएको छ। कानूनी परामर्श तथा सल्लाहसँगै मुद्दाको कारवाही, सुनवाई तथा फैसला कार्यान्वयनमा समेत सहायताको अधिकार प्रत्याभूत गर्ने व्यवस्था विधेयकले गरेको छ। संघ, प्रदेश र पालिकाले समेत समन्वयात्मक रूपमा कानूनी सहायता सञ्चालन गर्ने व्यवस्था विधेयकले गरेको छ। प्रचलित कानून अनुसार अहिले कानूनी सहायताको दायरा प्रतिनिधित्व र कानूनी लिखतसम्म रहेको छ। विधेयकले परामर्श, सेवा र वकालत समेतको अधिकार हुने व्यवस्था गरेको हो। पक्राउ परेदेखि नै निशुल्क कानूनी सुविधा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: अब विदेशको खबर। युरोपेली संघ यु सदस्य देशहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाएको कोषबाट 6.60 अर्ब युरो अर्थात् 7.5 अर्ब डलर जारी गर्न सहमति जनाएका छन्। यो रकम नेपाली रुपियाँमा झन्डै 10.5 खर्ब रुपियाँ हुन्छ। युक्रेनलाई सैन्य सहयोग दिन हङ्गेरीको विरोधका कारण भुक्तानीमा भिटो लागेको थियो, तर अप्रिलमा पिटर म्यागायरले भिक्टर ओरोबानलाई प्रतिस्थापन गरेपछि हङ्गेरीले नीति परिवर्तन गर्यो। त्यसपछि यो रकम कसरी प्रयोग गर्ने भन्नेबारे निरन्तर छलफल हुँदै आएको थियो। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालसले 4.7 अर्ब युरो सदस्य देशहरूलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनुभयो। केही देशहरूले आफ्नो अंश युक्रेनलाई रुस विरुद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइरहेका छन्। झन्डै 90 करोड युरो युक्रेनी सेनाका लागि युरोपेली संघको नेतृत्वमा हुने तालिम मिसनमा खर्च हुनेछ भने 1 अर्ब युरो नयाँ संयुक्त खरिद उपक्रममा खर्च हुने कालसले बताएको समाचार संस्था एएफपीले जनाएको छ।
6: अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले आज आयोजक जापानसँग खेल्दैछ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अहिले बिहान 5:45 बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिलाइ भइरहेको छ र अहिलेसम्म टस हुन सकिरहेको छैन। यससँगै हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तान 12 वर्षपछि भेट हुँदा नेपाल विजय भयो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। अफगानिस्तानले अस्ति पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्का मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो 4 सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ्न सकेको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको हो। यस्तै करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको खबर कान्तिपुरले लेखेको छ।
6: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई अधिकार दिएको हो। मन्त्री परिषदबाट पारित संशोधित नियमावली अस्ति बिहिबार राजपत्रमा प्रकाशित भएको छ।
5: सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अरू विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि छ। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्न लागेको हो।
6: नेपाल गुणस्तर तथा नाप्तोल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास, सोयाबिन र सूर्यमुखी सनफ्लावर तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
6: ताप्लेजुङको दोभान बजारमा अस्ति बिहिबार दिउँसो भएको आगलागीबाट 14.56 करोड रुपियाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार मेरिङदेङ गाउँपालिका 3 खामलुङको दोभान बजारमा भएको आगलागीबाट 14 करोड बराबरको क्षति भएको हो।
5: काया कैरनमा अब पालो उखानको।
6: सुने दुःख नसुने सुख।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
6: मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने, भोलिसम्म पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पर्सिदेखि सुधार हुने मौसमविदको भनाई।
5: मुख्य राजमार्गमा आज पनि गाडी नचल्ने, सडक अवरोधले काठमाडौँमा ग्यास र तरकारी आपूर्ति असहज।
6: जलवायु न्यायका लागि विश्व सामु नेपालको अपिल, राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक रहेको विज्ञको भनाई। जलवायु न्यायको विषयलाई कार्ययोजना र कार्यान्वयनसँग जोड्नु पर्नेमा जोड।
5: युक्रेनी हतियार कोषको $7.5 अर्ब प्रयोग गर्न दिन यु सदस्य देशहरू सहमत, हङ्गेरीले आफ्नो पुरानो नीति परिवर्तन गर्यो।
6: र एसियाली खेलकुदको क्रिकेटमा नेपाल र जापानको खेल वर्षाका कारण ढिलाई।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौँ। राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले पशुपतिनाथले सबैको कल्याण गरून् भनेको र यता पूर्व तीन प्रधानमन्त्रीको वर्तमान अवस्थासँग यो कार्टुनलाई जोडिएको छ। यहाँ एउटा कोठाभित्र देउबा, ओली र प्रचण्ड जस्तै देखिने मान्छे विरक्तिको अनुहारमा भुइँमा ट्याक्राक टुक्रू बसिरहेका छन्। टिभीमा प्रधानमन्त्रीले श्री पशुपतिनाथले सबैको कल्याण गरून् भनेको सुनेपछि भुइँमा बसिरहेका तिनैजना भन्दैछन्, खुब गरे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। वर्षाको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौँ। नमस्कार।
20: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल।
21: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
22: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
23: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
24: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
25: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
24: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
25: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184293।
26: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
27: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
24: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्त।
26: अब त म
28: तिमी
29: यतिखेर हाम्रो बेसमा मौसम भेद, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसम भेद रोजन लामिछाने हुनुहुन्छ। लामिछाने जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यो मौसमको बारेमा तपाईँसँग हामीले अपडेट लिइरहेका छौँ र लाखौँ श्रोताहरूले चाहिँ यसबारेमा अलिकति जानकारी पनि लिइरहनु भएको छ। अब आज 10 गते हो, विशेष गरी 10 गतेलाई अलिक भारी वर्षा हुने दिनका रूपमा पनि पूर्वानुमान गरिएको थियो। अहिलेको वास्ता वा पूर्वानुमान अनुसार नै छ कि वा चाहिँ केही प्रणालीमा फरक देखिएको छ?
30: अहिलेको मौसम प्रणाली हेर्दाखेरि पश्चिमी क्षेत्रहरूमा त अहिले पनि लगातार नै वर्षा भइरहेको छ। पूर्वी क्षेत्रहरूमा पनि कोशी, बागमती प्रदेशको भाग पहाडको भागहरूमा चाहिँ वर्षा भइरहेको अवस्था नै छ भने मधेस प्रदेश र कोशी प्रदेशको तराईमा चाहिँ केही मात्रामा वर्षा अलिक कम भएको अवस्था देखिन्छ र यो वर्षा त अझै पनि जारी नै छ आज र भोलिसम्मको लागि यो वर्षा प्रणालीको कारणले चाहिँ प्रभाव हुने देखिन्छ विशेष गरी यो बागमती प्रदेश र पश्चिमी भूभागहरूमा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमसम्मै यसको प्रभाव देखिन्छ र कोशी मधेस प्रदेशमा पनि प्रभाव भए पनि त्यति धेरै वर्षा हुन सक्ने सम्भावना चाहिँ छैन विशेष गरी अझ यो तराई भूभाग आसपासतिर
29: ए भनेपछि अब यो वर्षाको मान चाहिँ अलिक कम कम हुँदै गइरहेको स्थिति हो अब
30: हजुर वर्षा पूर्वतिर चाहिँ यो अलिकति कम कम हुँदै गइरहेको तर पश्चिमी क्षेत्रहरूतिर यो गण्डकी लुम्बिनी प्रदेशको केही क्षेत्रहरू त्यसरी यो सुदूरपश्चिम कर्णाली प्रदेशको क्षेत्रहरूमा चाहिँ अहिले पनि वर्षा यथावत नै रहेको छ र त्यो क्षेत्रमा चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना अझ पनि रहेको नै छ
29: अब अहिले हेर्दाखेरि यो जुन हामीले मौसमी प्रणाली जुन सक्रिय हुने भनिएको छ बङ्गालको खाडीबाट आएको यो मनसुन चाहिँ जति मात्रामा आउनु पर्ने हो वा चाहिँ जति सक्रिय हुनुपर्ने हो त्यो सक्रिय भइसकेको पोइन्टमा पुगिसकेको छ वा चाहिँ अझ केही सम्भावनाहरू छन् यसमा
30: हजुर यो चाहिँ अब बिस्तारै बङ्गालको खाडीबाट यो उत्तर पश्चिमतर्फ सर्दै आउँदाखेरि चाहिँ यो कमजोर हुँदै आइरहेको छ तर नेपाल नजिक नजिक आइरहेको हुनाले चाहिँ नेपालको भूभागहरूमा अझ पानी पर्न सक्ने सम्भावना चाहिँ बढी नै रहन्छ किनभने जुन न्यूनचापीय प्रणाली आसपासको क्षेत्रहरूमा चाहिँ धेरै पानी पर्न सक्ने सम्भावना चाहिँ हुन्छ र त्यहाँ नै हावाहरू आउने र त्यो हावाहरू चाहिँ एकै ठाउँमा चाहिँ केन्द्रित हुने हुनाले चाहिँ त्यो क्षेत्र आसपासको रिजनमा चाहिँ बढी पानी पर्न सक्ने सम्भावना हुन्छ र अझै पनि आगामी दुई दिनको लागि विशेष गरी पश्चिमी क्षेत्रहरूमा चाहिँ यसको सम्भावना रहेको छ त्यसपछि क्रमशः सुधार हुँदै जानेछ
29: बागमतीदेखि पश्चिमतर्फ वर्षाको गतिविधि बढी हुने भन्नुभयो काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रको जोखिम चाहिँ कतिको छ अहिले
30: अहिले चाहिँ काठमाडौँ उपत्यका र पूर्वी भूभागहरूमा त्यति धेरै पानी परेको अवस्था देखिँदैन पछिल्लो 24 घन्टाको विवरण हेर्दाखेरि चाहिँ तर पश्चिमी क्षेत्रहरूमा चाहिँ यसको जुन प्रभाव चाहिँ अझै पनि रहिरहेको नै छ भारीदेखि धेरै भारी वर्षा पनि भएको अवस्था छ र पछिल्लो 12 घन्टामा पनि यो कोशी मधेस बागमती प्रदेशमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा भएको थियो भने गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँहरूमा नै भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ त्यो कारणले गर्दाखेरि चाहिँ अझ बढी प्रभावित चाहिँ पश्चिमी क्षेत्रहरू हुन्छ कि भन्ने अनुमान चाहिँ गरिएको छ तापनि यो कोशी बागमती प्रदेश र मधेस प्रदेशको विशेष गरी अझ पश्चिमी भूभागहरूमा पनि यसको प्रभाव चाहिँ
29: अब यो पहिले नै जमिन गलेका पहाडी क्षेत्रमा आजको थप वर्षाले पहिरोको जोखिम बढाउने वा चाहिँ अलिकति समस्या सिर्जना गर्न सक्ने सम्भावना चाहिँ कतिको रहन्छ
30: एकदमै छ सर यो लगातार वर्षा भइरहेको र हिजो अस्तिदेखि भारी धेरै भारी वर्षा पनि भएको अवस्था थियो पछिल्लो 24 घन्टाको विवरण हेर्ने हो भने पनि बागमती प्रदेशको पहाडी भूभागहरूको थोरै केही ठाउँहरूमा नै भारीदेखि धेरै भारी वर्षा भएको छ भने यो गण्डकी लुम्बिनी प्रदेशको चाहिँ धेरै जसो ठाउँहरूमा नै भारीदेखि धेरै भारी र एक दुई ठाउँमा अति भारी विशेष गरी यो पाल्पाको अर्चल मौसम मापन केन्द्र आसपासको क्षेत्रहरूतिर चाहिँ अति भारी वर्षा पनि मापन भएको अवस्था छ र अन्य भूभागहरू जुन लुम्बिनी र सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशको पनि धेरै जस्तो भूभागहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा मापन भएको छ र अझ पनि यो थप वर्षा हुन सक्ने सम्भावना रहेको नै छ त्यो कारणले गर्दाखेरि चाहिँ पहिरोको जोखिम एकदमै धेरै छ यो भारी भूभागहरूमा
29: अब नागरिकले मौसमको सूचना सुन्दा भारी धेरै भारी अति भारी वर्षा भनेर चाहिँ कसरी बुझ्ने यो बिचको फरक चाहिँ कसरी छुट्याउने अलिकति प्रश्न पारिदिनुहोस् न
30: हजुर यस्तो छ अब भारी धेरै भारी अति भारी भनेर हामीले त धेरै सुन्दै आइरहेको छौँ र यो नर्मली सामान्यतया मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ हामीले नेपाल मौसम विज्ञान विभागले चाहिँ पछिल्लो 24 घन्टामा चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ त्यो कुनै आसपासको क्षेत्रहरूमा भने त्यसलाई चाहिँ हल्का वर्षा भनेर भन्छौँ भने 10 देखि 50 मिलिमिटरसम्म पानी परेको छ भने चाहिँ हामीले त्यसलाई मध्यम वर्षा भन्छौँ र 50 देखि 100 मिलिमिटरको रेन्जभित्र पानी परेको छ भने चाहिँ भारी वर्षा भन्छौँ त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म पानी परेको छ भने हामीले त्यसलाई धेरै भारी भन्छौँ र 200 मिलिमिटर भन्दा नि धेरै पानी परेको छ पछिल्लो 24 घन्टामा भने चाहिँ हामीले अति भारी भन्छौँ
29: अब यो मौसम पूर्वानुमानमा केही घन्टामै परिवर्तन पनि आउन सक्छ होइन अहिले जारी गरिएको चेतावनी कति समयसम्मलाई विश्वसनीय मान्न सकिन्छ 11 र 12 गते पनि वर्षा जारी रहन्छ वा चाहिँ आजपछि प्रणाली कमजोर हुँदै जान्छ
30: यो चाहिँ 11-12 गतेसम्मलाई यसको प्रभाव चिराउने देखिन्छ आज र भोलि, विशेष त आइतबारसम्म, आइतबार रातिदेखि क्रमशः मौसममा सुधार आउने नै देखिन्छ र सोमबारबाट चाहिँ अब कतै कतै विशेष गरी पश्चिमी भूभागहरूको कुनै कुनै ठाउँहरू र पहाडी भूभागहरूमा बाधा लाग्दै कतै कतै हल्का खालको क्षणिक रूपमा पानी पर्यो भने त्यस्तो पानी पर्ने सम्भावना चाहिँ छैन।
29: अब पछिल्लो जानकारीलाई हेर्दाखेरि र अहिलेको यो अवस्थालाई हेर्दाखेरि यसलाई नै अन्तिम वर्षाका रूपमा लिन सकिएला रोजन सर?
30: हजुर, पक्कै पनि अब मनसुनको अब अन्तिम वर्षा भन्न नि सकिन्छ यसलाई चाहिँ। यो गइसके पछाडि चाहिँ बिस्तारै क्रमिक रूपमा मौसम सुधार आउने र मनसुन बाहिरिने समय पनि भएकोले चाहिँ मनसुन पनि बाहिरिने अवस्था चाहिँ हुन सक्छ।
29: बाढी पहिरो डुबानको जोखिम रहेका ठाउँहरूमा त्यहाँका नागरिकहरूले कस्तो खालको सङ्केत देखिएपछि तुरन्तै सुरक्षित स्थानतर्फ जाने वा के जाने, तपाईँहरूले के कस्तो खालको सूचनाको आदान प्रदान गरिरहनु भएको छ यतिखेर?
30: हजुर, हामीले चाहिँ अब विशेष गरी अब पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ ढुङ्गाहरू खस्ने, विशेष गरी अब आफ्नो आसपासको क्षेत्रहरूमा चाहिँ क्रमिक रूपमा पानी गलिसकेको अवस्था छ र सानसानो सानसानो पहिरोहरू, माटोहरूको डिस्कहरू खस्ने, ढुङ्गाहरू खस्ने, जुन कतै कतै चाहिँ चिरा परेको पनि देखिन्छ, त्यो अवस्था देख्नुभयो भने चाहिँ आफू सुरक्षित स्थानमा जानुहोला र विशेष गरी अब बाढी आउने

0: प्रसारण गरेको पनि देखिन्छ। सबैभन्दा विश्वसनीय आधार मौसमको जानकारी लिने विश्वसनीय आधार र चाहिँ नागरिकहरूले सतर्क हुनका निम्ति सपोर्ट गर्ने चाहिँ आधारहरू के छन् हामीसँग?
1: हजुर, हजुरहरूले चाहिँ अब बजारमा आएको हल्लाहरूभन्दा पनि आधिकारिक मौसम सूचनाको लागि चाहिँ नेपाल मौसम विज्ञान विभागको वेबसाइट www.dhm.gov.np/mfd टाइप गरेर चाहिँ हाम्रो वेबसाइट भिजिट गरेर चाहिँ त्यहाँ मौसमी अवस्था, अहिले कता कता पानी परिरहेको छ, आगामी 3 दिनसम्म कस्तो मौसम अवस्था रहनेछ भनेर हेर्न सक्नुहुनेछ। र अर्को चाहिँ हाम्रो नेपाल वेदर फोरकास्ट भन्ने फेसबुक पेज छ, त्यसमा फलो गरेर लाइक गरेर पनि त्यसमा पछिल्लो मौसमी सूचनाहरू चाहिँ जानकारी लिन सक्नुहुन्छ। यो सँगसँगै 1155 हाम्रो टोल फ्री नम्बर छ, 1155 फोन गरेर पनि पछिल्लो मौसमी सूचनाको बारेमा चाहिँ जानकारी लिन सक्नुहुनेछ।
0: अब सम्भवतः 12 गतेपछि सबै मौसम चाहिँ सफा हुन सक्छ, होइन?
1: हजुर हजुर।
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद रोजन सर, नमस्कार। जलतरा मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानी आदरणीय श्रोता छोटो विश्राम लिन्छौँ, नेपाली बसमा पुनः उपस्थित हुनेछौँ।
2: बाढीवासीहरूका लागि खुसीको खबर,
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
5: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
4: घडेरीका विशेषताहरू,
5: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र
0: महाधिवेशनको तयारी तीव्र पारिएको छ। 15 महाधिवेशनमा नेपाली कंग्रेस यतिखेर होमिएको छ। कंग्रेसले आफ्ना नेता कार्यकर्ताहरूलाई सम्बन्धित ठाउँमा खटाएको छ। पालिका अधिवेशनहरू पनि यतिखेर भइ नै रहेका छन्। अब नेपाली कंग्रेसले गगन थापाको नेतृत्वलाई अझ बलियो र सुदृढ बनाएर अगाडि बढाउने गरी काम गरिरहेको छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौँ, अब कंग्रेसको एउटा पक्ष यतिखेर छुटेको छ, कङ्ग्रेसलाई मिलाउन सकिन्छ, कङ्ग्रेसलाई एकडिक्का बनाउन सकिन्छ, कङ्ग्रेस एकडिक्का बनाउने आधारहरू यतिखेर के छन् गगन थापा पक्षसँग? आजको बहसमा हामी चर्चा गर्दैछौँ। इतर पक्षले आश्विन 15 गतेबाट महाधिवेशन गर्दैछ। अब नेपाली कङ्ग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा छ, मुद्दा विचाराधीन अवस्थामा छ। सर्वोच्च अदालतको विचाराधीन मुद्दाले के फैसला दिन्छ, के आदेश आउँछ, त्यो एउटा फरक पाटो होला। तर नेपाली कङ्ग्रेसलाई एकडिक्का बनाउने आधारहरू यतिखेर पार्टीसँग छन् कि छैनन्? दुईटा महाधिवेशन सँगसँगै हुँदाखेरि पछि आधिकारिकता कसलाई दिने, आधिकारिकता कसरी प्रदान गर्ने, दुईटा महाधिवेशनबाट चुनिएर आएको नेतृत्वको आधिकारिकता के हुन्छ, यो विवाद मत्थर हुँदै जान्छ, यो विवाद समाधान हुँदै जान्छ, वा यो विवाद अझ बढेर जान्छ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ, बहस गर्दैछौँ र नेपाली कङ्ग्रेसको पछिल्लो राजनीतिक घटनाक्रम र चलिरहेको महाधिवेशन र इतर पक्षले आश्विन 15 गतेबाट गर्ने भनिएको महाधिवेशन, यी दुईवटा महाधिवेशनले, दुईवटा महाधिवेशनबाट आएको नेतृत्व, दुईवटा फरक फरक नेतृत्वले चाहिँ नेतृत्वलाई कसरी एक ठाउँमा उभ्याउन सकिन्छ, यसको राजनीतिक अर्को प्रयास चाहिँ के हुन्छ, यसको कुटनीतिक प्रयास के हुन्छ, कङ्ग्रेसलाई एकदिक्का बनाउने आधारहरू यतिखेर के हुन्छन्, आजको बहसमा हामी चर्चा गर्छौँ। आदरणीय श्रोता, किनभने नेपाली कङ्ग्रेसको यो महाधिवेशनलाई, विशेष महाधिवेशनबाट जसरी नेपाली कङ्ग्रेसलाई रिफर्म गर्ने गरी एउटा तपका अगाडि बढ्यो र गगन थापा पक्षले आधिकारिकता प्राप्त गर्यो, यसले कङ्ग्रेसमा एक किसिमको उल्लास सिर्जना गरेको छ। आज हामी बहस गर्दैछौँ। आदरणीय श्रोता, अहिलेको परिस्थितिमा अब कङ्ग्रेसलाई मिलाएर ल्याउनुपर्छ भनेर निकै ठुला प्रयत्नहरू पनि भए, निकै ठुला कोसिसहरू पनि भए तर त्यो कोसिस अहिलेको अवस्थामा व्यर्थ भएको छ। तर बाटाहरू धेरै छन् मिल्न सक्ने आधार।

0: कारहरू धेरै छन्। यस विषयमा पनि हामीले चर्चा गरेका छौँ, दुवै पक्षका नेताहरूसँग छलफल गरेका छौँ, बहस गरेका छौँ। अब अहिलेको स्थितिमा निर्वाचन आयोगले आधिकारिकता प्रदान गरिसकेको छ, सर्वोच्चले आधिकारिकता प्रदान गरिसकेको छ, र धेरै नेपाली कङ्ग्रेसका नेता कार्यकर्ताहरू गगन थापा अर्थात् संस्थापन पक्षमा गइसके पछाडि, भेटिसके पछाडि यसले पार्टीलाई अझ बलियो बनाउँदै, सुदृढ बनाउँदै लगेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कङ्ग्रेसका प्रवक्ता देवराज चालिसी। चालिसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: नमस्कार, गुड मर्निङ।
0: नेपाली कङ्ग्रेसको 15 महाधिवेशन भव्यताका साथ अर्थात् उत्साहका साथ सम्पन्न गर्दै हुनुहुन्छ यहाँहरूको भनाइ अनुसार, तर एउटा पक्ष छुटेको छ। यो अधिवेशन महाधिवेशनको जुन मूल मर्म थियो कङ्ग्रेसलाई एक ढिक्का बनाउने, त्यो बाटोमा चाहिँ तपाईँहरू किन जान सक्नु भएन?
1: होइन, यो अब मनोवैज्ञानिक तपाईँको समाचार मात्रै हो। पार्टीको लगभग तपाईँको अधिकांश साथीहरू समेटिएरै चुनावमा अधिवेशन तपाईँ चलिरहेको छ। जिल्ला जिल्लाको रिपोर्ट हेर्नुभयो भने यसमा अलिकति असन्तुष्टको संख्या न्यून छ। यो पनि राजनीतिक असरको रूपमा हो। लगभग कतिपय साथीहरू जो बाँकी रहनु भएको साथीहरू छ, विशेष गरेर उहाँहरू पनि यो अधिवेशन, यो प्रारम्भिक चरणको अधिवेशन सकिसकेपछि, यो जिल्ला यो क्षेत्रीय स्तरको अधिवेशन सकिसकेपछि पनि तपाईँको 16 गतेसम्म केन्द्रीय तहमा रहनुभएका अग्रजहरूलाई समेट्ने प्रयासहरू पनि हुन्छ। पार्टीमा यो विधान संशोधनको प्रक्रिया छ, त्यसमा पनि तपाईँको सिनियर नेताहरू जो रिटायरमेन्टको राजनीतिमा हुन्छ, जो ग्रेसफुल एक्जिट खोजिरहनु भएको छ, उहाँहरूलाई पनि पार्टीमै छलफल होला, विशेष व्यवस्था होला वैधानिक रूपमा। त्यस कारण गर्दा यो अब जति छ यो प्रतरात्मक रूपमा मात्रै समस्या छ भन्ने हाम्रो अनुभूति छ। जुन किसिमको उत्साहपूर्वक सहभागिता देखिएको छ, देशभरि लाखौँ लाख कार्यकर्ताहरू जसमा सहभागी हुनुहुन्छ, लाखौँ जनताहरूको यसमा चाहिँ तपाईँको चासो छ, यसले के देखाएको छ भने पार्टी व्यवहारिक रूपमा पनि सम्पूर्ण रूपमा एकजुट भएको देखिएको छ। मात्र अलिकति केही केन्द्रीय नेतृत्वमा रहनुभएका केही पुराना हाम्रा अग्रज नेताहरू छुटेको अनुभूति भएको छ, र त्यही पनि मलाई लाग्छ क्रमिक रूपमा समाधान हुँदै जान्छ केही सुधारले उहाँहरूलाई समेट्ला पनि। तर व्यवहारिक रूपमा विभाजनको जुन किसिमको प्रचार छ, त्यो विभाजन व्यवहारिक रूपमा पनि छैन, अब तपाईँको वैधानिक रूपमा त विभाजन छैनै थिएन, आज पनि छैन र भोलि पनि हुँदैन।
0: एउटा कुरा नि प्रवक्ताज्यू, मैले भर्खरै मात्र डाक्टर प्रकाश शर्मा जीसँग यसभन्दा अगाडि कुरा गरेको छु, होइन, उहाँले भन्नुभएको छ हामीले अब 15 महाधिवेशन त असोज 15 गतेबाट सुरु हुँदैछ, 15 महाधिवेशन हामीले महाधिवेशन गर्दैछौँ। मैले उहाँले भने अब दुईटा नेतृत्व निर्वाचित भएर आउने अवस्था त रह्यो नै, अब महाधिवेशन दुईटा गरिसक्दाखेरि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ, अब यस पछाडि पनि त्यसको फैसला के आउला त्यो अर्को पाटो हो, तर भोलि पनि यो निस्साले चाहिँ वैधानिकता जलाइदियो, त्यो पक्षलाई मान्ने कि नमान्ने, जाने कि नजाने भनेर मैले सोद्धाखेरि त्यो समयले बताउँछ भन्ने खालको कुरा राख्नुभयो डक्टर साहबले। अब विभाजनतर्फ त गयो नि त कङ्ग्रेस त, होइन?
1: अब यो कस्तो छ भने अब पार्टीकै नाममा केही दुई चारजना मान्छे बस्ने, अब तपाईँको चौतारामा बस्ने, केही फेसबुकमा पोस्ट गर्ने, त्यसलाई चाहिँ पोलिटिकल कलेभर दिने, त्यो चिज चाहिँ तपाईँको 1,00,000 मान्छे एकातिर, 5 मान्छे एकातिर भए पनि त्यो चाहिँ विभाजनकै कुरा बन्न सकिँदैन। पार्टीमा मतहरू ठुलो र सानो हुनसक्छ, र केही सानो मतहरू पनि तपाईँको म फरकको मुभमेन्ट हो भनेर पार्टीमा समानान्तर गतिविधि गर्नेको चरित्रलाई चाहिँ लोकतान्त्रिक चरित्र बनिँदैन। असहमति छ भने आफ्नो असहमतिहरू पार्टीको वैधानिक फोरममा राखेर कुरा गर्न सक्नुपर्छ, वडामा होस्, क्षेत्रमा होस्, केन्द्रमा होस्, जहाँ होस्। पार्टीभित्र के कारणले आफ्नो असहमति हो, नीतिगत कारण असहमति हो कि संरचनागत असहमति हो कि पार्टीले ल्याएको प्रोग्राममा असहमति हो कि, यस्ता खालका कुराहरू चाहिँ तपाईँको पार्टीको फोरमभित्र यदि ठिक छ, विशेष नियमितकै बारेमा उहाँहरू आजसम्म त्यही रटान लिएर बस्नुहुन्छ भने पनि त्यो ठिक हो कि त्यो बेठिक हो भने कुरा पार्टीको बिचभित्र, पार्टी कार्यकर्ताको बिचमा छलफल गर्नुपर्छ नि त। पार्टीको कार्यकर्ताको बिचमा नआउने अनि तपाईँ अदालतको मुद्दा देखाएर त्यहाँ छ भन्ने नाममा पार्टीमा तपाईँको यो किसिमको बसले त कुनै सार्वजनिक त यसको अर्थ राख्दैन नि त। मलाई जति पनि उहाँहरूको लजिक दिनुभएको छ, भए त्यही निष्ठा देखाइरहनु भएको छ, तर आम कार्यकर्ताहरू पार्टीमा एउटा प्रभाव भोगिरहेको छ, एउटा उत्साहको सञ्चार आएको छ। 16,000 नयाँ युवाहरू तपाईँको पार्टीको लिडरसिपको संरचनामा प्रवेश गरेका छन्, नेतृत्वदायी अङ्गमा सुरुवात गरेका छन्। सबै सारा तपाईँको हेर्नुभयो बुद्धिजीवीहरू क्लस्टरको रूपमा आज हजारौँ बुद्धिजीवीहरू डक्टर इन्जिनियर प्रोफेसरहरू जस्ता विज्ञ मानिसहरू पार्टीको अब राजनीतिक संरचनामा बसेका छन्। यो उत्साह र उमङ्गमा यसलाई प्रोत्साहन गर्दै जाने हो कि सानो कच कच कच कच गरेर अदालतको मुद्दा सबै झगडिया जस्तो पाँच सातजना मान्छे लिएर बसेका छ, चौतारामा पोस्ट उक्र हालेका छ, त्यो किसिमको राजनीतिलाई मर्यादित राजनीति नि भन्दैन, व्यवहारिक राजनीति नि भन्दैन, र पार्टीलाई न्याय गर्ने राजनीति नि भन्दैन, मात्र आफूलाई पदको लागि केन्द्रित आफ्नो राजनीतिक महत्वाकांक्षाको निरन्तरताको लागि कतिपय परिवर्तनहरूले त्यसलाई कसैको समर्थन गरेन होला, अनुमोदन गरेन होला, र कतिपय कुराहरू त तपाईँको पेसेन्स पनि राख्नुपर्छ, प्रक्रियामा छिर्नुपर्छ, जनमतमा आधारित हुन्छ, अर्काले बनाइदिने नेता अर्काले दिने भोट भनेको आम कार्यकर्तामा निर्भर हुन्छ, पार्टीको नेता को भन्ने कुरो कार्यकर्ताको मतले निर्धारण गर्ने कि अदालतको निर्णयको प्रतीक्षा गर्ने, राजनीति भनेको त जनतामा आधारित हुन्छ कि कार्यकर्तामा आधारित हुन्छ कि कानुनी तपाईँको अडचन पैदा गरेर जबरजस्त ब्ल्याकमेल गर्दै लाने हो र त्यो कोही तरिकै होइन नि त,
0: मिलाउन सकिएन नि त पार्टीलाई, मिलाउन सकिएन नि त अन्तिममा लचकता अपनाउन सकिएन।
1: म तपाईँलाई बताउँछु संसारमा कुन त्यस्तो पार्टी छ जसले आफ्नो 10,00,000 कार्यकर्ताको 100% तपाईँको चाहिँ नेतृत्व दिन सक्छ, पाँचजना मान्छेले आफ्नो महत्वाकांक्षा पुरा भएन भने पनि त 10,00,000 मात्रै पाँचजना मान्छे अलग हुन सक्ला नि त, अनि त्यो मिलाउन सकिएन भने कुन फर्मुला छ त्यो? राजनीतिक विवाद हो भने विवादको निरूपण गर्ने पार्टीभित्र पद्धति हुन्छ, व्यक्तिका एक एकवटा असहमति असन्तुष्टिहरू जो पदसँग जोडिएका छन् जो आकाङ्क्षासँग जोडिएका छन् यस्ता हरेक लाख हजारौँ मान्छेको पदसँग जोडिएका आकाङ्क्षाहरू संसारमा कुनै पार्टीले पुरा गर्न सक्दैन। हाम्रो वडा वडामा पनि त सभापति धेरैलाई चाहिएको छ नि, सबैलाई सभापति त पाइएन, हरेकलाई महाधिवेशन प्रतिनिधि चाहिएको छ, सबैले त पाउन सक्दैन। वडा वडामा तपाईँ देखिरहनु भएको चुनाव भएको, पालिका पालिकामा तपाईँ देखिरहनु भएको छ चुनाव, पद त एउटा छ नि, चुनाव त भएछ, अनि त्यो असहमति हुने हार्ने मान्छे या कमजोर भएको मान्छेले के अर्को पार्टी गठन गर्न सक्छ? उसको असन्तुष्ट सम्बोधन गर्ने विधि के हो त उसो भए? कुनै औषधि छ? चुनाव र मतले फरक मतलाई तपाईँको फाइनल गर्नुभन्दा अगाडि, मत निर्धारण गर्नुभन्दा अगाडि पार्टीभित्र कुनै विधि हुन्छ? छलफल छलफलपछि विचारको एकीकरण होला, विचारसँग सम्झौता होला, कार्यक्रमसँग सम्झौता होला, यदि वैचारिक हो भने होइन, व्यक्तिगत असन्तुष्टि हो भने मतले निर्धारण गर्छ, बस को नेता हो, को चुनाव जित्ने, को हार्ने, कसको के हुने, कसले के पद पाउने भन्ने कुरो त चुनावले निर्धारण गर्छ नि त।
0: यसको मतलब किस्तीमा पद बाँड्न हिँड्न सकिँदैन होइन, त्यसो भए
1: किस्तीमा पद लिएर त हिँड्न सकिँदैन, वैधानिक प्रक्रियाबाट आउनुपर्छ। अनि त्यो अहिले 15 गतेको जुन समानान्तर अधिवेशनको जबरजस्त राजनीतिकरण गर्न खोजिएको छ र प्रचार गरिरहेको छ त्यसको कुनै तुक छैन, तर आम हेर्नुहोस् त पब्लिकमा। त्यसकारण मेरो आग्रह चाहिँ के हो भने पुराना नेताहरू जो सम्मानित हुनुहुन्छ, अग्रज हुनुहुन्छ, पार्टीको लागि आवश्यकता छ, अझै पनि तपाईँको हामीले समयक्रम बाँकी नै छ, त्यति कतिपय नेताहरूको वैधानिक व्यवस्था गर्न सकिन्छ कि, नयाँ पद सिर्जना गर्न सकिन्छ कि, पूर्व सभापतिहरूको लागि पद पनि चाहे सिर्जना गर्न सकिन्छ कि, उहाँको पार्टीको भूमिका के रहने, यी विषय त छलफलका विषय हुन् नि। पार्टीलाई चाहिने नेताहरू जो विशेष महाधिवेशनमा आउनु भएन, नआएकै कारणले अहिलेसम्म उहाँहरूको गुनासो छ, केही साथ नेताहरू छुट्नु भएको छ, उहाँहरूको हकमा के गर्ने, चुनाव लड्नु भएन तर पार्टीमा चाहिन्छ भने उहाँहरूलाई कसरी व्यवस्था गर्ने, कसरी समायोजन गर्ने, यी कुरा त बाँकी अधिवेशन पछि पनि हुन्छ, अधिवेशनको दौरानमा पनि हुन्छ, यी त छँदैछ नि। तर त्यो सम्भावनालाई बाँकी राखेर पार्टीमा आम जनताको निराशा फैलाउने गरेर पार्टीमा समानान्तर गतिविधि गरेर पार्टीलाई न्याय हुन्छ? जिम्मेदार मान्छे अग्रज मान्छे त झन् आफू उदाहरण बन्नुपर्छ नि त, झन् आफै नै तपाईँको उदाहरण छ, त्यो किसिमको उदाहरण पेस गरियो भने नयाँ पुस्ताले के सिक्छ?
0: होइन लाउँ लाउँ खाउँ खाउँ भन्ने बेला भागबाट खोसियो भने त तनाव त भइ नै हाल्छ नि त देवरा चालिसेजी।
1: अनि एउटै व्यक्तिलाई तिसौँ वर्षमा पद खाइरहने, पद खाने विधि पनि एउटा केही मान्छेको झगडी गरेर पद पाइरहने। अब अहिले त अहिले भर्खर एउटा इक्जाम्पल हेर्नु, केन्द्रीय समितिका सबै सदस्यहरू वडा वडामा गएर चुनाव लडाइहाल्छ, यो त हिजो व्यवस्था थिएन, आफ्नो तपाईँको पदको निरन्तरताको लागि पनि अनुमोदन होइन, अनुमोदन बाध्यकारी बनाएको छ नि त, त्योभन्दा अगाडि त थिएन नि। अनि नेता भनेको तपाईँको केही मान्छेको मुठीको चित्त होइन नि, केही मान्छेले खाने अवसरको सिद्धान्त त होइन नि त, अब सबैले यो पार्टी भनेको त आफ्नो पार्टी हो, सबै समान छन्, सबै हकदार छन्, र पार्टीमा के पाउने के नपाउने भन्ने विधिलाई त न्यायचित गर्नु पऱ्यो नि त। यो किसिमको शैली जो मान्छे खाइपै आएको छ एक्कासी नपाउने बित्तिकै हुने किसिमको आक्रोश र असन्तुष्टि जुन तुष्टिकरण व्यक्त भइरहेको छ त्यसले त्यसले पार्टीले राम्रो नतिजा दिँदैन।
0: होइन, अब यहाँले भन्नुभयो पद सिर्जना गरेर पनि समायोजन गरिन्छ, व्यवस्थापन गर्ने काम चाहिँ गरिन्छ, तर महाधिवेशनै अर्को भइसक्यो, महाधिवेशनबाट तोकेर आउने प्रतिनिधिहरू अब दुईटा आधिकारिकता त कसले पाउँछ, त्यसै सर्वोच्चकै पोल्टामा हो यो कुरा।
1: अहिले यो तथाकथित यो खालको अधिवेशनहरू यो किसिमको शैली मैले तपाईँलाई बताउँदैछु, 1,00,000 मान्छे एउटा प्रक्रिया भाग लिन्छ, 10,00,000 मान्छे एउटा प्रक्रिया भाग लिन्छ, यदि ती 10,00,000 50,000 मान्छेले भाग लिएन भने त्यसलाई समानान्तर सङ्गठन भन्नुहुन्छ?
0: भनेपछि त्यो चाहिँ खालि इगोको लडाइँ मात्र हो, उतातिर
1: इगोको लडाइँ मात्रै हो यो,
0: त्यसको औचित्य छैन त्यो महाधिवेशनको,
1: राजनीतिक त्यसको फिल्डमा पनि छैन, आम सङ्गठनभित्र पनि यसको प्रभाव हुँदैन, मात्र अदालतलाई प्रभाव पार्ने गरेर 15 गते भनी शब्द राखेर त्यस्तो दुई अदालतलाई सबै सन्देश समानान्तर गतिविधिको तराज अस्तित्वमा रहिरहने जुन किसिमको दिनुभएको छ त्यसको कुनै अर्थ छैन।
0: तर उहाँहरूको तयारी त तीव्र छ नि त, फेरि गाउँ गाउँतिर वडा वडातिर
1: तपाईँको रेडियोमा तीव्र, मैले त मैदानमा हेरेको छु त्यो तीव्रता कति छ भनेर।
0: अहिले भर्खरै प्रकाशन मजीले मलाई भन्नुभयो नि त, हामी त एकदमै व्यापक रूपमा चाहिँ गर्दैछौँ 15 गतेबाट भनेर।
1: होइन, शब्दमा व्यापकता हुनसक्छ, व्यवहारमा कति व्यापकता हुन्छ फिल्डमा देखिया छ नि त।
0: अहिलेको यो अधिवेशनबाट, अहिलेको महाधिवेशन तपाईँ वडा हुँदै पालिकासम्म पुग्नु भएको छ, त्यहाँ पनि त कतै कतै झमेला त निस्कियो नि त होइन?
1: यो झमेला त डेफिनेटली यसलाई हामीले तपाईँको के छ भने जुन जस्तो एक्जाम्पल वडा वडामा चुनाव भयो, तपाईँको गाउँपालिका गाउँपालिका महानगरमा हरेक ठाउँ चुनाव भयो, त्यसले त देखियो त पद एउटा आकाङ्क्षा सङ्ख्या त निकै ठुलो छ त। यही अधिवेशन गर्ने क्रममा साथीहरू काहीँ कतै जस्तो एक ठाउँमा हाम्रो अलिकति साथीहरूको अभद्रता देखियो भन्ने कुरा देखियो, त्यसलाई अनुशासनको तपाईँको समिति आकर्षित भइसकेको छ, पार्टीभित्र आफ्ना मतहरू राजनीतिक रूपमा प्रस्तुत हुनुपर्छ, आफ्नो असहमतिहरू मर्यादित संस्कारित हुनुपर्छ, अन्य पार्टी र काङ्ग्रेस पार्टीको शैली त फरक छ, हामीले हाम्रो बहसहरू पनि तपाईँको खुलेआम गर्न सक्छौँ त गर्छौँ, बहस गर्छौँ, तर ती बहसहरू कस्तो छ भने कहिले काहीँ कतिपय साथी एक छुटफुट देशभरि 10,000 ठाउँमा भएका चुनावमा एउटा कुनै सानो इकाइमा सानो युनिटमा भएको अभद्रतालाई पनि हामी नोटिसमा लिइसकेका छौँ, त्यो अनुशासन कार्यमा पालन गर्नुपर्छ, अन्यथा काहीँ पनि अब पार्टीको प्रतिस्पर्धामा अस्वस्थताको कुनै समाचार छैन।
0: जाँदा जाँदै कङ्ग्रेसलाई एकडिका बनाउने के त्यस्तो खालको बुटी छ अहिले बाँकी?
1: बुटी यसको बुटी भनेको एक ढिक्का जसलाई छैन भने लाग्छ, जसलाई पार्टीको अहिले मूल प्रभावमा समावेश नभएको कुनै असन्तुष्टि जो पालेर बस्नु भएको छ उहाँलाई म अझै पनि के अनुरोध गर्नु गर्छु भने पार्टीभन्दा ठुलो व्यक्ति हुँदैन, पार्टीको आदर्श र सिद्धान्तभन्दा बाहेक व्यक्तिका आचरण हुँदैन, मान्यता मान्य उनले ग्राह्य हुँदैन, पार्टी सेन्ट्रिक भनेर सोच्ने हो भने यही पार्टीको लागि मान्छे गोली खाए, यही पार्टीको लागि मान्छे जेलमा बसे, लाखौँ 10,000,000 मान्छेहरूले पद पनि नपाइकन पार्टीलाई लगातार मद्दत गरिरहेका छन्, त्यो ग्रेटर इन्ट्रेस्टमा जुन किसिमको सहयोग र समर्पण भाव छ पार्टीको नेतृत्व तहमा रहनुभएका नेताहरूमा त्यो समर्पण भाव रहनु पर्छ पर्दैन भने त्यो किसिमको भावना पैदा होस्, वर्तमानका प्रति होइन इतिहासका प्रति जवाबदेही हुनुहोस्, इतिहासले के भनेर आफूलाई मूल्याङ्कन गर्ला सम्झेला त्यसमा सचेत हुनु जरुरी छ, यो व्यक्तिले बोलेका भाषाहरू आफ्ना लागि हो कि पार्टीका लागि हो भन्ने कुरो छुट्याउन सक्ने क्षमता आम कार्यकर्तामा छ भने कोही मानिसहरू बलिदान गरेर त्याग गरेर पार्टी बचाउने, कोही मान्छे अर्काले त्याग गरेर बनाएको पार्टीबाट लिइरहने र केही समय नपाएको अवस्थामा दिने प्रतिक्रिया ले आफ्नो भोलिको इतिहास चाहिँ के मूल्याङ्कन गर्छ, त्यसलाई आधार बनाएर भोलि हुने पार्टी एक बनाएर भोलिका दिनमा पनि कतिपय ठाउँहरू छ केही आवश्यक अत्यावश्यक महत्त्वपूर्ण मान्छेलाई पार्टीले छोड्दैन पनि, अहिले जुन जुन सुधारहरू हामीले गर्दै गयौँ आम तपाईँ नवीकरणलाई सबै सहभागी हुने अवसर बनायौँ, छुटेका साथीहरूलाई केन्द्रीय समितिमा समायोजन हामीले गर्यौँ, त्यसका बावजुद पनि केही छुट्टु भएका साथीहरूलाई भोलि पनि थप व्यवस्थापन गर्छौँ, यी सबै सम्भावनाहरूलाई कायम राखौँ, तिक्तताको भाषा नबोलौँ, पार्टीलाई दुर्घटना उन्मुख नबनाऊ, पार्टीलाई आलोचित नगरौँ, पार्टीभित्र तपाईँको यो चाहिँ नराम्रो फुटको झगडाको समाचार नबनाऊ, उत्साहको समाचार मात्रै बनाउँ भने मेरो समग्र अन्य साथीहरूलाई आग्रह छ।
0: हस् प्रभुताज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कङ्ग्रेसका प्रवक्ता देवराज चालिसी, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 550 26 440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका नौ हनुमान झुला स्थित अमुवा खोलामा आएको बाढी बादरझुला प्लट नम्बर एकमा रहेको नयाँ बस्तीमा पसेको थियो। बाढीको थप जोखिम रोक्न रोकथाम तथा नियन्त्रणका प्रयास भएको थियो। यसैबीच माडीका बाढी प्रभावित क्षेत्रमा माडी नगर प्रमुख तारा कुमारी काजी महतोसहित सुरक्षाकर्मी तथा माडी नगर स्तरीय विपद तथा उद्धार समितिका प्रतिनिधिहरू फिल्डमै खटिएका छन्। उनीहरूले स्थलगत अवस्थाको अनुगमनसँगै आवश्यक समन्वय गरिरहेका छन्। वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै माडीका विद्यालय तथा अन्य शैक्षिक संस्था समेत बन्द रहेको थियो। यस्तै कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाको शुरूआती दुई दिनका कार्यक्रम समेत स्थगित गरिएको छ। हालसम्म जनजीवन सामान्य रहेको भए पनि जोखिम बढेको अवस्था छ। प्रहरी, सशस्त्र प्रहरी र विपद प्रतिकारी टिम माइकिङ सहित फिल्डमा खटिएको देख्न सकिन्छ। लगातारको वर्षासँगै माडी नगरपालिका एक गर्देशी चन्द्रपुरी तटबन्धन रिउ खोलाको कटानका कारण फुट्ने जोखिममा परेको छ। खोलाले तटबन्धनतर्फ तीव्र कटान गरेको अवस्था रहेको छ। तटबन्धनको पूर्वपट्टि रहेको सेरुवा क्षेत्रमा जोखिम बढेको भन्दै जोखिम प्रभावित क्षेत्र नजिकका बासिन्दालाई विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। यसैबीच पछिल्लो 24 घण्टामा माडीको गोविन्द बस्तीमा 114 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा अझै जारी रहन सक्ने भएकाले नदी खोला तथा जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अप्नाउन आग्रह गरिएको छ। यसअघि गत साउन 18 गते रिउ नदीमा आएको बाढीले चन्द्रपुरी तटबन्धनमा कटान गरेको थियो। कमजोर बनेको तटबन्धनको तत्काल संरक्षणका लागि स्थानीयवासीले श्रमदान गर्दै बाँस काट्ने तथा बोरामा बालुवा फरेर तटबन्धन गर्ने काम समेत गरेका थिए। करिब 1 दशक अघि निर्माण गरिएको उक्त तटबन्धनले गर्दी सिरुवा र बनकट्टा क्षेत्रलाई रिउ नदीको बाढीबाट जोगाउँदै आएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा भेटनरी डाक्टरले नियुक्ति लिएका छन्। रासपाको प्रथम महाधिवेशन प्रतिनिधि समेत रहनुभएका डाक्टर डिलीराम भण्डारीलाई अस्पतालको सदस्यमा स्वास्थ्य मन्त्रालयले नियुक्ति दिएको हो। नयाँ सरकार आएपछि विधिको अन्त्य गर्ने र दलीय राजनीतिकरण अस्पतालमा गर्न नहुने भन्दै सो घोषणा पत्र समेत बनाइएको थियो, जसमा सबै आवेदकहरूलाई हस्ताक्षर गराइएको थियो। तर त्यसलाई कागजको खोस्टो मात्रै बनाइएको छ। स्वास्थ्य मन्त्रीको सल्लाहकार मनोहर प्रधानको गृह जिल्लामा भद्रगोल रहेको क्यान्सर अस्पताललाई सुधार गर्नुको साटो पहुँच र शक्तिको भरमा नियुक्ति दिलाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सड़क मार्ग पुनः जोखिममा परेको छ। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण सड़क कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको उक्त नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सड़क भाँच्ने त्रास बढेको हो। गत भदौको बाढीका कारण पृथ्वी राजमार्गको मुख्य खण्डमा क्षति पुगेपछि यातायात सहज बनाउने उद्देश्यले तत्कालका लागि वैकल्पिक ट्र्याक निर्माण गरिएको थियो। निरन्तरको वर्षापछि नदीको बहाव र कटान अझै नरोकिएका कारण उक्त नयाँ निर्माण गरिएको सड़क पनि सुरक्षित नरहेको विज्ञहरूले औल्याएका छन्। बंगालको खाडीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले त्यसका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारी वर्षा भएको छ। बाढी तथा पहिरोको जोखिम पनि बढेको छ। न्यूनचापी प्रणाली भारतको छत्तीसगढ आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार शुक्रबार र शनिबार विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढी हुने देखिन्छ। पूर्वी क्षेत्रमा पनि क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रको प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशैभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको 100 महासभालाई सम्बोधन गर्नुभएको छ। शुक्रमा उहाँले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गर्नुभएको छ। नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउनुभयो। उहाँले हिमालयको सुनामीले निम्ताएको विनाशलाई विश्व समुदायमा प्रस्तुत गर्दै जलवायु संकटलाई व्यवस्था गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो।
सरकारले अध्यादेश ल्याएर खारेज गरेका 1594 राजनीतिक नियुक्ति खारेज गरेका कानून ब्योता विधेयक संसदमा पुर्याएको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अवस्था अध्यादेश 2083 निष्क्रिय भएपछि त्यसबाट प्रभावित भएका ऐनहरूलाई पुनः क्रियाशील बनाउन नयाँ विधेयक संसदमा दर्ता गराइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट संघीय संसद सचिवालयमा दर्ता गरिएको केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले अध्यादेश खारेजीका कारण प्रभावित भएका कानूनहरूलाई साबिकी अवस्थामा फर्काउन खोजेको हो। दशैंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसे च्याङ्ग्रा नल्याउने भएपछि बजारमा मासुको मूल्य अचाक्ले बढ्ने र उपभोक्ता थप मारमा पनि जोखिम बढेको छ। उपभोक्ता अधिकार कर्मीका अनुसार सरकारी स्वामित्वको संस्थाले खसे च्याङ्ग्रा आपूर्तिबाट हात झिक्दा खुल्ला बजारमा व्यापारीहरूको एकाधिकार र मनमानी झन बढ्ने चिन्ता व्यक्त गरेका हुन्। नेपाली काङ्ग्रेसले गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गरेर युवाको प्रतिनिधित्व अनिवार्य बनाएको छ। विधानमा वडा कार्य समितिदेखि केन्द्रीय कार्य समितिसम्म युवाको निश्चित प्रतिनिधित्व सुनिश्चित गरिएको प्रवक्ता देवराज चालिसले बताउनुभयो। गत वैशाख 19 गते जारी भएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश संविधानको धारा 114 अनुसार हाल निष्क्रिय भएको छ। उक्त अध्यादेशले विभिन्न 85 ऐनहरूमा संशोधन वा खारेजीको व्यवस्था गरेको थियो। मधेसमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ। हुङ्कार मधेस नामको नयाँ राजनीतिक अभियानले आफ्नो अवधारणा पत्र र केन्द्रीय अभियन्ताको सूची सार्वजनिक गर्दै औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको हो। उक्त अभियानले मधेसका विविध मुद्दाहरूलाई उठान गर्दै युवा नेतृत्वमा जोड़ दिएको छ। अभियानले नेपाललाई सर्वभौम सत्ता सम्पन्न स्वतन्त्र र बहुभाषिक राज्यको रूपमा स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली समानुपातिक समावेशिता र नागरिकको सर्वोच्चताप्रति प्रतिबद्धता जनाएको छ। गोर्खाको दरौदी नदीको खोजमा फँसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। शुक्रबार मानसिक अवस्था असामान्य रहेका पालुङटार नगरपालिका एक खोप्लाङ कोष गाडे घर भएका सोनाम गुरुङ बिहानदेखि खोजमा फँसेका थिए। उनलाई सशस्त्र प्रहरी बलको नम्बर 29 गुणबाट खटिएको टोलीले गोर्खा नगरपालिका 10 स्थित छेबेटारबाट उद्धार गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ। महासंघका महासचिव डेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थालाई सहज सुरक्षित र व्यवस्थित बनाउन निर्देशन जारी गरिएको जानकारी दिनुभयो। र नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बासुराका 67 वडा र 7 पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। जिल्लाका 69 मध्ये 67 वडा र 9 स्थानीय तहमध्ये 7 सर्वसम्मत नेतृत्व चयन भएको हो। नेपाली काङ्ग्रेस बाजुराका उपसभापति पदम बडवालका अनुसार गौमूल गाउँपालिका 4 र 5 बाहेक अन्य सबै वडामा सफलतापूर्वक अधिवेशन सम्पन्न भएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
2: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
8: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
9: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर नरेश महतो, गीता महतो।
0: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।
10: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
11: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
12: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
8: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
13: नेपालीपनको आभास, नेपाली मनको आवाज।
14: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा, सुन
13: स्वदेश FM 93.2 मेगाहर्ज।

0: 93.2 Swadesh FM.
1: नमस्कार, जनता जान्ने चाहन्छन् मा स्वागत छ। म ऋषि थपलिया। भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। युएनको मञ्चबाट प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गरेको सम्बोधन हो यो। तर मूल कुरा भाषण कति दमदार थियो भन्ने होइन, नेपालले त्यसबाट के प्राप्त गर्छ भन्ने हो। किनकि यो केवल बाढी, हिमाल र जलवायुको कुरा थिएन, यो त नेपालको जोखिमलाई विश्वको जिम्मेवारी बनाउने प्रयास थियो। नेपालमा आएको बाढीबाट कुरा सुरु भयो, जलवायु न्यायमा पुग्यो, त्यहाँबाट जलवायु वित्त, क्षतिपूर्ति र अन्तत नेपाल भारत चिन सहकार्यसम्म पुग्यो। त्रिदेशीय हिमालय क्लाइमेट रेजिलियन्स मेकानिजमको प्रस्ताव पनि यही रणनीतिक सोचको हिस्सा हो। यसका लागि पैसा कहाँबाट आउँछ, संयन्त्र कसरी बन्छ, भारत र चिनलाई एउटै संरचनामा कसरी ल्याइन्छ र नेपाल आफै कति तयार छ। त्यसैले यो भाषणलाई स्टन्ट भनेर खारेज गर्नु पनि हतार हो र उपलब्धि मान्नु पनि हतार। यी र यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरे। आउनुहोस् सुरु गरौँ देवराज घिमिरेसँग जनता जान्न चाहन्छन्। देवराज घिमिरेजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई।
2: धन्यवाद सर।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घमा गरेको सम्बोधन सुन्नुभयो?
2: मैले सुने बिहान।
1: उहाँको सम्बोधनलाई लिएर अहिले चौतर्फी प्रशंसा भइरहेछ, तपाईँको चाहिँ बटम लाइन के हो, बुझाइ के हो?
2: त्यो स्वाभाविक कुरा हो, त्यस्तो चौतर्फी एकदम के वा भन्नुपर्ने, स्वागत गर्नुपर्ने आदि कुराहरू मलाई त केही पनि लाग्दैन, किनभने यो त निरन्तरताको कुरा हो। खालि एउटा कुरा के हो भने ताजा घटना छ, विश्वको ध्यान आकर्षण भइरहेछ, हामीले यत्रो ठुलो के भनेदेखि लस गरेका छौँ, यत्रो ठुलो आपत्ति बिहोरेका छौँ, त्यस्तो बेलामा तुलनात्मक ढङ्गबाट अलिक ध्यान जाने कुराहरू मात्रै हो। तर के भनेदेखि त्यस्तो नयाँ चिजहरू भएर के नभयो भन्ने यो वा भन्ने जस्तो मलाई लाग्दैन। मैले एकदम देख्दाखेरि
1: पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धले देखाएको बाटोमा विश्व हिँड्न सकोस् भनेर उहाँले बोल्नु भएको छ नि नेपालीमा।
2: नेपालीमा राख्ने कुराले आफ्नो पनि एउटा झल्काउने काम त्यो राम्रै छ, अनि अभिव्यक्ति पनि नराम्रो छैन, त्यो राम्रै अभिव्यक्ति हो। किनभने हाम्रा मुख्य गरी हाम्रो नेपाली सोसाइटी भनेको एउटा अब पशुपतिनाथलाई मान्ने सोसाइटी, अर्को बुद्धलाई मान्ने सोसाइटी बेसिकल्ली। अब त्यसले राम्रो गरून् भनेर अब त्यो भावना राख्ने कुरा ठिकै हो, तर त्यसअनुसारको प्रोग्राम, त्यसअनुसारको कार्यक्रम, त्यसअनुसारका सोचाइ, त्यसअनुसारका व्यवहार त्यस दिशामा लानको लागि हामी कति गम्भीर छौँ, ती सोचलाई समाजमा कार्यान्वयन गर्नको लागि हामी जिम्मेदार ठाउँमा बसेर कति काम गर्दैछौँ, सवाल त्यहाँनिर हो भन्ने मलाई लाग्छ।
1: उहाँले उठान गर्नुभएको समग्र विषय चाहिँ देश र जनताको हितमा छ।
2: समग्र भन्नाले मूलत उहाँले जलवायु परिवर्तनको असर हामी र हामी जस्तै के भनेदेखि हिन्दुकुश पर्वतका उहरूले भोगिरहनु भएको कुरालाई मूलत त्यही उठाउनु भएको छ, र त्यो अहिलेको हाम्रो नेपालको लागि ठुलो समस्या भोगेको परिस्थितिमा र भोलि पनि त्यो भोग्नुपर्ने नै एउटा विकास भइरहेको परिस्थितिमा त्यो सान्दर्भिक छ। त्यस बारेमा त्यसमा अन्यथा भन्नुपर्ने कुराहरू मैले केही पनि देख्दिनँ।
1: उहाँले विश्व मञ्चमा जसरी जलवायु परिवर्तनदेखि बाढी पहिरोको प्रसङ्गदेखि विपत्तिसम्मको कुरा उठान गर्नुभयो,
2: होइन जलवायु परिवर्तनले ल्याएका कुराहरू नै बाढी पहिरो, अब त्यसमा पनि हिमश्रृङ्खलाको कारणबाट हुने कुराले पारिरहेका असरहरू, तत्कालै भएको असर यतिमा मात्रै सीमित हुनुभयो उहाँ त।
1: उहाँले त्यहाँ अझ के विषयहरू उठान गर्नु पर्थ्यो?
2: होइन, मेरो विचारमा अहिले जसरी किन ठुला शक्ति राष्ट्रहरू खास गरिकन अमेरिका ती अन्य राष्ट्रहरूसँग जुन किसिमको युद्धको तयारी गरिरहेको छ, जुन घटनाहरू घटिरहेका छन्, त्यसले पाइरहेको असर र किन अहिलेको युगमा अब हामी नेपाल जस्तो मुलुकले यसबाट पाइरहेका असरहरूबाट अगाडि बढ्नको लागि नेपालीहरूको तर्फबाट, नेपालको तर्फबाट यी पक्षहरूमा पनि उहाँले चाहिँ शान्तिको पक्षमा, युद्धलाई अन्त्य गर्ने पक्षमा, गौतम बुद्धको सन्देशको हिसाबबाट, त्यो मुलुकको हिसाबबाट अलिकति त्यसमा थोरै सायद जानु अघि मैले भनेको कुरासँग त्यहाँ जोडिन सक्थ्यो भन्ने मलाई लाग्छ।
1: उहाँले ती विषयहरू उठान पनि गर्नुभयो, त्यहाँ समावेश पनि गर्नुभयो नि, तपाईँकै पार्टीका नेताहरूले पनि
3: उहाँको अभिव्यक्तिलाई स्वागत र समर्थन गरेका छन्।
2: होइन, अभिव्यक्तिको विरोध त मैले पनि गरिनँ, तर खालि किन जलवायु परिवर्तनले पारेको असरबाट विश्वले अब हामीले मात्रै यसलाई समाधान गर्ने विषय होइन, त्यसमा पनि हामी त यसका मुख्य कारक पनि होइनौँ र सबैको सहयोग चाहिन्छ भन्ने कुरा जेनरल नै कुराहरू हो, तर यसमा मात्रै हुनुभयो भन्ने मेरो देखाइ हो।
3: तपाईँहरूको बुझाइमा बालन सरकार
2: हजुर
3: ठिकठाकै हिसाबले चलिरहेछ?
2: तपाईँहरूको भनिरहँदाखेरि मेरो देखाइमा बालन सरकारले संयुक्त राष्ट्रसङ्घको महत्त्वलाई नै बुझिरहनु भएको थिएन, किनभने मेरो जानकारीमा भएसम्म उहाँ नजाने ठाउँमा हुनुहुन्थ्यो। भोटेको सीको यो फ्लड अथवा यो बाढीले यत्रो क्षति नपुर्याएसम्म त्यस पछाडि देशव्यापी रूपबाट र क्रमशः विश्वव्यापी रूपबाट प्रेसर यसबाट परेको असर यो कुराहरू र अब संयुक्त राष्ट्रसङ्घ अथवा विश्वले यसलाई ध्यान नदिने हो भने के हुन्छ भन्ने कुराहरू उठेर अप्ठ्यारो परिसकेपछि मात्रै उहाँ चाहिँ के भनेदेखि संयुक्त राष्ट्रसङ्घमा आफै गएर सम्बोधन गर्नुपर्ने कुरालाई महसुस गरेको मैले बुझेको त्यस्तो छु, मेरो बुझाइ त्यस्तो छ। त्यस कारणले अब कुन कुरालाई कुन महत्त्व दिने हो, कुन कुरा कति बेला गर्नुपर्ने हो, कुन उचाइबाट के कुराहरू गर्नुपर्ने हो भन्ने बारेमा उहाँहरूले यसलाई अलिक ठिक ढङ्गबाट लिने कुराहरूमा अलिक ध्यान दिनु राम्रो हो कि जस्तो मैले चाहिँ देखेको एउटा परिस्थिति छ।
3: उहाँहरूले संवेदनशील अवस्थाबाट देशलाई लिड त गर्नुभएको हो नि होइन, जस्तो तपाईँ भदौ 23 अघिसम्म प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो
2: हजुर,
3: प्रतिनिधि सभा विघटन भयो, त्यसपछि अन्तरिम सरकार बन्यो सुशीला कार्कीको नेतृत्वमा, चुनाव सम्पन्न भयो अनि राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिट ल्यायो
2: हजुर,
3: प्रधानमन्त्री बालेन्द्र शाह भन्नुभयो
2: हजुर।
3: यो घटनाक्रम हेरिरहँदाखेरि र अहिलेसम्म आइरहँदाखेरि तपाईँहरू सन्तुष्ट हुने ठाउँमा हुनुहुन्छ कि तपाईँहरूलाई कता कता पोल छ पिरोल छ?
2: होइन, यो कसलाई पोल छ, कसलाई सन्चो हुन्छ, कसलाई खुसी हुन्छ, कसलाई दुःख हुन्छ भन्ने मात्रै दृष्टिकोणबाट हेर्नु हल्का हुन्छ जस्तो मलाई लाग्छ। यसलाई हेर्नु के पर्छ भने गएको 82 साल भदौ 23 गते जुन घटनाहरू घट्यो यो घटना के हो, कसले घटाएको हो, के को लागि घटाएको हो, यसका पात्रहरू को हुन् के हुन् भन्ने कुरा बडा गम्भीर छ। यसले के गर्यो, कसलाई के असर गर्यो, कसलाई दुःख पर्यो, कसलाई सुख पर्यो भन्दा पनि नेपालको राजनीतिमा, नेपालको भू राजनीतिमा, नेपालको संसदीय व्यवस्थामा, अर्को भाषामा भन्यो भने नेपालमा हामीले 10 वर्षको इतिहास भन्नुहोस् न यो प्रजातान्त्रिक संवैधानिक ढङ्गबाट प्रजातन्त्रलाई अभ्यास गरिरहेको परिप्रेक्ष्यमा यस्तो घटना घटेपछि देशको राजनीति यसले पार्ने असर, यसको तात्कालिक असर, दीर्घकालीन असर के हुन्छ भन्ने कुरा र यो कहाँबाट भयो, किन भयो, कसरी भयो, के भयो भन्ने कुराको अलिक यसको चाहिँ गहिराईमा पुगेर हेर्नु जरुरी हुन्छ, त्यो आँखाले हेर्नु जरुरी हुन्छ र यसमा कसलाई ठिक भयो, कसलाई बेठिक भयो अथवा को पुग्यो, कसले जित्यो, कसले हार्यो यो कुराहरू मात्रै होइन। कुरा के हो भने हाम्रो सिस्टम, हाम्रो संसदीय प्रणाली, संसदीय व्यवस्था जो हामी किन सानो मुलुकमा पनि सङ्घीय प्रणाली अपनाएका छौँ,

0: एक्सप्रेसवेमा हुइँक्याउँदैछौँ।
1: होइन, संसदीय व्यवस्थामा सरकार संसदप्रति जवाबदेही हुन्छ, संसद जनताप्रति जवाबदेही हुन्छ। जनताका आपत्ति, जनताका समस्या, राष्ट्रका समस्या आफ्ना जनप्रतिनिधि मार्फत आउने कुराहरू हुन्छ र त्यो कुरालाई फेर्ने बनाउने भन्ने कुरा जबरजस्त त्यसलाई नष्ट गरेर ध्वंस गरेर आगजनी गरेर हत्या हिंसा गरेर जाने हो भने प्रजातन्त्रको अर्थ के हुन्छ? हामीले त गएको भदौ 23 र 24 घटना त त्यसरी बिहोर्नु परेको परिस्थिति छ।
0: त्यति बेला तपाईँहरू हुनुहुन्थ्यो नि त नेतृत्वमा, सत्तामा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो, तपाईँ प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो, व्यवस्थापिका कार्यपालिका तपाईँहरूकै कब्जामा थियो, तपाईँहरूकै हातमा थियो, नेतृत्व तपाईँहरूले नै गरिदिनुभएको थियो।
1: ठिक हो,
0: कहाँ चुक्नुभयो, के लाग्छ आजको दिनमा हेर्दाखेरि?
1: होइन, आजको दिनमा हेर्दा होइन, त्यति बेलै भोग्दाखेरि, त्यति बेलै ठ्याक्कै के भने भोग्दाखेरि हेर्दाखेरि पनि के हो भने, जुन किसिमबाट 23 गतेको परिस्थिति सिर्जना भयो त्यो चाहिँ संसदसँग सम्बन्धित र संसदीय व्यवस्थासँग सम्बन्धित, संसदीय गतिविधिसँग सम्बन्धित ढङ्गबाटै आएन। किनभने संसदलाई प्रहारको निशाना गर्ने गरी सोझै आउने कुराहरू, किनभने सुशासन चाहियो, भ्रष्टाचार नियन्त्रण हुनु पर्यो र प्रतिबन्ध लगाइएको सामाजिक सञ्जाल खुल्ला हुनु पर्यो र यो नभए बापत हामी विरोध प्रदर्शन गर्छौँ भनेर विरोध प्रदर्शनमा गएको शक्ति संसद भवनलाई नै हमला गर्ने, आक्रमण गर्ने गरी जसरी आएको छ त्यसका कुनै प्रक्रियाहरू पनि छैनन्, कुनै मागहरू पनि छैनन्। ती कुराको लागि हामी विरोध गर्छौँ भन्नेसम्मको कुराहरू छ, त्यो पनि कार्यकारीसँग, कार्यपालिकासँग सम्बन्धित छ। अब सोझै के भनेदेखि संसदलाई प्रहारको निशाना बनाइएको छ र त्यसलाई जोगाउने सन्दर्भमा यसको त अझै पनि रहस्यहरू के हुन्, तर त्यो जोगाउने सन्दर्भमा क्याजुअल्टीहरू भएको छ। त्यस्तै के भनेदेखि अब त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको बिचमा सोझै मुठभेडको परिस्थिति सिर्जना भएर चाहिँ हत्या भएको छ। त्यो हत्या कसले, कहाँबाट, किन, कसरी, कस्तो परिवेश पनि अहिलेसम्म त्यसको अध्ययन, छानबिन, अब गहिराईका साथ जानेर सच्चाइ के हो भन्ने कुराहरू आइसकेको परिस्थिति छैन।
0: यहाँनिर दिन के भएको थियो, त्यसको रहस्य खोलिदिनुहोस् न।
1: अच्छा, यहाँनिर मेरो कुरा के हो भने, संसदलाई त्यसरी प्रहार गर्नुपर्ने, संसदले के कामहरू गर्यो, सांसदहरूले के कामहरू गर्नु पर्थ्यो, के कामहरू गरेनन्?
0: किनभने सुरु त संसदबाटै भएको थियो,
1: होइन, उहाँ
0: संसद भवन नै
1: हो,
0: त्यही आन्दोलनकारीहरूको,
1: आन्दोलनकारीहरूले कुराहरू के थियो त्यो, यसको कुनै कुराहरू अहिलेसम्म पनि जस्टिफिकेसन आएको छैन। म तात्कालीन सभामुखकै नाताले भन्दाखेरि पनि त्यो कुराको कुनै जानकारी पनि हामीसँग छैन, सम्भावना पनि केही कुराहरू छैन। किन त्यो हामीसँग सोझै कुराहरू छैन, किन हामी त जनताका प्रतिनिधिहरूले छलफल गर्ने ठाउँमा नै बसेका छौँ।
0: त्यति बेला तपाईँहरूलाई के सल्लाह अथवा के सुझाव अथवा के जानकारी आएको थियो, के सूचना आएको थियो सुरक्षाकर्मीको तर्फबाट या चाहिँ त्यहाँ भएको घटनाको तर्फबाट? किन भन्दा संसद भवन त सभामुखको निर्देशनमा चल्ने हो, संसद भवनको सुरक्षाको जिम्मा समेत सभामुखसँग डाइरेक्ट जोडिएको विषय हुन्छ, तपाईँले निर्देशन दिने विषय हुन्छ।
1: ऋषिजी, यहाँले धेरै महत्त्वपूर्ण विषयमै केन्द्रित गर्नुभयो भन्ने मलाई लाग्छ। म तपाईँको यो मिडिया मार्फत त्यस दिनको एउटा छोटो घटनाहरू बताउन चाहन्छु। विद्यार्थीहरूका यी तिनवटा मागहरू अगाडि बढिरहेको कुराहरू एज ए सभामुख मलाई त त्यस दिन पनि जानकारी थिएन। त्यस दिन हाम्रो राज्य व्यवस्था समितिको सभापति नयाँ चयन गर्नुपर्ने थियो र सभापतिको शपथ ग्रहणको कार्यक्रम थियो। सभामुखले शपथ ग्रहण गराउनु पर्ने भएकोले नयाँ निर्वाचित हुनुभएको समितिको सभापतिलाई शपथ ग्रहण गराउन 11 बजेको टाइम सिंहदरबारमा राखिएको थियो। सिंहदरबारमा म अब शपथ ग्रहण गर्न जाँदाखेरि मलाई सुरक्षा कर्मीहरूको तर्फबाट के भनियो भने, आज युवाहरूको विरोध प्रदर्शन छ, त्यसैले गर्दा अलिकति छिटै जाउँ भनेर उहाँहरूले भन्नुभयो। छिटै भनेको 10 बजीतिरै उहाँहरूले गइहालौँ भन्नु। मैले त्यस्तो के हुन्छ र भन्दा, होइन, माइतीघर मण्डलामा विरोध प्रदर्शन हो, त्यसले अब डिस्टर्ब पनि हुनसक्छ भन्दा, कत्रो सङ्ख्या छ, के हुन्छ भन्दा, त्यो त हामीलाई धेरै थाहा छैन, तर पनि त्यहाँ आज विरोध छ भनेपछि के विरोध हो, कसो विरोध हो भने, मैले चाहिँ त्यति बेला उनीहरूबाट सुन्दाखेरि यो तिनवटा माग राखेर विद्यार्थीहरूको अलिक तयारीभित्र प्रचार प्रसार गरेर आज भेला हुँदै गरेको स्थिति भन्ने थियो। ल त्यसो भए जाउँ त भन्दा, हामी छिटै जाउँ भन्दा भन्दा पनि लगभग 10:30 भइसकेको हुनसक्छ, मैले ठ्याक्कै घडी हेरिनँ। बालुवाटारबाट त्यहाँ आउँदाखेरि कोही पनि के भनेदेखि, त्यहाँ भन्नाले हामी पश्चिम गेटबाट छिर्ने हो, हाम्रो बाटो

0: त्यहाँ जाँदाखेरि माइतीघर मण्डलामा कुनै प्रदर्शनकारीहरूको स्थिति त्यति बेला थिएन, मोटामोटी 10:45 वा 10:30 यस्तै भएको छ 23 गते। अब त्यहाँ कोही रहन्छन् त तपाईँहरूले यसो भन्नुहुन्थ्यो भन्दाखेरि उहाँहरूले के भन्नुभयो मेरो मसँग रहेका सुरक्षाकर्मीहरूले भने उहाँहरू अहिले खोलातिर जानुभएको छ जुलुस लिएर। कुन खोला भन्दाखेरि बागमतीतिर यसो उत्तलतिर यसो मास बटुल्ने गर्ने सन्दर्भमा जानुभएको रहेछ। यही बेलामा अब हामी छिर्ने हो भने त्यहाँ केही थिएन, एकदम सुनसान थियो, तर तलतिर माइतीघर मण्डल हामी मासतिरबाट भित्र छिरेर गयौँ। शपथ ग्रहणको कार्यक्रमहरू सकियो, शपथ ग्रहणको कार्यक्रम सकिसकेपछि त्यस दिन राज्य व्यवस्था समितिको नयाँ सभापतिको पहिलो बैठक आयोजना गर्नुभएको थियो उहाँहरूले। उहाँहरूको आफ्नो कक्षमा बैठक गर्न उहाँहरू जानुभयो र मैले एउटा विधेयक चाहिँ प्रमाणित गरेर राष्ट्रपतिकोमा त्यसै दिन पठाउनु पर्ने थियो। म विधेयक प्रमाणित गर्ने क्रममा मेरो कोठामा बसेर धर्माधम शपथ ग्रहण पछाडि त्यसमा लागेँ। त्यो लाग्ने क्रममै ल नयाँ बानेश्वरको संसद भवनमा त गोली चल्यो अरे भनेर मलाई चाहिँ मेरो स्वकीय सचिवहरूले मैले प्रमाणित गरिरहेको ठाउँमा आएर भन्नुभयो। त्यो भनिसकेपछि फेरि के भएर गोली चल्यो के भयो भन्दा मास त्यतातिर गएछ, गोली चल्यो, गोली मात्रै चल्यो कि केही हताहती भयो कोही मऱ्यो कि के भयो भनेर मैले अलिक बुझ भन्दा गोली चलेको मात्रै कुराहरू आएछ, त्योभन्दा बढी कुराहरू चाहिँ थाहा छैन भन्ने कुराहरू आयो र बुझ्दै रहौ भन्ने बित्तिकै तिनजना ढलिसकेको कुराहरू आयो भन्दा नभन्दा मैले हतार हतार के भने प्रमाणित गर्ने त्यो विधेयकलाई सिध्याएँ। त्यो विधेयकलाई सिध्याइसकेपछि त्यो राखेर अब के छ कसो छ भनेर गृहमन्त्री कता हुनुहुन्छ त के भएको हो त भनेर यसो बुझ्दा गृहमन्त्रीलाई सायद थाहै छैन, यी के भनेदेखि बैठकमा बसिरहनु भएको छ रमेश लेखक बैठकमा हुनुहुन्छ उहाँ त्यहीँ हुनुहुन्छ भनेपछि मैले पिएसओलाई बोलाएर होइन गृहमन्त्री त्यहीँ हुनुहुन्छ अरे उहाँलाई थाहा छैन के छ ल बुझ बुझ त्यहाँ भनिदेऊ के हो के भएको मसँग सम्पर्क पनि गराऊ भनेर मैले उहाँलाई यसो अराउँदा नराउँदा उहाँले थाहा पाएर बैठक छाडेर उहाँ उठेर जानुभयो त्यहीँ भन्ने कुराहरू आयो। र यसको मतलब मैले तपाईँलाई यो के राख्छु भने
1: त्यतिसम्म पनि सूचना दिएको थिएन।
0: अब त्यो एकैचोटि
1: तपाईँ सभामुख
0: हो
1: अनि त्यहाँ तत्कालीन गृहमन्त्री रमेश लेखक अब सँगै हुनुहुन्थ्यो,
0: होइन सँगै थिएनौ,
1: गोली चल्ला
0: सँगै थिएनौ,
1: केही पनि तपाईँहरूलाई जानकारी भएन।
0: तर सिंहदरबारकै मेरो कक्ष कार्यकक्षमा म थिएँ, उहाँहरूको के भनेदेखि कक्षमा शपथ ग्रहण पछाडि उहाँहरू मिटिङ गर्दै हुनुहुन्थ्यो। उहाँलाई पनि त्यति बेला
1: राज्य व्यवस्था तथा सुशासन
0: समितिको बैठकमा अब त्यस्तै नयाँ शपथ ग्रहण गरेपछि उहाँले पदभार ग्रहण गरेर सभापतिले बैठकहरू चल्दै थियो, त्यहाँसम्म पनि उहाँलाई पनि त्यो थिएन। अब मैले यहाँ अलिक भन्न खोजेको कुरा चाहिँ कहाँ हो भने यो सिंहदरबारभित्रको कुरा हो, तर उहाँहरू सरासरी जानुभयो कहाँ त भन्दा
1: अब संसद भवन
0: संसद भवन नयाँ बानेश्वर जानुभयो। त्यस दिन प्रतिनिधि सभाको बैठक थिएन, हामीले 25 गते मात्रै बस्ने गरी 2 दिनलाई रेस्ट राखेका थियौँ। अरू केही कामहरू यही प्रमाणित गर्ने लगायतका आन्तरिक कामहरू थियो, यही समितिको सभापतिहरूको शपथ ग्रहण गराउनु पर्ने थियो। त्यति बेला महत्त्वपूर्ण विधेयक भनेकै अब यो निजामती सेवा सम्बन्धीको विधेयक पास गर्ने कुरामा गडबडी भएको थियो, त्यही समितिको सभापतिले राजीनामा गर्नु परेको आदि घटनाहरू थिए। त त्यसले गर्दा त्यस दिन राष्ट्रिय सभाको बैठक चाहिँ आयोजना भइरहेको थियो। त राष्ट्रिय सभाको बैठकको आयोजना नयाँ बानेश्वर हलमा भइरहेको थियो, अब त्यहाँ 1 बजेबाटै थियो त्यो पनि। अब त्यो मास चाहिँ त्यहाँ पुग्यो, त्यहाँ पुगिसकेपछि त्यहाँ गोली पनि चल्यो अरे मान्छे मरेको कुराहरू चाहिँ मैले त्यहाँ थाहा पाउँदाखेरि मोटामोटी 2 जति बजेको थियो। त्यति बेलै मेरो बुझाइमा गृहमन्त्रीले पनि त्यति बेलै थाहा पाउनु भयो, जबकि नभएदेखि त उहाँ त पहिल्यै आफ्नो तयारीमा कहीँ जानुओर्नुपर्ने स्थिति हुनसक्थ्यो नि। त्यस्तो भइसक्यो भन्ने कुरा थाहा पाइसकेपछि उहाँ उठेर चाहिँ
1: आवश्यक सुरक्षा सतर्कता अप्नाउन भ्याउनु भएन, सोच्न
0: सायद उहाँलाई थाहा भएन, सायद उहाँलाई थाहा थिएन, त्यहीँबाट थाहा पाउनु भयो। मैले के थाहा पाएपछि मैले त्यहाँ भन्न जाँदा त्यहीँ हुनुहुन्छ भन्ने थाहा पाएपछि बनाउनेहरूलाई पनि भन्दाखेरि उहाँले थाहा पाएर त्यहीँबाट उठेको एउटा त्यो घटना छ। यहाँ नै मेरो कहाँ कन्सर्न हो भने अब यसरी कार्यपालिकासँग सम्बन्धित उहाँहरूका माग थिए, प्रक्रिया थियो, समस्या थियो भने एउटा कार्यपालिका मार्फत कन्फर्मेसन कुन हदसम्मको केही हुन्थ्यो, अर्थ्यो, प्रदर्शन हुन्थ्यो, विरोध हुन्थ्यो भने पनि त्यहाँ हुन्थ्यो। त्यसको मुख्य मान्छे गृहमन्त्री पनि त्यो तहमा हुनुहुन्छ। अब संसदको त्यहाँ गएर हान्नुपर्ने वा भिडन्त त्यहाँ गर्नुपर्ने गरी जे देखियो त्यो त के भने संसदीय व्यवस्थाको विरुद्धमा अथवा संसदसँगको प्रतिरोध, संसदसँगको के भनेदेखि कन्फ्रन्टेसन, त्यो आफैमा हेर्दाखेरि चाहिँ यो संसदीय व्यवस्थाको विरुद्धमा छ, यो परिपाटी पनि गलत ढङ्गबाट गएको छ, किनभने संसदले गलत कामहरू गर्यो भन्ने हो भने त पहिला कुरा त त्यो बाहिर आउनु पर्यो,
1: पूर्व
0: सभाउने कुराहरू गर्नु
1: पर्यो। तपाईँसँग मैले यस अर्थमा पनि जिज्ञासा राख्दैछु कि भदौ 23 र 24 गते पछि तपाईँ तत्कालीन अवस्थामा सभामुख हुनुहुन्थ्यो, तपाईँको यो पहिलो टेलिभिजन अन्तर्वार्ता हो,
0: ठिक हो हजुर,
1: त्यस कारणले मैले यो जिज्ञासा राख्दैछु
0: हजुर,
1: त्यति बेला खास किन यस्तो घटना भयो, अनि घटना हुनुभन्दा अगाडि गोली चलाउने आदेश थियो या थिएन? त्यहाँ त सभामुखको पनि जिम्मामा हुने कुरा हो, सिधै संसद भवनलाई अट्याक गर्दाखेरि के गर्ने, त्यसमा तपाईँहरूको तयारी चाहिँ के थियो, त्यति बेला के सोचिरहनु भएको थियो, किन सिधै गोली चलाइयो त्यहाँ? त्यसैको जगमा जसरी त्यहाँ गोली चल्यो, संसद भवन चाहिँ ध्वस्त पार्ने काम हो, अनि भोलिपल्ट 24 गतेको घटना घट्यो, यस सन्दर्भमा तपाईँहरूको बुझाइ के हो? गम्भीर भएर सोच्दाखेरि
0: पहिलो कुरो मैले अघि पनि राखेको कुरा के हो भने, त्यस दिन प्रतिनिधि सभा थिएन, हामी किन सिंहदरबारमा थियौँ, र प्रशासनिक हिसाबले प्रधानमन्त्री कार्यालयदेखि लिएर सबै मन्त्रालय सिंहदरबार र कन्फर्टेसन हुँदा विरोध प्रदर्शन गर्दाखेरि पनि तरिका ठिक बेठिकलाई छाडिदिनुहोस् तर त्यहाँ हुनुपर्ने होला, किन के भनेदेखि नयाँ बानेश्वरको संसद भवनमाथि आक्रमण भयो, यो आफैमा मैले अघि नै यसका अलिक गम्भीर कुरा, सन्चो बिसन्चो कसलाई सजिलो कसलाई अप्ठ्यारो भन्दा पनि कुरा अलिक गम्भीर ढङ्गबाट हेर्नुपर्छ भन्नुको पछाडि एउटा कुरा यहीँ छ। दोस्रो कुरा, अब 23 दिन त हामीहरू भन्नाले जनताका प्रतिनिधिहरूसँगको अन्तर्विरोध, केही माग, केही अप्ठ्यारा, केही कुरा, केही सुनवाई, केही कुराहरू छ, विरोध छ, केही छ भनेदेखि त्योभन्दा अगाडि त कुनै न कुनै ढङ्गबाट सभामुख वा राष्ट्रिय सभाको अध्यक्ष वा संसद सचिवालय मार्फत केही कुरा त आउनुपर्छ नि, त्यो केही छैन। तर त्यस्तो हुँदा पनि किन आएन भन्ने यहाँको प्रश्नलाई चाहिँ यसलाई मैले सभामुख तात्कालीन सभामुखको नाताले पनि के बुझ्छु भने, त्योभन्दा अगाडि पनि एउटा विरोध प्रदर्शनमा अचानक के भनेदेखि केही महिलाहरू योजनाबद्ध ढङ्गबाट यो मिटर ब्याज सम्बन्धी परेका समस्याको समाधान गरेन भन्ने हिसाबबाट प्रवेश गरेका थिए संसद भवनभित्र नाराजुलीसहित। त्यो घटनालाई लिइसकेपछि हाम्रो अलि छलफलहरू भएको थियो र यो सुरक्षा कसको हो, कसरी आउँछ, के आउँछ, के हो परम्परा, के हो परिपाटी, के हो नियम, के हो विधि, के हो तरिकाहरू, के हो भन्ने कुरामाथि छलफल हुँदा गृहको मातहतमा स्पेसल के भनेदेखि यो चाहिँ सरकारको सुरक्षा अन्तर्गत छ, कोही प्रवेश गर्नु ओर्नु पर्ने केही भयो भनेदेखि पनि अब आवश्यकता अनुसार संसदको स्वीकृति लिएर केही त्यस्तो छ भने अनुमति लिएर
1: राखिएको थियो त्यहाँ,
0: त्यसले नै कामहरू गर्ने हो, तर कोही त्यस्तो प्रवेश गर्नु ओर्नु पर्ने अनुमति लिनु पर्यो भने सभामुखको परामर्शमा, सल्लाहमा या निर्णयमा, निर्देशनमा यस्ता कुराहरू गर्न सकिन्छ भन्ने त्यहाँको प्रबन्ध भएको हुँदाखेरि त्यसलाई अझ टाइट गर्ने कामहरू चाहिँ गरिएको थियो र यसको मतलब के हो भनेदेखि सरकारले नै त्यसको सुरक्षाको जिम्मा लिने कामहरू गरेको थियो र सरकारका विभिन्न तहबाट नै कामहरू गर्ने गरेको थियो र त्यहाँ यस्तो हुँदैछ के गरौँ भने यहाँ सोध्ने विषय पनि होइन, किन त्यसको सुरक्षाको जिम्मा त
1: संसद भवन जोगाउने सन्दर्भमा चाहिँ
0: हजुर
1: तपाईँको कस्तो निर्देशन थियो, किन भन्दा संसद भवन अब कब्जा गर्छन् अथवा संसद भवनमा अट्याक हुन लाग्यो, संसद भवनमा आगजनी हुन लाग्यो भन्ने थाहा भइसकेपछि त तपाईँहरूले पक्कै पनि आवश्यक सुरक्षा निर्देशन त दिनुभयो
0: होइन? मैले यहाँलाई भनेको कुरा अलिक बुझाउनु जान्न होला, मैले कहिले थाहा पाउँदैछु भन्ने कुरा अघि नै मैले सबै कुरा गरेँ, अनि त्यहाँ आक्रमण हुँदैछ भन्ने कुराको जानकारी कहाँबाट थाहा पाउने र कहाँ निर्देशन दिने एक, दोस्रो कुरो मैले त्योभन्दा अगाडि नै एक वर्षै अगाडिको घटनालाई लिएर त्यसको सुरक्षाको बारेमा सरकार एलर्ट हुनुपर्छ भन्ने भइसकेपछि त त्यहाँको के भनेदेखि सरकारले खास गरिकन गृह लगायत अब त्यसको सुरक्षाको जिम्मा लिएको टास्क फोर्सहरूले आफ्नो सबै कामहरू गरेको थिए, त्यसको सूचना त मलाई काहीँ केही भएकै छैन त, एउटा परिवेशले त्यहाँ जानुपर्ने केही छैन, दोस्रो कुरो त्यहाँ त्यस्तो भयो भने पनि त्यसको कुनै जानकारी नभइकन गोली चलिसकेको छ, यहाँसम्म कि म त के ठान्छु भने गृहमन्त्रीलाई पनि त्यहाँ गोली चलेपछि थाहा भयो किनभने उहाँ त मिटिङमै बसिरहनु भएको थियो, मैले त्यहाँ सोद्धा म मिटिङमै हुनुहुन्छ भन्ने भयो गएर भन्नुहोस् भन्दा सुनिसकेर भर्खर उठ्नुभयो उहाँ भन्ने आयो
1: भनेपछि सिधा सिधी यसमा तपाईँको बुझाइ चाहिँ तत्कालीन सरकार चुकेकै हो, सुरक्षा संयन्त्र फेलियर भएकै हो।
0: अब त्यसो भन्दा पनि यो को भएर के गर्नलाई यसो गरिएको हो, तर यो जे जो भएर यसो गरिए पनि यो गलत कामहरू गरियो, जुन यस्तो गलत गरियो कि यो संसदीय पद्धति परिपाटीको खिलाफमा गरियो, बल जप्ती गरियो र नष्ट गर्ने कामहरू गरियो, जसलाई बचाउने जोगाउने नियन्त्रणमा लिने यी कामहरूमा जे कामहरू गर्नु पर्ने हो त्यो कामहरू गरेको देखिएन। किनभने त्यत्रो त्यहाँसम्म पुगेको सूचना काहीँ पनि छैन। इभन संसद चलाउनलाई बसिरहेको राष्ट्रिय सभाका अध्यक्षज्यू लगायत राष्ट्रिय सभा पनि अब बैठक गर्ने कि नगर्ने भन्ने ठाउँमा अचानक त्यो भिड आइसकेपछि मात्रै पुग्नुभयो र उहाँहरूले पनि स्थगन गर्नुभयो। भिडले बाहिर गरिसकेपछि मात्रै एक बजे चाहिँ के भनेदेखि उहाँहरूको सभा सञ्चालन गर्ने तयारी थियो, अनि सभा के हो भन्दाखेरि स्थगन गरियो भन्ने कुरा मैले त्यति बेला थाहा पाएँ। त्यसैले गर्दाखेरि त अब यो त अचानक के भनेदेखि ठुलो योजनाका साथ तयारीका साथ अब मासहरू लगेर तयारीहरू गरेर सरासरी गएर त्यहाँ जानुपर्ने कुरै के छ?
1: यो योजना र तयारी चाहिँ कहाँबाट भएर छ?
0: हो यही
1: यस बिचमा पहिचान गर्नुभयो।
0: हो यही चाहिँ गम्भीर विषय हो। यही चाहिँ एउटा बाहिर बसेको मान्छेले अहिले के पहिचान गर्न सम्भव छ? यसका त आयोगहरू बनेके, यिनीहरूले दिएका प्रतिवेदनहरू पनि सार्वजनिक छैनन्, यिनीहरूले गरेका काममाथि पनि टिप्पणीहरू उठ्ने गरेका छ, खास गरिकन कार्की आयोगको कुराहरू छ,
1: गौरीबहादुर कार्की नेतृत्वमा आयोग बन्यो,
0: त्यस पछाडि मानव अधिकार आयोगको कुराहरू गरिएका छ। यी सबै कुराहरूले
1: प्रतिवेदनमा चाहिँ तत्कालीन प्रधानमन्त्री, तत्कालीन गृहमन्त्री, तत्कालीन सुरक्षा निकाय सबैलाई जिम्मा त लगाएको छ नि, होइन? सबैलाई दोषी त देखाएको छ नि,
0: होइन?
1: जिम्मेवार त ठहराएको छ नि,
0: दोषी देखाएको छ भन्ने कुरा बाहिर प्रचारमा आएको छ, त्यसको आधारमा कारवाही गरियोस् भन्ने पनि आएको छ, तर उहाँहरूलाई मात्रै पनि छैन। अहिले जिम्मेदारीमा बसेका कयौँ के जिम्मेदार नेताहरू, सम्माननीय पदमा पुगेका नेताहरूको बारेमा कुराहरू आएछ, तर यो त तैचुप मैचुप भएर चलिरहेको स्थिति छ। अनि त्यति मात्र होइन, गौरीबहादुर कार्की आयोगकै बारेमा प्रश्नहरू खडा भएका छन्, उसका एक्टिभिटीकै बारेमा प्रश्नहरू खडा भएका छन्। यी त धेरै अनुत्तरित र धेरै बहस छलफल र विवादका विषयहरू छन् नि। फेरि पनि मेरो जोड के हो भने यो सबै कामहरू गैर संसदीय ढङ्गबाट कामहरू गरिएको छ, प्रक्रियालाई पुरै मिचेर काम गरिएको छ। यसको प्रतिवाद गर्ने, यसलाई नियन्त्रण गर्ने फोर्स कमजोर भएको छ, असफल भएको छ, नगरेको स्थिति देखिएको छ। अझ तपाईँ त 23 कुरा गर्दै हुनुहुन्छ, 23 गते संसद भवनमाथिको आक्रमण संसदलाई जानकारी छैन, हुनुपर्ने कुनै कारणहरू नै छैन, कुनै सङ्केतहरू छैन, कुनै मागहरू छैन, कुनै सोझै जोडिएको कुराहरू छैन। फेरि पनि मैले भने अब उनीहरूका मागहरू केही थिए भनेदेखि पनि कार्यपालिकासँग सम्बन्धित काम गतिविधिहरू छन् र त्यस काम स्टेपहरू छन्, तरिकाहरू छन्। अब ती कुराहरू पनि भएका पटक्क देखिँदैनन्, त्यहाँ पनि त्यसरी हुनु जरुरी छैन, तर त्यो त सिंहदरबार लगायतको त्यहाँभित्रसँग सम्बन्धित हुन्थ्यो, त्यहाँ केही पनि छैन।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 056-5569-6353, 98-550-77-061 र 98-550-77-053। 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
3: It's 8 o'clock. अहिले 8 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। बजारमा खाना पकाउने एलपी ग्यास पूर्ण रूपमा सहज नहुँदै अविरल वर्षाका कारण मुख्य राजमार्ग अवरूद्ध हुँदा ग्यास लगायतका अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ। बिहिबारदेखि शुरू भएको अविरल वर्षाका कारण उपत्यका जोड्ने पृथ्वी राजमार्ग बन्द हुँदा ग्यास आपूर्ति प्रभावित भएको हो। तीन साता अघि कृष्णभिरमा आएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरूद्ध हुँदा उपत्यकामा ग्यास अभाव भएको थियो। मुख्य राजमार्ग खुलेर नियमित बुलेट आउन थालेको एक हप्तामै पुनः राजमार्ग अवरूद्ध हुँदा ग्यास लगायतका अत्यावश्यक वस्तुको आयात असहज हुने भएको छ। नेपाल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले मुख्य राजमार्ग अवरुद्ध भएपछि अन्य बाटोबाट ग्यास बुलेट ल्याउन कठिन हुने जानकारी दिएका छन्। बजारमा डिजेल, पेट्रोल र हवाई इन्धनको वितरण भने नियमित रूपमा भइरहेको उनले बताएका छन्। निगमका अनुसार लामो समयसम्म मुख्य राजमार्ग अवरुद्ध भए पनि पाइपलाइनबाट आयात गरिएको डिजेल, पेट्रोल बाराको अम्लेगंजदेखि वैकल्पिक रूट मार्फत उपत्यकामा आयात गर्न सकिन्छ, तर ग्यास सिलिण्डर भने ट्रकबाट ल्याउनु पर्ने हुन्छ। यसअघि उद्योगीले उपत्यकाबाट खाली सिलिण्डर लगेर तराईका ग्यास प्लान्टमा भरी वैकल्पिक बाटो हुँदै ट्रकबाट भरिएका सिलिण्डर ल्याएका थिए। काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग बन्द भएपछि अत्यावश्यक खाद्यान्न तथा इन्धन लगायत सामग्रीको आपूर्ति सहज बनाउन त्रिभुवन राजपथलाई भने सीमित रूपमा सञ्चालन राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार त्रिभुवन राजपथ अन्तर्गतको हेटौडा भीमफेदी नौबिसे हुँदै काठमाडौँ आउने सवारी साधनलाई मात्रै प्रवेश दिएको छ। आपूर्ति व्यवस्थाका लागि आवश्यक खाद्यान्न, इन्धन लगायत अत्यावश्यक सामग्री आपूर्तिमा सहजताका लागि त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा राखिएको कार्यालयले प्रष्ट पारेको छ। नेपाल गुणस्तर तथा नापतोल विभागले खानेतेलको गुणस्तर प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमा, सोयाबिन, सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो। प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन र बिक्रीमा प्रयोग हुने भाडा सम्बन्धी व्यवस्था गरिएको छ। तोरी र सूर्यमुखी तेल खान मिल्ने र नमिल्ने गरी दुई श्रेणीमा स्पष्ट वर्गीकरण गरिएको हुँदा सूर्यमुखी तेललाई प्रेसबाट निकालिएको र रासायनिक घोल प्रयोग गरी निकालिएको गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ। दुवै प्रकारका रिफाइन र ग्रेड एक गरी दुई तह तोकिएको छ। सेल सोलभेन्ट एक्सट्राइक तर्फको ग्रेड एक तेल सिधै खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने प्रस्ताव छ। यस्तो तेल राखिएको भाडामा ठूला अक्षरमा खान नहुने चेतावनी लेख्नु पर्ने छ भने सोयाबिन तेललाई भने रिफाइन्ड, डिगम्ड र ग्रेड एक गरी तीन तहमा वर्गीकरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चीनका राजदूत वाङ माओमिङ बीच पोटेको सिबाडी पछिको चिनिया सहयोग र सिमानाका सञ्चालन बारे छलफल भएको छ। सिंहदरबार स्थित पूर्वाधार विकास मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढी केरुङनाका पुनः सञ्चालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवत जावत र कोरोना तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालन लगायत विषयमा चीन सरकारबाट आवश्यक सहयोगका लागि आग्रह गरिएको समेत सचिवालयले जनाएको छ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत 3.5 महिनादेखि 4.5 महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। अध्ययन अनुसार श्रमिकले भर्ना प्रक्रियामा गरेको खर्च उठाउन औसतमा 3.5 महिनादेखि 4.5 महिनासम्मको पारिश्रमिक लाग्ने देखाएको हो। अध्ययनले दर्ता नभएका बिचौलिए मार्फत वैदेशिक श्रम बजारमा पुगेका श्रमिकले सबैभन्दा बढी खर्च बेहोर्नु परेको र यसले श्रमिकलाई काम शुरू गर्नु अघि नै ऋणको भारी बोकाउने गरेको औल्याएको छ। अध्ययन अनुसार विदेशमा रोजगारी सुनिश्चित गर्नु अघि करिब 2/3 नेपाली श्रमिकले भर्ना तथा त्यससँग सम्बन्धित खर्च आफैले बेहोर्नु परेको छ। दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदैछन्। दशैं आउन 2 साता मात्र बाँकी छ। बजारमा किनमेलको चहलपहल शुरू भइसकेको छ, तर आम उपभोक्ताको अनुहारमा चाडपर्वको उल्लासभन्दा पनि महँगीको त्रास बढी देखिन्छ। बिहान बेलुकाको छाक टार्ने आधारभूत खाद्यान्नको वस्तुको मूल्य अचाक्ली अकासिएको छ। बजारमा भएका वस्तुको पनि कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई ठग्ने र लुट्ने काम भइरहेको छ। ठिक यही अत्यन्त संवेदनशील समयमा बजार नियमन गर्ने र उपभोक्ता अधिकार सुनिश्चित गर्ने जिम्मेवारी पाएका मन्त्रालय र विभागमा भने कर्मचारी
परिवर्तन गर्ने लहर नै चलेको छ। बजार अनुगमन गर्ने मुख्य निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र तालुकदार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय यति बेला राजनीतिक स्वार्थ र शक्ति केन्द्रको हानथापमा परेका छन्। बजारमा चिनीदेखि चामलसम्मको भाव वृद्धिले दिनै पछि रेकर्ड नै बनाएको छ भने बजार नियमन गर्नुपर्ने निकायका सहसचिव र महानिर्देशकहरूलाई तीन तीन महिनामै फेरेर सरकारले नै घुमाउरो पारामा कालो बजारीलाई संरक्षण दिइरहेको सरकारवालाहरूले आरोप लगाएका छन्। नेपाल खुद्रा व्यापार संघको तथ्याङ्क र बजारको वर्तमान यथार्थ केलाउने हो भने सर्वसाधारणको भान्साको अवस्था दयनीय छ। असारदेखि भदौ अन्तिमसम्म आइपुग्दा मात्रै 25 किलोको जिरा मसिनो चामल बोरामा करिब 400 देखि 500 रुपियाँसम्म मूल्य बढेर 2500 देखि 2700 रुपियाँसम्म पुगेको छ। त्यस्तै सोना मनसुरी चामल 25 किलोको बोरा 1350 रुपियाँबाट बढेर 1750 रुपियाँसम्म पुगेको व्यवसायीहरूले नै स्वीकार्छन्। सरकारले सहुलियत दरमा चिनी आपूर्ति सहज बनाएको र साल ट्रेडिङ मार्फत प्रति किलो 110 रुपियाँमा चिनी उपलब्ध गराएको दावी गर्छ, तर यथार्थमा भने उपभोक्ताले 1 किलो चिनीको 140 रुपियाँसम्म तिर्न बाध्य छन्। खानेतेलको मूल्यले पनि त्यस्तै छलाङ मारेको छ। खानेतेल प्रति लिटर 320 देखि 460 रुपियाँसम्म तिर्नु परेको छ। दाल प्रति किलो 190 बाट बढेर 220 देखि 250 रुपियाँसम्म पुगेको छ। तरकारी र फलफूलको भाव पनि छोइसक्नु छैन। त्यस्तै मासुजन्य वस्तु आम नागरिकको पहुँच भन्दा धेरै पर पुगिसकेको छ। कुखुराको मासु प्रति किलो 470 र खसीको मासु 1700 रुपियाँसम्म पुगेको छ। साथै 9 महिनादेखि खाना पकाउने एलपी ग्यास आपूर्तिमा देखिएको समस्या अझै समाधान भएको छैन। यस्तो चरम मूल्य वृद्धि र अभावित सरकारको ध्यान बजार नियन्त्रणमा भन्दा कसलाई कहाँ सरुवा गर्ने भन्नेमै केन्द्रित रहेको गुनासो उपभोक्ताहरूले गरिरहेका छन्। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 153 रुपियाँ 1 पैसा र बिक्री दर 153 रुपियाँ 81 पैसा निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 107 रुपियाँ 55 पैसा र बिक्री दर 108 रुपियाँ 97 पैसा। क्यानेडियन डलर 1 को खरिद दर 108 रुपियाँ 18 पैसा र बिक्री दर 108 रुपियाँ 60 पैसा तोकिएको छ। त्यस्तै युरोपियन युरो 1 को खरिद दर 174 रुपियाँ 32 पैसा र बिक्री दर 175 रुपियाँ 0 पैसा। युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 2 रुपियाँ 64 पैसा र बिक्री दर 203 रुपियाँ 43 पैसा कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई
12: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
13: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
12: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउली वास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध

0: सात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18853 5189353

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7070 61 र 98 5550 7073।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5550 2640।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने अनि दाउरा टिप्ने काम नगर्न आग्रह। भोटे कोशी बाढीको आज 1 महिना पुग्यो, खोज उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको तयारी। स्टेट अफ हर्मुज खोल्न अमेरिका समक्ष इरानको 7 दिने नयाँ प्रस्ताव, आवश्यक शर्तहरू पूरा हुनुपर्ने अडान यथावत। र नेपाल र जापान बीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ। सोमबारदेखि भने देशका धेरै जसो ठाउँमा मौसम सुधार हुँदै जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रहरूका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि यथावत रहनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको 1-2 ठाउँमा पनि ठूलो पानी पर्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपातले जनजीवन प्रभावित बनेको छ। लगातारको वर्षापछि नारायणी नदीमा बाढीले चेतावनीको तह पार गरेको छ। आज बिहान नारायणी जलाधार देवघाट जलमापन केन्द्रमा बाढीको तह 7.49 मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणीमा 7.3 मिटरलाई चेतावनी र 9 मिटरलाई खतराको तह मानिन्छ। नारायणीको जलाधार क्षेत्रका तिर्सुली, मर्स्याङ्दी, दरमखोला, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढीले चेतावनीको तह पार गरेको छ। तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने होचा ठाउँका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी पस्दा बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्। सुस्ता गाउँपालिका 5 सुस्ताको थारू टोलका घर परिवार बाढीपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तका आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार थारू टोलकामा केही घरमा बाढी पसेपछि त्यहाँ रहेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको हो। यस्तै बाँकेमा राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन्। राप्ती नदीले राप्ती सोनारीको 2 नम्बर ओडादेखि नरैनापुरसम्मकै तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोखिम हुने गर्छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले थप पानी निरन्तर परे हुन सक्ने बाढीजन्य विपद सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको बताउनुभयो। यस्तै सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका 43 ढोका लिएका छन्। आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेन्ड 3,16,795 क्युसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि 43 ढोका खोलिएको हो। हिजो दिउँसो पानीको बहाव प्रति सेकेन्ड 2,40,900 नागेपछि 31 ढोका खोलिएको थियो। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। जलसतह निरन्तर बढिरहेकोले सप्तकोशीको आसपासका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकमा पहिरोका कारण गाडी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। त्रिभुवन राजपथमा चाप बढेको छ भने समय तालिका मिलाएर गाडीको आवत जावत व्यवस्थापन गरिएको छ। वर्षाले काठमाडौँ जोड्ने मुख्य सडक बन्द भएपछि खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्तिमा निकै समस्या भएको छ। लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला अहिले परेको पानीले थप समस्या पारेको हो। काठमाडौँका बासिन्दाले ग्यासका लागि थप शास्ति भोग्नु परेको छ। पेट्रोल डिजल र हवाई इन्धन आपूर्तिमा खासै समस्या नभए पनि ग्यास ढुवानीमा समस्या रहेको आयल निगमले जनाएको छ। तर जतिसक्दो धेरै ग्यास बजार पठाउनका लागि प्रयास भइरहेको निगमको भनाइ छ। यस्तै लगातारको वर्षाले तरकारी ढुवानीमा पनि समस्या भएको छ। काठमाडौँमा तरकारी भित्रने मुख्य सडक पृथ्वी राजमार्ग बिपी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकेको हो। तरकारीको आयात घटेपछि भाव निकै महँगो भएको छ। खाद्यान्न आपूर्तिमा भने तत्काल कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रसुवाको भोटेकोसी नदीमा बाढी आएको आज 1 महिना भएको छ। गएको भदौ 10 गते बाढीले रसुवा, नुवाकोट, धादिङका विभिन्न ठाउँमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्य विवरण अनुसार बाढीबाट 1453 जनाको ज्यान गएको छ। 5285 जना अझै बेपत्ता छन्। यसैगरी 13,000 भन्दा धेरैको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावितलाई आश्रय स्थलमा राखिएको छ। बाढीबाट 4,28,28 करोड भन्दा बढीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ। पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7,23,31,52,00,000 रुपियाँ आवश्यक पर्ने सरकारको अनुमान रहेको छ। विनाशकारी बाढीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका 69 किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। यस्तै 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढीबाट 8,300 घर परिवार र झन्डै 40,000 जनसङ्ख्या प्रभावित भएका छन्। बाढीबाट जनधनमा भएको क्षतिको विस्तृत र यकिन तथ्याङ्क अझै आइसकेको छैन। पूर्वाधार विकास मन्त्रालयले यसबारे अध्ययन भइरहेको जनाएको छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुनर्निर्माण केन्द्रित काम गर्ने सरकारको योजना छ। यस्तै प्राकृतिक विपदमा बेपत्ता भएकालाई मृत्यु भएका व्यक्ति सरह राहत दिने र मृत्यु दर्ता पनि गर्ने गरी सरकारले कानून संशोधन प्रक्रिया अघि बढाएको छ। अब विदेशको खबर। इरानले मध्य पूर्वमा चलिरहेको द्वन्द अन्त्य गरी हर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिका समक्ष नयाँ प्रस्ताव अघि सारेको छ। इरानी विदेश मन्त्री सैयद अफसा अब्बास अरागाचीका अनुसार इरानले अमेरिकालाई 1 हप्ताभित्र स्टेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको हो। न्यूयोर्कमा पत्रकारसँगको कुराकानीमा अरागाचीले आवश्यक शर्तहरू पूरा भएमा मात्रै यसो गर्न सकिने बताउनु भएको छ। उहाँका अनुसार ती शर्तहरू गएको जुन महिनामा हस्ताक्षर गरिएको समझदारी पत्र अर्थात् एमओयूमा समावेश छन्। यो योजना कतार मार्फत अमेरिकालाई बुझाएको जानकारी दिँदै अरागाचीले अब विकल्प अमेरिकाको हातमा रहेको बताएको बीबीसीले जनाएको छ। यसअघि संयुक्त राष्ट्रसङ्घको 81 महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अटेर गरेमा ध्वस्त पार्नेसम्मको चेतावनी दिनुभएको थियो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले पनि खाडीमा रहेका इजरायली र अमेरिकी अखडाका साथै अमेरिकाका अरब खाडीका सहयोगी देशहरूमाथि आक्रमण गर्नुका साथै स्टेट अफ हर्मुज बन्द गर्दै आएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापान बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। बिहान वर्षाले ढिला खेल सुरु हुँदा 15 ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडे। जापानका लागि रियो साकुरानी, थोमस इब्राहिम, ताकाहासी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान 1-1 विकेट लिए। तर फेरि पनि पानी परेपछि खेल नियमित हुन सकेन। यो नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अङ्क जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। अफगानिस्तान 2 खेलमा 2 अङ्कका साथ उपविजेता बन्यो। अब क्वार्टर फाइनलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ भने अफगानिस्तानले भारतसँग खेल्ने भएको छ। आजै मलेसिया र ओमान बीच पनि खेल हुँदैछ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो 4th सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ्न सकेको छैन। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने, सोमबारदेखि देशका धेरैजसो ठाउँमा मौसम सुधार हुने, सप्तकोशी नारायणी सहितका नदीमा बाढी, कोशी ब्यारेजका 43 ढोका खोलियो, माछा मार्ने अनि दाउरा टिप्ने काम नगर्न आग्रह, भोटेकोशी बाढीको आज 1 महिना पुग्यो, खोज उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको तयारी, स्टेट अफ हर्मुज खोल्न अमेरिका समक्ष इरानको 7 दिने नयाँ प्रस्ताव, आवश्यक शर्तहरू पूरा हुनुपर्ने अडान यथावत, र नेपाल र जापान बीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनल।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अद्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
4: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
5: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
3: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पेको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
5: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-493-7038। मोबाइल 98-550-88-002।
3: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
7: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
8: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
3: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति, समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस, भरतपुर 5 प्रेम बस्ती, असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी, असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय, असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर, असोज 12 गते बिहान 11 बजे। र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज, असोज 13 गते बिहान 11 बजे।
9: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पश्चिम नवलपरासीको सुस्ताका 150 बढी घरबारीको उच्च जोखिममा परेका छन्। सुस्ता गाउँपालिका पासको थारूटोलबाट शुक्रबारदेखि पस्न शुरू भएको नारायणी नदीको बाढ़ी त्यहाँका 165 घरमा पसेको छ। थारूटोलका 78 घरका परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा शुक्रबार दिउँसो नै सारिएको र गैराती सैनिक टोल बर्का टोलमा पनि बाढ़ी पसेपछि 85 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्ता स्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी परीक्षक गोविन्द बहादुर खातीले जानकारी दिएका छन्। पानीको बहाव बढ़ने क्रममा रहेकाले उनीहरूलाई नारायणी नदी वारी सुरक्षित स्थानमा सार्ने तयारी रहेको समेत बताइएको छ। कच्ची घरमा बाढ़ी पसेपछि अधिकांश स्थानीयको बिचल्ली भएको छ। नारायणी नदीमा पानीको सतह निरन्तर बढ़दो क्रममा छ। शनिबार बिहान 7 बजेको मापन अनुसार गण्डक ब्यारेजमा पानीको बाह प्रति सेकेण्ड 2,67,000 क्युसेक छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझेपछि 1,00,000 क्युसेक पानीको बाह पुग्ने बित्तिकै सुस्तामा बाढ़ी पस्ने वडा सदस्य आदम खानले बताएका छन्। नदीमा पानीको सतह बढ़ने क्रम जारी रहेकाले सुस्ताको सबै बस्ती जोखिममा रहेका छन्। सुस्तामा निर्माणाधीन तटबन्ध भारतीय पक्षले रोकेपछि निर्माण हुन बाँकी रहेको 132 मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीयहरूले बताएका छन्। सुस्तामा बस्तीसँगै उखु खेतीमा पनि बाढ़ीले क्षति पुर्याएको गुनासो गरेका छन्। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा परेका परिवारलाई उद्धार गर्नुपर्ने भए सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको समेत बताएका छन्। नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत अधिकांश ठाउँमा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय स्तरका अधिवेशनहरू हुन लागेका छन्। अत्याधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्व निर्धारित तारिका अनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार विगत 2 दिन अत्याधिक वर्षा भएको र आज तथा भोलि पनि वर्षा हुने पूर्वानुमानका आधारमा असोज 13 गतेभित्र अनुकूलता अनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिएको छ। निर्वाचन समितिले विकल्प दिएपछि विशेष गरी पहाड़ी जिल्लाका अत्याधिक वर्षा भएका बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा भोलि तथा पर्सिसम्ममा अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा सभापति र सचिव 1-1 जना निर्वाचित हुनेछन् भने सहसचिवमा 1 महिलासहित 2 जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका 1 जना रहने व्यवस्था छ। यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन। त्यस्तै कार्य समिति सदस्यमा 18 जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे समेत धारणा राख्नु भएको थियो। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बढेको सित्रुचुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा समेत प्रस्तुत गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पार्टी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका 43 ढोका खुलिएका छन्। आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्युसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि 43 ढोका खुलिएको छ। शुक्रबार बिहान 10 बजे प्रति सेकेण्ड 1,98,220 क्युसेक पानीको बहाव हुँदा 25 ढोका खुलिएका थिए। कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमका संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। जलसतह निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान समेत आग्रह गरिएको छ। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढ़िरहेको छ। कोशी ब्यारेजमा 52 मूल ढोका र 4 नहर गरी जम्मा 56 ढोका छन्। नेपाल प्रहरीले जारी गरेको आज बिहान 7 बजेसम्मको तथ्याङ्क अनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सड़क सञ्जाल पूर्ण रूपमा टुटेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौ सड़क खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक समेत लगाइएको छ। उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका स्थित भट्टे डाँडा र गोदावरी नगरपालिकाको बिङखेस धारामा असोज 9 गते बिहानै गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशका अन्य जिल्लाहरूको अवस्था पनि उस्तै छ। काभ्रे पलाञ्चोक रोशी र धुलिखेलमा गएको पहिरोले बीपी राजमार्ग र अरणीको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। धादिङको बेनीघाट कृष्णवीर र गजुरी लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा समेत सवारी आवागमन ठप्प भएको छ। यसै गरी रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू भदौ महिनादेखि नै बाढ़ी र पहिरोका कारण अवरूद्ध छन्। नुवाकोटको पासाङ लामु सड़क खण्ड र टोखा छहरी सड़क खण्डमा सवारी साधन चल्न सकेका छैनन्। मकवानपुरको भीमभेदी र हेटौडाको नेवार पानीमा गएको पहिरोले कान्ति लोकपथ र महेन्द्र राजमार्ग समेत पूर्ण रूपमा बन्द भएका छन्। त्यस्तै ठाउँ ठाउँमा सड़क अवरुद्ध हुँदा सयौं यात्रुहरू अलपत्र परेका छन् र गन्तव्यमा पुग्न समेत कठिन भएको छ। रातिको समयमा एम्बुलेन्स दमकल र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने प्रहरीको समन्वयमा चल्न दिइने व्यवस्था मिलाइएको छ। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको भीषण बाढीले रसुवा नुवाकोट धादिङ सहितका जिल्लामा सड़क तथा पुलमा भएको क्षतिले आवत जावत प्रभावित छ। त्यसरी वार पार गर्न वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने घण्टौ पालो फर्केर तीनको यात्रा गर्नुपर्ने बाध्यता बाढ़ी प्रभावित क्षेत्रका स्थानीयलाई छ। बाढ़ी आएको 1 महिना पुग्न लाग्दा पनि सड़क सम्पर्क सहज हुन सकेको छैन। बाढ़ीबाट 37 मोटरेबल पुलमा क्षति पुगेको छ। त्यसमध्ये 33 पूर्ण रूपमा बगेका छन् भने 4 पुलमा आंशिक क्षति पुगेको छ। पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा 14 रसुवा 13 र धादिङमा 5 छन्। बाँकी एउटा गोर्खामा परेको छ। मोटरेबल पुलतर्फ 9,41,44,00,000 रुपियाँ बराबरको क्षति भएको छ। झोलुङ्गी पुलमा पनि 1,93,67,00,000 रुपियाँ बराबरको क्षति भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 68 झोलुङ्गी पुलमा क्षति पुगेको सरकारको प्रारम्भिक विवरण छ। यसले नदी पारिका बस्तीबीचको पैदल आवत जावत समेत कठिन बनाएको छ। पुल र सड़क बगेपछि स्थानीयको समस्या यातायातमा मात्र सीमित छैन, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने काम, विद्यार्थीको विद्यालय आवत जावत समेत प्रभावित बनेको छ। र विश्व एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ। समूहको विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो। शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजा विहीन भएपछि दुवै टोलीले 1-1 अङ्क बाँडे। त्यसअघि नेपालले 2 खेलबाट 3 अङ्क जोड्दै समूह विजेताको रूपमा अन्तिम 8 स्थान बनायो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। समूह उपविजेता अफगानिस्तानले भने भारतको सामना गर्नेछ। यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई 5 पराजित गर्दै क्वार्टर फाइनल नजिक पुगेको थियो। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल मंगलबार बिहान 5:45 शुरू हुनेछ। नेपालले 19 एसियन गेम्सको क्वार्टर फाइनलमा भारतसँग खेलेको थियो, जहाँ पराजित भएको थियो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली netrok.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो कान्छा
1: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
2: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
4: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625 73089 98074 46 142 र 98491 95225

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

0: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएको पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
2: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी 7 किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
5: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडी।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4943 5 80 र 98 5 50 26 4 40
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। निरन्तरको वर्षा पहिरो र खोलामा बढेको पानीको बहावका कारण देशभरका मुख्य राजमार्ग तथा सड़क खण्डहरूमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। सड़क विभागले बिहान 9:30 बजे जारी गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार देशका दर्जन बढी मुख्य सड़कहरूमा गम्भीर अवरोध सृजना भएको छ। देशको मुख्य राजमार्ग मानिने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभेर, चौकीभार, जवाङ पोला, फिसलिङ लगायतका स्थानमा पहिरो खस्ता यातायात पूर्ण रूपमा बन्द भएको छ। निरन्तरको वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालन रोक लगाएको भए पनि सड़क विभागले विभिन्न स्थानमा पहिरो पन्छाउने कार्य शुरू गरिसकेको छ। यसै गरी बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने, कालोपुल, 400 बेसी, कटुञ्जे र चौकी डाँडा लगायतका स्थानमा सड़क अवरुद्ध भएको छ। त्यहाँ पहिरो जानुका साथै डाइभर्सन समेत बगाएकाले राजमार्ग पुनः सञ्चालनमा ल्याउन निरन्तर प्रयास भइरहेको छ। उता कडाली राजमार्गका गगने खोला, नागमा, जुम्लाको राका क्षेत्र लगायत विभिन्न स्थानमा साना ठूला पहिरो र ढुङ्गा खसेका कारण सड़क पूर्ण रूपमा अवरुद्ध छ। सड़क खुलाउनका लागि सबैतर्फबाट सहितका टोली परिचालन गरिएको छ। त्यस्तै सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुङ्गा सलेरी खण्डको सोलु खोला नजिक सड़क पासेकाले सवारी आवागमन ठप्प छ भने थप वर्षा नभएमा आज बेलुकीसम्म मेसिनको प्रयोग गरी ब्याक कटिङ गरेर यातायात सुचारू गर्ने प्रयास भइरहेको छ। कान्ति राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ। मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सुचारू गरिए पनि ललितपुरको चपली र तरकुर्चे लगायतका स्थानमा काम जारी रहेकाले आज बिहान 10 बजेपछि पूर्ण सञ्चालनमा आउने अनुमान गरिएको छ। देशका अन्य महत्वपूर्ण सड़क खण्डहरूको अवस्था पनि उस्तै जोखिमपूर्ण छ। मध्य पहाड़ी राजमार्गको निसेगाउँपालिका काना बगर खण्डमा लेदो सहितको पहिरो खस्ने क्रम जारी रहेको छ भने कालीगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा ठूलो पहिरो गएको छ। विगतको यस समयमा सड़क विभागले सबै यात्रु तथा सवारी चालकलाई यात्रा गर्नु अघि सड़कको अवस्था अनिवार्य बुझ्न समेत आग्रह गरेको छ। चाडपर्व नजिकैसँगै बजारमा किनमेल गर्ने उपभोक्ताहरूको घुइँचो लाग्न थालेको छ। उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू हुन्, सबैको हातमा कोसेलीको रूपमा आकर्षक प्याकेटमा सजिएका मिठाई, पुष्टकारी, गुदपाक लगायत हुने गर्छन्। बालबालिकालाई खुसी पार्न चक्लेट र बिस्कुट किन्ने अभिभावकदेखि भान्सामा मिठो परिकार बनाउन सुजी र राजमा किन्ने गृहिणीसम्म सबैको विश्वास बजारको त्यही चिल्लो प्याकेजिङमाथि छ। तर बाहिरबाट हेर्दा पौष्टिक र सफा देखिने ती प्याकेटभित्र व्यापारीले नाफाको लोभमा कतिसम्म विष भरिरहेका छन् भन्ने डरलाग्दो तथ्य भर्खरै सरकारले गरेको बजार अनुगमन प्रतिवेदनले देखाउँछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही 6 र 8 असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली बजार उपभोक्ताका लागि विष किन्ने थलो जस्तै बनेको छ। नाफा कमाउने व्यापारीले मानवीय संवेदना गुमाएर किरा परेका, म्याद गुज्रेका र कुहिएका कच्चा पदार्थ प्रयोग गर्दै खुलेआम मन्द विष बेचिरहेको पाइएको छ। काठमाडौँको मुख्य नाका चन्द्रागिरी नगरपालिका 15 ढुङ्गे अड्डामा सञ्चालित श्रीकृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा खाद्य विभागले चन्द्रागिरी नगरपालिका प्रहरी प्रभाग, नैपाक र काठमाडौँ महानगरपालिकासँगको समन्वयमा गरेको अनुगमनमा खाद्य वस्तुका नाममा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड़ र ठगेको भेटिएको छ। तर जब विभागको टोली उक्त उद्योगभित्र पस्यो त्यहाँको दृश्यले लेबलमा लेखिएका काजु, खुवा, दुध, परको कुरा, चिनी बाहेक कुनै पनि पौष्टिक कुरा नभेट्टाएको विभागले जनाएको छ। अनुगमनका क्रममा उक्त उद्योगले म्याद नागेको चिउरा, म्याद नागेका चकलेट, खुला टुक्रा बिस्कुट, किरा परेको भुटेको चना र चनाको पिठो, स्किम मिल्क पाउडर, चामलको पिठो, किरा परेको बदाम र ओट्स लगायत अखाद्य वस्तु प्रयोग गरेर मिठाई बनाइरहेको रङ्गियात फेला परेको छ। म्याद नागेर खान अयोग्य भइसकेका चकलेट तथा अन्य खाद्य वस्तुलाई पुनः अर्को लेबल राखेर रिप्याकेजिङ गर्दै बजारमा पठाउने समेत तयारी भएको विभागले जनाएको छ। विभागले त्यहाँबाट मात्रै 18 किलो म्याद गुज्रेको चिउरा, 210 किलो म्याद नागेको चकलेट, 100 किलो खुला टुक्रा बिस्कुट, 220 किलो किरा परेको भुटेको चना, 274 किलो चनाको पिठो र 7 किलो स्किम मिल्क पाउडर बरामद गरेको छ। यी सबै अखाद्य र फोहोर वस्तु हालेर तयार पारिएको करिब 100 किलो गुदपाक र 535 किलो पुष्टकारी गरी करिब 2,60,000 रुपियाँ बराबरको तयारी खाद्य पदार्थ जफत गरी नष्ट समेत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वहाँ 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आइतबारसम्म वर्षा हुने र सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाएको छ। महाशाखाका अनुसार शनिबार देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। शनिबार गण्डकी, लुम्बिनी, कडाली, सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै आइतबार पनि गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ भने बागमतीका एक दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लामा लगातार वर्षासँगै बाढ़ी पहिरोको जोखिम बढेपछि 5 जिल्लामा सार्वजनिक सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ। डडेलधुरा, दार्चुला, टोटी, बैतडी र बाजुरा जिल्ला प्रशासन कार्यालयले छुट्टा छुट्टै सूचना जारी गर्दै आज बिहानदेखि भोलि बिहानसम्म लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका हुन्। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले पछिल्लो मौसमी जोखिम सूचना, भारी वर्षाको पूर्वानुमान तथा जिल्लामा भइरहेको निरन्तर वर्षालाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको जनाएका छन्। बाजुरा जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लगातार वर्षा भइरहेको र पछिल्लो मौसमी अपडेटमा बाजुरा अति जोखिमयुक्त जिल्लाको सूचीमा परेकाले जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको समेत जनाइएको छ। पश्चिम नवलपरासीको सुस्ताका 150 बढी घर बाढीको उच्च जोखिममा परेका छन्। सुस्ता गाउँपालिका 5 थारू टोलबाट शुक्रबारदेखि पस्न शुरू भएको नारायणी नदीको बाढी त्यहाँका 165 घरमा पसेको छ। थारू टोलका 78 घर परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा शुक्रबार दिउँसो नै सारिएको र गैराती सैनिक टोल, बड्का टोलमा पनि बाढी पसेपछि थप 85 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। पानीको बहाव बढ्ने क्रममा रहेकाले उनीहरूलाई नारायणी नदी वारी सुरक्षित स्थानमा सार्ने तयारी रहेको समेत बताइएको छ। कच्ची घरमा बाढी पसेपछि अधिकांश स्थानीयको बिचल्ली भएको छ। नारायणी नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको छ। शनिबार बिहान 7 बजेको मापन अनुसार गण्डक ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड 2,67,000 क्युसेक छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि 1,00,000 क्युसेक पानीको बहाव पुग्ने बित्तिकै सुस्तामा बाढी पस्ने वडा सदस्य आदम खानले बताएका छन्। नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले सुस्ताको सबै बस्ती जोखिममा रहेको समेत बताइएको छ। सुस्तामा निर्माणाधीन तटबन्ध भारतीय पक्षले रोकेपछि निर्माण हुन बाँकी रहेको 132 मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीयवासीहरूले बताएका छन्। सुस्तामा बस्ती सकेको खेतीमा पनि बाढीले क्षति पुर्याएको किसानले बताएका छन्। प्रमुख जिल्ला अधिकारी दीपकराज रेग्मीले जोखिममा परेका परिवारलाई उद्धार गर्नुपर्ने भए सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको समेत बताएका छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
1: मुङ्गुर बाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
2: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पार्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855 63172 र 9852 12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर,
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौं, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएमपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने। विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम। पहिरोले सातवटा मुख्य राजमार्ग र अन्य सड़क अवरुद्ध। वर्षाले सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या। नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना। राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै। विश्वव्यापी हवाई सञ्जालमा एसिया प्रशान्त क्षेत्र अग्रस्थानमा। क्वालालम्पुर एसियाकै पहिलो र विश्वको चौथो। र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि दुई दिन वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा भने वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ, तर पानी पर्ने र हट्ने क्रम चल्नेछ। सोमबारदेखि भने देशका धेरै जसो ठाउँमा मौसम सुधार हुँदै जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। यसैबीच आज बिहानको मापन अनुसार कोशी, नारायणी र यी नदीका सहायक नदीमा जल सतह सतर्कता तह माथि रहेको छ। बागमती, पश्चिम राप्ती, बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीमा जल सतह सतर्कता तहभन्दा तल रहेको छ। बाढी पूर्वानुमान महाशाखाको बाढी बुलेटिन अनुसार आज 27 जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम छ। गोरखा, लम्जुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम, डोल्पा, जाँजरकोट, रूपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहु, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेलधुरा सहित आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। अरू विभिन्न जिल्लामा पनि बाढीको मध्यम जोखिम छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको सतह बढेपछि रामघाटमा साँगुरो निकासका कारण ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ। यस्तै नारायणीमा जल सतह बढेपछि पश्चिम नवलपरासीको सुस्ता डुबानमा परेको छ। सुस्ता गाउँपालिका 5 थारू टोलबाट पसेको बाढीले थारू टोलसँगै सैनिक टोल, बड्की टोल, क्याम्प टोल लगायत बस्ती डुबानमा परेका छन्। सुस्ताका 250 घर डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण पहिरो खसेपछि विभिन्न सड़क अवरुद्ध छन्। राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरुद्ध रहेका हुन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, बालुवाङ चकचके लिवाङ सड़क अवरुद्ध रहेका छन्। अवरुद्ध यी सड़क खुलाउन पहल भइरहेको छ। लगातारको वर्षाले काठमाडौँ जोड्ने मुख्य सड़क बन्द हुँदा खाना पकाउने एलपी ग्यास र तरकारीको आपूर्तिमा समस्या भएको छ। लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला वर्षाका कारण सड़क बन्द हुँदा थप समस्या परेको हो। काठमाडौँका बासिन्दाले ग्यासका लागि थप शास्ति भोगिरहनु परेको छ। पेट्रोल, डिजल र हवाई इन्धन आपूर्तिमा समस्या नभए पनि एलपी ग्यास ढुवानीमा भने समस्या रहेको आयल निगमले जनाएको छ। तर जति सक्दो धेरै ग्यास बजारमा पठाउनका लागि प्रयास भइरहेको निगमले जनाएको छ। यस्तै लगातारको वर्षाले तरकारीको ढुवानीमा समस्या भएको छ। काठमाडौँमा तरकारी भित्र नै मुख्य सड़क पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकिरहेको हो। तरकारीको आयात घटेपछि भाव महँगो भएको छ। खाद्यान्न आपूर्तिमा भने कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन्। नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुनका लागि न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। यो सँगै नेपालको कूटनैतिक सम्बन्ध 188 देशमा विस्तार भइसकेको छ। यस्तै नेपाल र सर्बिया बीच द्विपक्षीय परामर्श संयन्त्र बीसीएम स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्री खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डुरिचले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपालले न्यूयोर्कमा गर्यो सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम। जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने, विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम, पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जलवायु परिवर्तनको विषयलाई विश्व सामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्यूयोर्कमा सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम गरेको छ। नेपालले हिमालदेखि समुद्रसँग जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकोमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेलिजिएन्ट फ्युचर शीर्षकमा नेपालले आज विशेष कार्यक्रम गरेको हो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुले राजनैतिक सीमालाई नचिन्ने भएकोले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिकीय प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँले हिजो बिहान संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच पनि भेटवार्ता भएको थियो। मंगलबार न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाह आज बेलुका काठमाडौँ आइपुग्नुहुनेछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल कनेक्टिभिटीमा एसिया प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन्। विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ओएजीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वका शीर्ष 20 कनेक्टिभिटी भएका विमानस्थल मध्ये 8 एसिया प्रशान्त क्षेत्रकै परेका छन्। ओएजीद्वारा जारी मेगा हब्स प्रतिवेदन अनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै 4 तथा समग्र एसियाली क्षेत्रमा पहिलो स्थानमा रहेको छ। क्वालालम्पुर विमानस्थलबाट अहिले विश्वका 154 अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई सम्पर्क कायम हुँदै आएको प्रतिवेदनले जनाएको छ। यसले दक्षिण पूर्वी एसियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न खेलेको रणनीतिक भूमिकालाई पुष्टि गर्छ। प्रतिवेदन अनुसार एसिया प्रशान्त क्षेत्रका शीर्ष 10 विमानस्थलमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्यून रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान 1-1 अङ्क बाँडेका छन्। योसँगै नेपाल 3 अङ्कका साथ समूह एकको विजेताका रूपमा अन्तिम 8 पुगेको हो। अब नेपालले मंगलबार बिहान 5:45 श्रीलंकासँग खेल्नेछ। पहिलो हिजो नेपालसँग 5 पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडे। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो, तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने, विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम, पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरुद्ध, वर्षाले सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या, नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना, राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै, विश्वव्यापी हवाई सञ्जालमा एसिया प्रशान्त क्षेत्र अग्रस्थानमा क्वालालम्पुर एसियाकै पहिलो र विश्वको 4 र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिर जाऊ त्यतैतिर.
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ.
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन.
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ.
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन. फोन 056-5188-5839.

0: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
1: दुबईको प्रतिष्ठित इशादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना, स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना, स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना, स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना, स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
0: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी, सम्पर्क 98426243211, 98142076704 र 98013583969।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-553, 5189-53।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। सप्तकोशी नदीमा पानीको बहाव केही घटे पनि जलस्रोत अझै अत्यधिक जोखिमको अवस्थामा रहेकाले सप्तकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउनु पर्ने अवस्था कायमै रहेको छ। कोशी ब्यारेजमा पछिल्लो माप पन अनुसार पानीको बहाव 3,03,795 क्युसेक रहेको छ। यसअघि पानीको बहाव 3,16,795 क्युसेक मापन गरिएको थियो। पछिल्लो मापनमा बहाव 13,000 क्युसेकले घटेको हो। यसअघि पानीको बहाव बढ्दो क्रममा रहेकामा अहिले स्थिर रहेको जनाइएको छ। यद्यपि कोशी ब्यारेजको जलस्रोत अझै अत्यधिक जोखिमको अवस्थामा रहेको छ। यसअघि ब्यारेजका 43 ढोका खोलिएकामा अहिले 40 ढोका खोलिएका छन्। पानीको बहाव घटेसँगै 3 ढोका बन्द गरिएको जनाइएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले कोशीको बहाव केही घटे पनि तटीय क्षेत्रका बासिन्दाले अझै सावधानी अपनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार नदीको जलस्रोत र बहाव निरन्तर निगरानीमा भइरहेको छ। तीन दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा स्थित कालीगण्डकी एक जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द गरिएको छ। कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि बेल्टारीबाट उत्पादन हुँदै आएको 144 MW विद्युत उत्पादन बन्द गरिएको हो। असार साउनको तुलनामा असोजमा कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि मिर्मी स्थित बाँधका 3 ढोका खोलिएको छ। नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि बाँधको अवस्था र आसपासका बस्तीमा डुबानको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार राति 8:45 बजेदेखि विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ। कालीगण्डकी एक जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलले नदीमा पानीको बहाव उच्च भएका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि योजना बन्द गरिएको बताउनुभयो। उहाँले नदीमा पानीको बहाव घटेपछि आयोजनाबाट पुनः नियमित रूपमा विद्युत उत्पादन सुरु गरिने बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। रुकुम पश्चिममा सिमरुतु खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिकाबाट आउने सिमरुतु खोलाले बगाउँदा मुसीकोट नगरपालिका 11 लहु निवासी 58 वर्षीय बेगमाया परियारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुसीकोट नगरपालिका 11 स्थित स्याउली बजार नजिकै खोला तर्ने क्रममा आज बिहान परियारलाई खोलाले बगाएको थियो। उहाँका घरबाट सिमरुतर्फ जाने क्रममा खोलामा बग्नु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चविन्द्र परियारका अनुसार स्थानीय वासी र प्रहरीले खोजी गर्दा खोलाबाट परियारको शव निकालिएको हो। घटनास्थलमा प्रहरी पुगेर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो। बिहिबारदेखि परेको अविरल वर्षाका कारण तारा खोलामा पहिरोमा परिएर एक पुरुषको मृत्यु भएको छ। गए राति मगरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका 5-10 59 वर्षीय मनबहादुर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपेक्षक फडेन्द्र प्रसाईले जानकारी दिनुभयो। प्रहरी उपेक्षक प्रसाईका अनुसार पहिरोले घरमा आंशिक क्षति पुर्याएको छ। पहिरोले का सुत्ने कोठा समेत पुरेको थियो। स्थानीयका अनुसार घरमै सुतिरहेको अवस्थामा रोका पहिरोमा पुरिनु भएको हो। स्थानीयको सहयोगमा पहिरोबाट शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लागू औषध सहित 5 पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले लागू औषध खैरो हिरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपामा फेनारगन बुफ्रेनोफ्रिन र ट्रामाडोल सहित उनीहरूलाई पक्राउ गरिएको हो। चन्द्रगिरी नगरपालिका 6 34 वर्षीय विक्रम घले मकवानपुरको थाहा नगरपालिका 12 24 वर्षीय विजय तामाङ र राक्सीराङ गाउँपालिका 3 33 वर्षीय ललित बहादुर च्याङताङ काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका 6 34 वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका 11 32 वर्षीय रत्न तामाङलाई पक्राउ गरिएको ब्युरोका प्रहरी नायब उपेक्षक जीवन निरौलाले जानकारी दिनुभयो। अभियुक्तहरूबाट नगद 560,400 रुपियाँ मोटरसाइकल 1 थान र 6 थान मोबाइल पनि बरामद भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 99 98 0 74 46 142 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्र छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: सम्पर्क 98550 51584 98651 94998।

0: साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 औं वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाई भेला ग्रीन हेमलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाई भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाई भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाई भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौ इकाई भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
2: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी 7 किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
5: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5369 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ.
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार. पछिल्लो 24 घण्टामा कास्कीको 85 क्षेत्रमा सबैभन्दा बढी 190 मिलिमिटर वर्षा भएको छ. जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा 172 मिलिमिटर, गुल्मीको भारसेमा 170.8 मिलिमिटर, म्याग्दीको कुहुनमा 165.2 मिलिमिटर र दरवाङमा 171 मिलिमिटर वर्षा मापन भएको छ. अहिले कैलालीको भर्जनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी र पर्वतको कार्केनेटा, पाल्पाको अर्चले र च्याङ्जाको पाँच मूल वर्षा भइरहेको मापन केन्द्रले जनाएको छ. वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदी नालामा जलसतह सतकर्ता तह नजिक पुगेको छ. बाढी मापन केन्द्रका अनुसार बाँकेको किरण नाला नदी र म्याग्दीका मंगलघाटमा नदीले जलसतह सतकर्ता तह पार गरेको छ. हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. लगातारको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 8 रामचे स्थित काफल डाँडामा क्षेत्रमा विभिन्न स्थानबाट पहिरो खसेको छ. एक दशक अघि यही क्षेत्रबाट खसेको भीषण पहिरोका कारण बैसरीमा कालीगण्डकी नदी थुनिएको थियो. अहिले पुनः सही क्षेत्रबाट पहिरो खस्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ. लगातारको वर्षाका कारण काफल डाँडा क्षेत्रका विभिन्न स्थानबाट पहिरो खसेको अन्नपूर्ण गाउँपालिका 8 का वडा अध्यक्ष खम्मन बहादुर गुरुबुजाले जानकारी दिनुभयो. उहाँका अनुसार एक दशक अघि पहिरो खसेको क्षेत्रमा पुनः पहिरो खस्न थालेको हो. वडा अध्यक्ष गुरुबुजाका अनुसार काफल डाँडाको करबा केलीदेखि तल सिरबारी क्षेत्रबाट खरक्क हुँदै खसेको पहिरो बेनी जमसोम सडक खण्ड अन्तर्गत बैसरी स्थित कालीगण्डकी नदीसम्म पुगेको छ. खरक्कमा 1-2 घर भए पनि बसैयाममा पहिरोको जोखिमका कारण स्थानीयवासी अन्यत्र बस्ने गरेको उहाँले बताउनुभयो. पहिरो खसेको क्षेत्रको अवस्था बुझ्न नजिकका स्थानीयवासीलाई पठाइएको समेत उहाँले जानकारी दिनुभयो. सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरोको जोखिममा रहेका बैसरीका 2 घरधुरीलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब बाँकी खबरहरू परराष्ट्र मन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम तयारी र प्रतिकारका लागि बहुपक्षीय समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ संयुक्त राष्ट्रसंघको 81 महासभा अन्तर्गत भएको पेन्डेमिक प्रिभेन्स एन्ड द रेस्पोन्स महामारी रोकथाम पूर्व तयारी तथा प्रतिकारी विषयमा आज भएको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले संकट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन पहिले रोकथामको संस्कृतितर्फ अघि बढाउनु पर्ने धारणा राख्नुभयो मन्त्री खनालले COVID-19 महामारीको समयमा कुनै एक स्थानमा उत्पन्न हुने जनस्वास्थ्य आपतकाल विश्वव्यापी संकटमा परिणत भएको तथ्य उजागर गरेको बताउनुभयो मन्त्री खनालले उक्त महामारीले स्वास्थ्य सेवासँगै खोप औषधि प्रविधि र वित्तीय स्रोतमा रहेको गहिरो असमानता पनि उजागर गरेको बताउनुभयो संघीयता कार्यान्वयनमा देखिएका व्यावहारिक उल्झन सुल्झाउन र प्रदेशहरूका साझा एजेन्डा तय गर्न आगामी असोज 13 साता विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुने भएको छ कसी प्रदेश सरकारको आयोजनामा आगामी असोज 22 र 23 गते प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुन लागेको हो प्रदेश सरकारले भोग्नु परेका समस्याहरूको पहिचान गर्दै संघीय संरचनालाई थप सुदृढ बनाउने मुख्य उद्देश्यसहित आयोजना हुन लागेको यस सम्मेलनको तयारी प्रदेश सरकारले अघि बढाएको छ कसी प्रदेशका मुख्यमन्त्री मन्त कुमार कार्कीका अनुसार सम्मेलनमा संघीयता अभ्यासका क्रममा देखिएका चुनौती प्रदेशले गरेका असल अभ्यास तथा अनुभवहरूको आदान प्रदान गरिनेछ प्रदेशहरूबीच आपसी समझदारी र साझेदारी बढाउँदै आर्थिक समृद्धि र सुशासनको मार्ग तय गर्न यो भेला महत्वपूर्ण हुने उहाँहरूको विश्वास छ मुख्यमन्त्री कार्कीले सम्मेलनका क्रममा प्रदेशहरूबीच अन्तर प्रदेश व्यापार उत्पादनको आदान प्रदान र पर्यटन प्रबन्धनका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत ठोस समझदारी जुटाइने जानकारी र जापानको इची नागोयामा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल समूह ए को विजेता बनेको छ आज निसिनमा नेपाल र आयोजक जापान बीच हुने भनिएको समूह चरणको खेल वर्षाका कारण नो रिजल्टमा टुङ्गिएको छ खेलमा नेपालले पहिले ब्याटिङ गर्दै 15 ओभरमा 4 विकेट गुमाएर 149 रन बनाएको थियो त्यसपछि थप खेल हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क पाएका छन् नेपालका लागि सन्दीप जोहराले आक्रमण अर्धशतक बनाए उनले 32 बलमा 5 चौका र 3 छक्का सहित अभिजित 57 रन बनाए लोकेश बमले पनि विस्फोटक ब्याटिङ गर्दै 22 बलमा 6 छक्का र 1 चौका सहित अभिजित 52 रन जोडे आसिफ शेखले 21 रन बनाए अफगानिस्तानमाथि 5 विकेटको जित निकालेपछि नेपालले समूहमा महत्वपूर्ण 2 अङ्क जोडेको थियो जापानसँगको खेलमा 1-1 अङ्क पाएसँगै नेपाल समूह एकको शीर्ष स्थानमा रहँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ अब नेपालले क्वार्टर फाइनलमा श्रीलङ्कासँग 29 सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ नमस्कार

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्ट बाटो निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 0157900086
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई

0: भन्ने ए नै किन टोला हौ केपिट पर्यो
1: मुङ्गुर बाल्ने घाटै लाल त्यहाँ फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064976977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
9: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
10: सम्पर्क 97625 73089 98074446 र 98491 95225

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 59 63 53 98 550 77 0 61 र 98 550 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 93 440 93 580 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजे को छ
1: हस्पिटल रोड लगनखेल सम्पर्क 01 54 54 66 व्हाट्सएप 98 65 44 24 96

0: त्रिपुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना। पर्सि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड जिल्लामा गाडी चलाउन रोक। कृष्णभीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सडकको अवरोध कायमै। देशभर धेरैजसो निर्वाचन क्षेत्रमा आज नेपाली काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैन्य कारवाही हुन सक्ने चेतावनी। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैसो ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी बागमतीमा हल्का वर्षा मात्र भएको छ। मधेसमा पानी परेको छैन। लगातार 3 दिनदेखिको वर्षा कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 पहिरोले घर पुरिँदा 59 वर्षका मन बहादुर रोकाको ज्यान गएको हो। नारायणी नदीको बाढी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमल टाढी क्षेत्रमा नारायणीकै बाढी पस्दा दर्जनौ घर डुबान परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 376,800 क्युसेक पुगेर खतराको तह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिएका छन्। काली गण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षा कारण भौतिक संरचना पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको राइनस बजार नजिकै खसेको पहिरोले 25 घर धोरी उच्च जोखिममा परेका छन्। वर्षा कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। सुब्बाकुना, रामघाट र लम्की बाबिया चौर 33 केभी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। मौसमविद रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। पर्सि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गाडी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाडी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाडी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गएका गाडीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढी र पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग, पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग कृष्णभीरमा भने पहिरो हटाएपछि एकतर्फी गाडी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाडी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा समेत पहिरोका कारण अवरुद्ध बनेका छन्। सड़क विभागले अवरुद्ध सड़कहरू पहिरो पन्छाउ तथा मर्मत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढी पहिरोको उच्च जोखिम कायम रहेका भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। नेपाली काङ्ग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरैसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षा कारण केही पहाड़ जिल्ला र बाटो अवरुद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्यसमिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते ओडा अधिवेशनबाट शुरू भएको काँग्रेसको अधिवेशन श्रृंखला अन्तर्गत ओडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: सबको लागि बाली टूर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता, जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। चिनियाँ राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो। जीडीआईको ग्रुप अफ फ्रेन्ड्समा सहभागी भइसकेको नेपालका लागि गरिबी न्यूनीकरण, कृषि नवीकरणीय ऊर्जा, पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ छ। संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी वा सूचना पेश गर्न सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रितपूर्वक उजुरी दर्ता गराउन पाउनेछन्। अब विदेशको खबर। अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ। पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ। ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी दिनुभएको छ। इरानको प्रस्ताव गएको जूनको समझदारीमा आधारित थियो, जस अनुसार तेल निर्यातमा प्रतिबन्ध छुट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो। तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ। राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त नमानिए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ। अब खेल खबर। नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा चलिरहेको 58 एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उनले पुरूष 75 किलो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले 80 केजी तर्फ स्वर्ण पदक जितेका थिए। त्यस प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काश्य सहित 7 पदक जितेको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलि समय मुसलधारे वर्षाको सम्भावना। पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक। कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सड़क अवरोध कायमै। देशभर धेरैसो निर्वाचन क्षेत्रमा आज नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैनिक कार्यवाही हुन सक्ने। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
3: साली नदीको शिर,
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भेटभाडबाट टाढा,
1: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9141949181। वेबसाइट झुले.com.np
1: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
4: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: कृषि मन्त्र नार्कसँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौ खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ 2 दिनदेखि अविरल वर्षा रोकिएपछि काठमाडौँ उपत्यकाको जनजीवन आज बिहानदेखि सामान्य बन्दै गएको छ हिजो र अस्तिको लगातार वर्षाका कारण प्रभावित बनेको सड़क आवतजावत व्यापार व्यवसाय र दैनिक कामकाज वर्षा रोकिसँगै पूर्ण पुरानै लयमा फर्कन थालेको हो जल तथा मौसम विज्ञान विभागले मौसममा केही सुधार देखिए पनि पूर्ण रूपमा ढुक्काउने अवस्था भने नरहेको जनाएको छ निरन्तरको वर्षाले जमिन गलेको र नदीनालाको बहावमा परिवर्तन आउन सक्ने भएकाले विशेष गरी नदीतटीय क्षेत्र र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ वर्षा गराउने प्रणाली मौसमी प्रणाली पूर्वबाट पश्चिमतर्फ सरेकाले अब देशका पश्चिमी भूभागमा सावधानी अपनाउन विभागको अनुरोध छ यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलमा गाडीको आवतजावत बन्द गरेको छ हिजो आएको बाढीबाट सड़कको जमिन भाँसिएर पुल जोखिममा परेपछि गाडी आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का जानकारी दिनुभयो काठमाडौँ महानगरपालिकाले सम्यक महादानका लागि मूल समारोह समिति गठन गरेको छ आगामी माघ 1 गते आयोजना हुने सम्यक महादानका लागि महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गलको प्रमुख संयोजकत्वमा 301 सदस्यीय मूल समारोह समिति र 37 सदस्यीय कार्यान्वयन समिति गठन गरेको हो सम्यक महादान समूह स्वयम्भूको भुइँखेलमा आयोजना हुनेछ महादानका लागि कार्यान्वयन समिति अन्तर्गत पूजा दान तथा दाता देवता नियन्त्रण अभिलेखीकरण तथा प्रकाश सहित 3 वटा उपसमिति गठन गरिएको छ महानगरले संघ बिहार बहाल गुठी तथा विभिन्न समुदायको सहभागितामा महादानलाई परम्परागत रूपमा सञ्चालन गर्ने जनाएको छ हरेक 12 वर्षमा हुनुपर्ने यो महादान 2061 सालपछि काठमाडौँमा हुन सकेको छैन समुदाय स्तरबाट आयोजना गर्न कठिन बन्दै गएपछि मौलिक अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले महानगरपालिकाले आयोजना गर्न लागेको हो भाद्र शुक्ल पूर्णिमाका अवसरमा काठमाडौँको चन्द्रगिरीमा रहेको इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ इन्द्रजात्रा मनाएका भक्तजनले दिवंगत आत्माको आफन्तको आत्माको चिर शान्तिको कामना गर्दै गए राति इन्द्रदह परिसरमा बत्ती बालेर जागरण बसेका थिए आज बिहान इन्द्रदहमा स्नान गरी देवराज इन्द्र र गणेशको पूजा आराधना गरेका छन् चन्द्रगिरी नगरपालिका एकमा रहेको यस धार्मिक स्थलमा हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन स्नान पूजा आराधनाका लागि ठूलो संख्यामा भक्तजन पुग्ने गर्दछन् इन्द्रदहमा स्नान र पूजा गर्नाले दिवंगत आफन्तले स्वर्गमा बास पाउने र जीवितलाई शान्ति मिल्ने धार्मिक विश्वास छ यसैबीच इन्द्रजात्राको अवसरमा आज पूर्णिमाका दिन जीवित देवी कुमारी श्री गणेश र श्री भैरवको रथयात्रा ऐतिहासिक माथिल्लो टोल क्षेत्रमा गराइँदैछ आज बसन्तपुर दरबार क्षेत्रबाट सुरु हुने रथयात्रा प्याफल एटखा किलागल असन र इन्द्रचोक हुँदै माथिल्लो टोलतर्फ तानिनेछ र काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट लागु औषध सहित 5 जना पक्राउ परेका छन् लागु औषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलले लागु औषध खैरो हिरोइन तथा चिकित्सकको सिफारिस मात्र खरिद गर्न पाइने औषधि सहित उनीहरूलाई हिजो र आज पक्राउ गरेको हो चन्द्रगिरी नगरपालिका 6 का 34 वर्षीय विक्रम घले मकवानपुरको थाहा नगरपालिका 12 का 24 वर्षीय विजय तामाङ र राक्सट्याङ गाउँपालिका 3 का 33 वर्षीय ललित बहादुर स्याङतन त्यस्तै काभ्रेको बेथान्चो गाउँपालिका 6 का 34 वर्षीय गणेश लामा र सिन्धुलीको हरिहर मकवानपुर नगरपालिका 11 का 32 वर्षीय रत्न तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट नगद 560,400 रुपियाँ सहित 1 थान मोटरसाइकल र 6 थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलि समय मुसलधारे वर्षाको सम्भावना। पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै सतर्कता अपनाउन आग्रह। र काठमाडौँमा 22 वर्षपछि सम्एक महादान हुँदै मूल समारोह समिति गठन। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। पानी परिरहेको क्षेत्रको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुहोला। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं सम्भव भएसम्म भुइँमा नसुतौं झुल लगाएर सुत्ने बानी गरौं
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं सम्भव भएसम्म

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नेपाली कांग्रेसले 15 महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित शीर्ष नेताहरूलाई निम्त दिएको छ। सहमहामन्त्री उदय शमशेर जबराले भेटेर लामिछाने सहित एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डलाई औपचारिक निमन्त्रणा गर्नुभएको हो। कांग्रेसको महाधिवेशनको उद्घाटन असोज 16 गते काठमाडौँको खुल्ला मञ्चमा हुँदैछ। उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई आमन्त्रण गरिएको सहमहामन्त्री जबराले बताउनुभयो। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्ध विराम प्रस्ताव अस्वीकार गरेका छन्। अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार ट्रम्पले अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावर्ती निर्वाचनपछि इरानमाथि पुनः हवाई आक्रमण गर्न सकिने विषयमा आफ्ना सल्लाहकारहरूसँग छलफल गरेका छन्। इरानले अमेरिका र इरान बीचको तनाव कम गर्ने तथा रणनीतिक महत्वको हर्मुज जल मण्डप दे पुनः खुल्ला गर्ने उद्देश्यसहित 7 दिन युद्ध विराम प्रस्ताव अघि सारेको बताइएको छ। रिपोर्टमा उक्त प्रस्ताव ट्रम्पले अस्वीकार गरेको उल्लेख छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै हर्मुज जलडम मध्ये खोल्ने प्रक्रिया अमेरिकाले सम्झौतामा उल्लेखित आवश्यक शर्त पूरा गरेपछि मात्र शुरू हुने बताएका थिए। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: चिकित्सा सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
1: It's 5 o'clock. अहिले 5 बजेको छ।
2: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं। 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री बालेन्सा संयुक्त राष्ट्र संघको 21 औं महासभामा सहभागी भई स्वदेश फर्किनु भएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्नु भएको छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले 8 गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुभएको छ। नेपाल मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल 4 प्रदेशको तयारी क्षेत्रमा ठूलो हावा चलिरहेको छ। महासभाका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा ठूलो हावा चलिरहेको हो। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रका कारण आज राति पनि यही प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको छ। यसै गरी आइतबार दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको थियो। निरन्तरको वर्षाले नारायण नदीको बहाव बढेर बस्तीमा पसेपछि नवलपुरको तटीय क्षेत्र जलमग्न भएको छ। कावासती 17, अमलटारी र गैडाकोट 2 को बोटे बस्तीमा नारायणी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बोटे टोलबाट 18 घर परिवारका 114 जनालाई प्रहरीले नेपाली सेना र स्थानीयको सहयोगमा स्थानान्तरण गरिएको छ। उनीहरूलाई आफन्तको घरमा स्थानान्तरण गरिएको खड्काले बताउनुभयो। हालसम्म मानवीय क्षति भने भएको छैन। त्यस्तै कावासती 17 अमलटारी पनि नारायण नदीको चपेटामा परेको छ। त्यहाँका बासिन्दाले वस्तुभाव अन्यन्त्रै स्थानान्तरण गरेको र परिवार तथा सामान भने घरको छत र माथिल्लो तलामा राखेर जोगाइरहेको खड्काले बताउनुभयो। अहिलेसम्म त्यहाँका बासिन्दालाई स्थानान्तरण गर्न नपरेको भए पनि बहाव बढ्दै जाँदा जोखिम पनि बढ्दै जाने आकलन गरिएको खड्काले बताउनुभयो। यस क्षेत्रमा निरन्तर पानी परिरहेकाले जोखिम पनि बढिरहेको छ। देवघाट जनपा मन केन्द्रका अनुसार नारायणीय नदीको बहाव खतराको तह नजिक पुगेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पार्टी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। सशस्त्र प्रहरी बल नेपालले पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट 27,85,00,000 रुपियाँ भन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। बरामद सामानमा किराना, लत्ता कपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर पार्ट्स तथा कस्मेटिक लगायतका सामग्री रहेका छन्। अवैध सामान असार पसारमा प्रयोग भएका 10,22,00,000 रुपियाँ भन्दा बढी मूल्यका सवारी साधन समेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सही अवधिमा 30,00,000 रुपियाँ भन्दा बढी मूल्यको 1,100 क्युबिक फिट 8 र 102 ग्राम चाँदी बरामद गरिएको छ। अवैध कारोबारमा संलग्न 84 जनालाई नियन्त्रणमा लिए सम्बन्धित निकायमा बुझाइएको छ। मधेस प्रदेश स्थित सीमा क्षेत्रमा हुने लागू औषध ओसार पसार नियन्त्रणमा समेत सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। 3 महिनाको अवधिमा 193 ग्राम ब्राउन सुगर, 9 किलो 500 ग्राम चरिस र 1,666 किलोग्राम भन्दा बढी गाँजा बरामद गरिएको छ। यसै गरी 3 थान कटुवा पिस्तोल, 2 थान सिक्सर, 2 थान फरुवा बन्दुक तथा त्यसका राउन्डर र बारुद समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मानव बेचबिखनको आशंकामा 29 महिला र 30 पुरुष गरी 59 जनालाई नियन्त्रणमा लिए आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ। सशस्त्र प्रहरीले मधेस प्रदेशका विभिन्न नदीजन्य क्षेत्रमा अवैध उत्खननमा प्रयोग भएका 22 ट्र्याक्टर, 26 टिप्पर र 2 जेसीबी बीचको नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले नेपाल भारत खुल्ला सिमानाबाट हुने तस्करी, मानव बेचबिखन तथा सीमा अपराध नियन्त्रणका साथै 10 गजा क्षेत्रको सुरक्षा र सीमा अतिक्रमण रोक्न सम्बन्धित निकाय तथा भारतीय सुरक्षा निकायसँग समन्वय गर्दै आएको जनाएको छ। र अविरल वर्षाका कारण खसेको पहिरोमा परि डोल्पामा 1 व्यक्तिको मृत्यु भएको छ भने अर्का 1 व्यक्ति घाइते भएका छन्। त्रिपुरा सुन्दरी नगरपालिका साथ पहाड गाउँको रावलवाडा भन्ने स्थानमा त्रिपालको कोठामा सुतिरहेका अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर करिब 33 वर्षीय मनरूप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावले जानकारी दिनुभयो। घाइते भएका उनलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको रावलले जानकारी दिनुभयो। प्रहरी निरीक्षक रावलका अनुसार सोही स्थानमा ढुङ्गा लागेर 38 वर्षीय चन्द्ररूप केसी सामान्य घाइते भएका छन्। ढाडमा चोट लागेका उनी सामान्य उपचारपछि घर फर्केका हुन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084। वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
0: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 बिहान 11:00। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 बिहान 11:00। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 बिहान 11:00। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 बिहान 11:00 र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 बिहान 11:00।
3: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909059, 98550-60359 र 98550-67359।
2: क्यामराम्यान खसेछ हेत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
3: पर्ख दीपक,
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
5: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
6: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
5: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
5: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-5853-5853 5853।
8: नेपालीपनको आभास।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित, पर्सीदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढी र पहिरोले तीन जनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति।
0: लगातारको वर्षाले कैयौं नदीमा जलसतह बढ्यो, सुस्तामा दर्जनौ घर डुबानमा, सुदूरपश्चिमका सात पहाड़ी जिल्लामा भोलि बिहानसम्म गाड़ी चलाउन रोक, बाढ़ी पहिरोका कारण विभिन्न सड़कमा अवरोध।
1: राष्ट्रसंघ महासभामा भाग लिएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु न्याय, भोटेकोशी, बाढ़ीको प्रभाव र दिगो विकासका चुनौती बारे स्पष्ट अडान प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयको दावी।
0: नासाको क्रू 14 अभियानमा सहभागी हुने चार सदस्यीय टोली घोषणा, अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने।
1: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले पर्सि मंगलबार श्रीलंकासँग खेल्ने, एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333, 4395555।
6: एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
7: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
6: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
7: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आइपिओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
6: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
7: थप जानकारीको लागि 9854030331 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
6: अवसर सँगै अघि बढ्दै
7: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार अहिले काठमाडौँ उपत्यकाको आसपासका केही जिल्ला सहित त्यसभन्दा पश्चिमतर्फ पानी परिरहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आरीगोप्तेसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ। पर्सीदेखि देशभरको मौसम खुल्नेछ, तर मनसून सक्रिय रहेकाले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमिन भिजेको अवस्था रहेकाले केही दिन सावधानी अपनाउन मौसमविदको सुझाव छ। यसैबीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले दिउँसो सूचना निकालेर हावाहुरी चल्न थालेको जानकारी गराएको हो। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चल्न थालेको छ। भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति पनि चारवटै प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको छ। ठूलो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
1: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा जनधनको ठूलो क्षति भएको छ। बाढी, पहिरो र खोलाले बगाएर तीनजनाको ज्यान गएको छ भने कैयौं परिवार विस्थापित भएका छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिका 11, सिमरुतु खोलाले बगाउ लगाउँदा 58 वर्षीय बेगमाया दमाईको ज्यान गएको छ। उता डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका साथमा त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लाग्दा 33 वर्षीय मनरूप केसीको मृत्यु भएको छ भने उहाँका दाजु घाइते हुनुभएको छ। त्यसै गरी बागलुङको ताराखोला गाउँपालिका पाँचमा पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ। वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा 11 परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा 3 पशु चौपाया मरेका छन्। गोर्खाको शहीद लखन गाउँपालिका स्थित राइनस बजारका 25 घरदुरी पहिरोको उच्च जोखिममा परेका छन्। यस्तै भदौ 10 गते भोटेकोशी बाढीबाट विस्थापित नुवाकोट र रसुवाका बासिन्दाहरू लगातारको वर्षाले त्रिपाल भित्रै भिज्न बाध्य छन्। उनीहरूमा स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सुरक्षित जग्गाको खोजी भइरहेको जनाएको छ। यस्तै कास्कीको घान्द्रुक स्थित प्रहरी चौकी पहिरोले क्षतिग्रस्त भएको छ। सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङमा मस्याङ्दी नदीमा लेदो र गेग्रान बढेपछि 70 मेगावाट क्षमताको मध्य मस्याङ्दी जलविद्युत आयोजनाको उत्पादन बन्द गरी टर्बाइन सफाई गर्न थालिएको छ।
0: लगातारको वर्षापछि देशका प्रमुख नदीहरूमा जलसतह बढेको छ भने तटीय क्षेत्रमा डुबान शुरू भएको छ। नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेपछि नवलपरासीको सुस्तामा 70 भन्दा बढी घर डुबानमा परेका छन्। नारायणीको जलसतह 8.30 मिटर पुगेको छ। जलसतह 9 मिटर पुगेमा खतराको तह पार हुने भएकाले चितौन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। नदीको पानी बस्तीमा पसेपछि सुस्तामा डुबानबाट प्रभावित झण्डै 400 बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन्। उता कोशी र यसका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। सत्तरीको तिलाक्षी कोइलाडी गाउँपालिका र हनुमान नगर कङ्कालीन नगरपालिकाका 157 घर डुबान परेका छन्। घर घरमा पानी पसेपछि खाद्यान्न समेत भिजेको छ। बागमती पश्चिम राप्ती र बबई लगायतका नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ। गएको 24 घण्टामा देशका 20 भन्दा बढी ठाउँमा 100 मिलिमिटर भन्दा बढी अर्थात धेरै भारी वर्षा मापन भएको छ। देशभरका साना तथा ठूला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने र थप डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रमा नजान सुझाव दिएको छ। आज गण्डकी र पश्चिमका सुदूरपश्चिमका प्रदेशहरूमा बाढी र डुबानको बढी जोखिम रहे पनि भोलि दिउँसोदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविदहरूले बताएका छन्।
1: यस्तै लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोले राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका विभिन्न सड़कहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्ग कान्ति राजमार्ग मध्य पहाड़ी र कर्णालीका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। त्यस्तै मुस्ताङको जोमसोम कोरोला सड़क पनि पहिरोका कारण अवरूद्ध भएको छ। बारागुङ मुक्ति क्षेत्रको चैलेमा रहेको कालोभीर र कागबेनी ताङवे सड़कमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ। त्यस्तै अत्यधिक हिमपातका कारण हुम्लाको नामखा गाउँपालिका 5 हिल्सा क्षेत्रमा सड़क अवरूद्ध भएको छ। त्यस्तै सिद्धिचरण लोकमार्ग अन्तर्गत सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका 11 सिस्नेरीको साल्मेमा झण्डै 20 मिटर सड़क भाँसिएपछि काठमाडौँ र विराटनगरसँगको सड़क सम्पर्क टुटेको छ। तमोर करिडोरमा पानीको बहाव बढ्दा सड़क बन्द भएको छ भने राप्ती राजमार्ग र बागलुङ बेनिस सड़कमा पहिरो पन्छ्याउने काम भइरहेको छ। सड़क विभागले अवरूद्ध सड़कहरूमा पहिरो पन्छ्याउने तथा मर्मत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढी पहिरोको उच्च जोखिम कायम रहेको भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू, ₹3 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
12: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
12: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
9: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
12: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
12: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
9: इतिहास, गाथा र कथा, गाँठका कुरा,
12: गाँठका कुरा।
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तीन दिनदेखिको लगातार वर्षा पश्चिम नेपालमा केन्द्रित, पर्सिदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढ़ी र पहिरोले तीनजनाको ज्यान गयो, सम्पत्तिमा ठूलो क्षति, लगातारको वर्षाले कैयौं नदीमा जलसतह बढ़्यो, सुदूरपश्चिमका सात पहाड़ी जिल्लामा भोलि बिहानसम्म गाड़ी चलाउन रोक, बाढ़ी पहिरोका कारण विभिन्न सड़कमा अवरोध लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिएर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किनु भएको छ। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालै भोटेकोसीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा चित्रण गर्नुभयो। नेपालको हरित गृह ग्यास उत्सर्जन 0.1% भन्दा कम रहे पनि असर भने गम्भीर भोग्नु परेको उल्लेख गर्दै उहाँले विश्व मञ्चमा हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम स्थापनाको प्रस्ताव गर्नुभएको छ। साथै जलवायु न्यायका लागि धनी देशहरूले जिम्मेवारी लिनुपर्ने र हानि तथा नोक्सानी कोषबाट अनुदानमा आधारित वित्तीय सहायता उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले जलवायु न्याय, भोटेकोशी बाढ़ीको प्रभाव र दिगो विकासका चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गर्नुभएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग उच्च स्तरीय भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्रीले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको दावी गर्नुभएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस नोट जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो दावी गर्नुभएको हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 महासभाको जनरल डिबेटलाई सम्बोधन गर्दै रसुवाको भोटेकोसीमा आएको बाढ़ीले जलवायुको संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो। भ्रमणको क्रममा प्रधानमन्त्री शाहले अन्य विभिन्न व्यक्तिहरूसँग पनि छलफल गर्नुभएको छ।
1: नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता, जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनपिङले अघि सार्नुभएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो। जीडीआईको ग्रुप अफ फ्रेन्ड्समा सहभागी भइसकेको नेपालका लागि गरिबी न्यूनीकरण, कृषि, नवीकरण ऊर्जा, पूर्वाधार, डिजिटल रूपान्तरणका क्षेत्रमा सहकारीको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ थियो।
0: रसुवाको बोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको एक महिना पूरा भएको छ। गएको भदौ 10 गतेको बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परि 1453 जनाको ज्यान गएको छ। 5285 जना अझै बेपत्ता छन्। यस्तै 13,000 भन्दा बढ़ीको उद्धार गरी आश्रय स्थलमा राखिएको छ। अस्थायी शिविरमा रहेकाहरू झरी र चिसोबाट पीड़ित बन्नुको साथै पोसिलो खानाबाट समेत वञ्चित भएका छन्। बाढ़ीबाट 40,000 नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। बाढ़ीले झण्डै 4 खर्ब 8 अर्ब रुपियाँ बराबरको क्षति गरेको छ। पुननिर्माण र पुनर्स्थापनाका लागि 7 खर्ब 23 अर्ब भन्दा बढी लाग्ने सरकारी अनुमान छ। विपदमा 7,570 निजी घर, 13 जलविद्युत आयोजना, 69 किलोमिटर सड़क, 37 पक्की र 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। कृषि, पशुपालन र व्यापारमा पनि ठूलो नोक्सानी भएको छ। अहिले सरकारले खोज, उद्धार तथा राहत र अवरुद्ध सड़क तथा पुल मरमतलाई निरन्तरता दिएको छ। क्षतिको यकिन तथ्याङ्क आए लगतै निर्माण थाल्ने तयारी छ। यसैबीच विपदमा बेपत्ता भएकाहरूलाई मृतक सरह नै राहत दिन र मृत्यु दर्ता गर्न मिल्ने गरी सरकारले कानून संशोधनको प्रक्रिया समेत अघि बढाएको छ।
1: यसैबीच भोटेकोशीमा आएको बाढ़ीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सड़क सञ्जाल एक महिनादेखि पूर्ण रूपमा अवरूद्ध छ। सड़क थपाउँदा रसुवागढ़ी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव बढ़नुका साथै अत्यधिक ढुवानी खर्चका कारण बजार मूल्य समेत आकाशिएको छ। सड़क सम्पर्क टुटेपछि गतलाङका किसानले बजार नसक्दा लाखौं मूल्य बराबरको बन्दा गोपी बारीमै कुहिएर नष्ट भएको छ। अर्कातिर सड़क नहुँदा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान महँगो हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ, जसले गर्दा विपन्न नागरिक उपचारबाटै वञ्चित हुने जोखिम बढ़ेको छ। स्थानीयवासीले तत्कालका लागि राहत भन्दा सड़क सञ्जाल जोड्न सरकारसँग माग गरेका छन्।
0: नेपाली काँग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरैसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेको केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको काँग्रेस केन्द्रीय समितिले जनाएको छ। क्षेत्रीय अधिवेशन सकिए लगतै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा केन्द्रीय महाधिवेशन गर्ने काँग्रेसको तयारी छ। नेपाल दर्पणमा रंग दर्पण सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
14: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
13: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोलीको घोषणा गरेको छ। नासाका अनुसार अमेरिका जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने अभियान सन् 2027 को वसन्तयामपछि मात्रै प्रक्षेपण हुनेछ। यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुने सिनियर समाचार संस्था सिन्हुआले जनाएको छ। अमेरिकी अन्तरिक्ष यात्री कायला बारुनले यानको कमाण्डर तथा क्रिस बर्चले चालकको जिम्मेवारी सम्हाल्नुहुनेछ। जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रूसी अन्तरिक्ष संस्था रोस्को इस्मोसका अन्तरिक्ष यात्री अर्युतन किर्बियानले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ। यो अभियान नासाको पृथ्वीको तल्लो कक्ष सम्बन्धी कार्यक्रम अन्तर्गत स्पेस एक्ससँगको 14 व्यावसायिक अन्तरिक्ष यात्री आदान प्रदान अभियान हुनेछ। अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्नेछ। यी अनुसन्धानले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्याउनुका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजा विहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान एक एक अङ्क बाँडेका छन्। यो सँगै नेपाल 3 अङ्कका साथ समूह एकको विजेताका रूपमा अन्तिम आठमा पुगेको हो। अब नेपालले मंगलबार बिहान पौने 6 बजे श्रीलंकासँग खेल्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडे। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पनि पानी पर्यो र थप खेल हुन सकेन। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ्न सकेको छैन।
5: र नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैठकमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार उनले पुरुष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले 80 केजीतर्फ स्वर्ण पदक जितेका थिए। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण 3 रजत र 1 काँस्य सहित 7 पदक जितेको थियो।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
6: आजको रंगदर्पण इन्द्रजात्राको महत्वमा केन्द्रित छ। किंवदन्ती अनुसार स्वर्गका राजा इन्द्र आफ्नै आमाका लागि पारिजातको फूल टिप्न पृथ्वीमा आउँछन्। तर काठमाडौँका स्थानीय किसानले उनलाई फूल टिप्ने चोर ठानेर समातेर बाँधिदिन्छन्। उता स्वर्गमा छोरा नफर्केपछि इन्द्रकी आमा आफै छोरा खोज्दै पृथ्वीमा आउँछिन्। अन्तत काठमाडौँका स्थानीयसँग एउटा सम्झौता गरेर मात्र छोरालाई मुक्त गराउँछिन्। यही पौराणिक घटनाबाटै जन्मेको हो काठमाडौँ उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्व इन्द्रजात्रा। नेपाल भाषामा जात्रा भन्नाले कसैले नराम्रो काम गरेपछि त्यसलाई सार्वजनिक रूपमा समातेर प्रदर्शन गर्ने कार्यलाई पनि बुझिन्छ। ठिक त्यसै गरी इन्द्रलाई पनि चोरको रूपमा बाँधेर काठमाडौँको मरुसत्तल र सी सत्तलको बीचमा राखिएको थियो, त्यसैले यसलाई इन्द्र जात्रा भनिएको हो। इन्द्रकी आमाले स्थानीय वासीसँग गरेको सम्झौता अनुसार काठमाडौँको खेतबारीमा रोपिएको धानमा चामल नपाकुन्जेल त्यो चामल पकाउने र वर्षभरिमा निधन भएका सबै व्यक्तिका आत्मालाई स्वर्गसम्म पुर्याइदिने जिम्मा उनले लिइन्। यही कारणले इन्द्र जात्राको अघिल्लो दिनदेखि नै काठमाडौँको सम्पूर्ण बस्ती घुमेर त्यस वर्ष स्वर्गीय भएका सबैका आत्मालाई थानकोटको इन्द्रदहबाट माथि स्वर्ग पुर्याउने परम्परा चलिआएको छ।

इन्द्रजात्राको जरा वैदिक कालसम्म पुग्छ। भरत मुनिले भरतनाट्यम रचना गरी त्यसलाई सार्वजनिक रूपमा प्रदर्शन गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठडाइएका थिए भन्ने मान्यता छ। त्यही परम्परा अनुसार असोज शुक्ल द्वादशीका दिन काठमाडौँमा इन्द्रध्वजोत्थान अर्थात् लिङ्गो ठडाइन्छ र जुन दिन लिङ्गो ढलाइन्छ त्यही दिन पर्व समाप्त हुन्छ। लिङ्गो ठडाइएदेखि ढलाइएसम्मको झन्डै एक हप्ताको अवधिभर अर्थात् आउँदो मङ्गलबारसम्म काठमाडौँ उपत्यकाभरि विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलाप चलिरहन्छन्।

इतिहासका दृष्टिले हेर्ने हो भने इन्द्रजात्राको अर्को महत्वपूर्ण पाटो पृथ्वीनारायण शाहको काठमाडौँ आक्रमणसँग जोडिन्छ। आजकै दिन अर्थात् पूर्णिमाका दिन नै पृथ्वीनारायण शाहले काठमाडौँमाथि आक्रमण गरेर जितेका थिए। तर त्यति बेला काठमाडौँवासी सबै जात्रामा व्यस्त थिए। परिणाम स्वरूप तत्कालीन राजा जयप्रकाश मल्ल भाग्न बाध्य भए। यही घटनाका कारण यो दिनलाई काठमाडौँ हारेको दिनका रूपमा पनि सम्झिने गरिन्छ। आजकै दिन कुमारीले नै पृथ्वीनारायण शाहलाई टीका लगाइदिएर उनलाई नयाँ राजाका रूपमा वैधता प्रदान गरेकी थिइन् भन्ने विश्वास पनि समाजमा प्रचलित छ।

कुमारी जात्राको आफ्नै छुट्टै इतिहास छ। कुमारीको स्थापना प्रताप मल्लको पालादेखि भए पनि कुमारीलाई घरै बनाएर रथयात्रा गराउने परम्परा भने जयप्रकाश मल्लको समयदेखि सुरु भएको हो। सुरुमा कुमारीको मात्र रथ तानिन्थ्यो, पछि मात्र मङ्गलका प्रतीकका स्वरूप गणेश र शक्तिका प्रतीक स्वरूप भैरवलाई पनि साथमा राखेर तीन रथ तान्ने चलन बस्यो। शाहकालमा पनि यो परम्परा निरन्तर राखियो, राणाकालमा झन भव्य थियो र आजसम्म राजकीय सम्मान सहित यही परम्परा कायम छ।

0: इन्द्र जात्राको हप्ता दिनभरि उपत्यका भरि विविध सांस्कृतिक प्रदर्शन हुन्छ। पुलुकिसी अर्थात् ऐरावत हात्ती, लाखे, दश अवतार र भक्तपुरबाट ल्याइने महाकाली प्याख जस्ता परम्परागत नाचहरू, यो सबै एकातर्फ राज्य स्थापनाको खुसियालीमा गरिने उत्सव हो भने अर्कोतर्फ मृतकका आत्मालाई स्वर्ग पठाउने धार्मिक विधि पनि हो। जात्रामा नेवारी परिकार खाने र टोल टोलमा विभिन्न प्रकारका परम्परागत बाजा बजाई रमाइलो गर्ने चलन छ। इन्द्र जात्रा कुनै एक व्यक्ति वा एक समुदायको पर्व होइन, यो सम्पूर्ण समुदायको साझा उत्सव हो। यो नेवार समुदायको जन्मदेखि मृत्युसम्मको संस्कार, मनोरञ्जन, खानपान र सामाजिक एकताको सम्पूर्ण जीवन चक्रलाई एकैसाथ समेट्ने जीवन्त सांस्कृतिक धरोहर हो, जसले सयौं वर्षदेखि काठमाडौँ उपत्यकाका विविध समुदायलाई एउटै धागोमा उनिराखेको छ। त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक तथा संस्कृतिविद डाक्टर चुन्दा वज्राचार्य,
1: नेवारहरूको चाहिँ अब एकताको कुरा भयो, मनोरञ्जनको पक्ष भयो, सांस्कृतिक पक्ष भयो, खानापानाको पक्ष भयो, जीवन निर्वाह गर्नको लागि जति पनि चाहिने हो त्यो सबै पक्ष त्यसमा चाहिँ अग्रसरता भएर त्यो लागिराखेको हुन्छ। डिस्क्रिमिनेसन केही छैन कि, कत्रो भनेको एकजनाको मात्रै हुँदैन नि, समुदायकै हुन्छ।
2: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित, पर्सिदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढी र पहिरोले तीनजनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति।
2: लगातारको वर्षाले कैयौं नदीमा जलसतह बढ्यो, सुस्तामा दर्जनौ घर डुबानमा। सुदूरपश्चिमका सात पहाड़ी जिल्लामा भोलि बिहानसम्म गाडी चलाउन रोक, बाढी पहिरोका कारण विभिन्न सड़कमा अवरोध।
3: राष्ट्रसंघ महासभामा भाग लिएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु न्याय, भोटेकोशी बाढीको प्रभाव र दिगो विकासका चुनौतीहरूबारे स्पष्ट अडान प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयको दावी।
2: नासाको क्रू 14 अभियानमा सहभागी हुने चार सदस्यीय टोली घोषणा, अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने।
3: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले पर्सि मंगलबार श्रीलंकासँग खेल्ने, एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।

0: निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिक
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

भरतपुर पन्ध्र रामपुरमा विद्युत ट्रान्सफर्मरमा करेन्ट लागेर एक चितुवाको मृत्यु। सहरा खुलाबाडी पाँचको आयोजनामा चौथो सारा सेभेन एसआइड फुटबल प्रतियोगिता सञ्चालन हुने। नारेडी नदीमा पानीको सतह 8.93 मिटर खतरा तह नजिक। नारेडी नदीमा बाढी आएपछि गैडाकोट सुस्ताका बासिन्दालाई स्थानान्तरण। कांग्रेसको 15 महाधिवेशन मंगसिर 21-22 र 23 गते गर्ने इतरपक्षीयको निर्णय। निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन निर्वाचन समितिको निर्देशन। र राजमार्ग अवरुद्ध भएपछि नयाँ बस पार्कमा थन्किए लामो दूरीका सवारी साधन। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। भरतपुर महानगरपालिका 15 रामपुरमा विद्युत ट्रान्सफर्मरमा करेन्ट लागेर एक चितुवा मरेको छ। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी दुर्गा प्रसाद पौडेलका अनुसार शनिबार दिउँसो पोथी चितुवा मृत अवस्थामा फेला परेको हो। मृत चितुवा करिब 8-10 महिनाको पोथी रहेको उहाँले जानकारी दिनुभयो। चितुवालाई आवश्यक परीक्षण तथा पोस्टमार्टमका लागि सौराहा लगिएको छ। चितुवाको मृत्यु करेन्ट लागेरै मरेको भन्ने पुष्टि भएको छ। अन्य कारण समेत जोडिएको हुन सक्छ। उहाँले भन्नुभयो पोस्टमार्टमपछि अन्य विवरण यकिन हुन्छ। पोस्टमार्टमपछि चितुवाको मृत्युको कारणसहित घटनाको थप विवरण खुल्ने सूचना अधिकारी पौडेलले बताउनुभयो। साराय उत्कलप माडी पाँच ब्रह्मपुरीको आयोजनामा चौथो सारा सेभेन एसआइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिता यही असोज 29 गतेदेखि माडी पाँच ब्रह्मपुरी स्थित मिलन चोकको शक्तिराम खेल मैदानमा सञ्चालन हुने जनाइएको छ। प्रतियोगिताको विजेताले ₹52,000, उपविजेताले ₹26,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड र मिडफिल्डर सहित उत्कृष्ट गोलकर्ता तथा अन्य विधामा समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबले यही असोज 26 गतेभित्र टिम दर्ता गर्न आयोजकले आग्रह गरेको छ भने टिम दर्ता शुल्क रू 5,000 कायम गरिएको छ। प्रतियोगिताको प्रबन्धकका रूपमा माडी नगरपालिका र माडी नगरपालिका वडा नम्बर 5 को वडा कार्यालय रहेका छन्। नारेडी नदीले सतर्कता तह पार गरेको छ। बिहिबारदेखि परेको वर्षापछि अहिले नारेडी नदीले सतर्कता तह पार गरेको हो। नारेडी बेसिन कार्यालय चितवनका अनुसार पानीको सतह 8.93 मिटर पुगेको छ। कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभयो। उहाँका अनुसार नारेडी नदीमा पानीको बहाव 7.30 मिटर सतर्कता तह मानिन्छ। यसै बीच अविरल वर्षाका कारण नारेडी नदीमा बाढी आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। नदीमा पानीको बहाव बढी हुँदा नदीको बाढी बस्तीमा पस्ने जोखिम बढेपछि नवलप्रासी बर्दाघाट सुस्तापूर्वकको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो। जिल्लाको गैडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारीले नदी तटीय क्षेत्रका नगरवासीलाई सुरक्षित स्थानमा सारिएको बताउनु भएको हो। गैडाकोट 2, 5, 6, 7 र 9 वडा नदी तटीय क्षेत्रमा पर्ने जनाउँदै उहाँले नदी प्रभावितलाई झटपट झोलासहित सुरक्षित स्थानमा जान आग्रह गरिएको बताउनुभयो। यसै बीच पश्चिमी नवलप्रासीको सुस्ता नगरपालिका 5 सुस्तामा नारेडी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। सुस्ता बस्तीमा पानी पस्न सुरु भए लगत्तै विपद उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। बंगालको खाडीमा उत्पन्न न्यूनचापी प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिमी नेपालमा भने आइतबारसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा आइतबार दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी र बागमतीमा हल्का वर्षा मात्र भएको छ भने मध्य प्रदेशमा वर्षा भएको छैन। लगातार 3 दिनदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 मा पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको ज्यान गएको हो। नारेडी नदीको बाढी पसेर पश्चिमी नवलप्रासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र
प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलप्रासीको काउसुतीमा रहेको अमलटारी क्षेत्रमा नारेडीके बाढी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 3,76,800 क्युसेक पुगेर खतराको तह नजिक पुगेपछि ब्यारेजका सबै ढोका खुलिएका छन्। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिइरहेका छन्। कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। वर्षाका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकाको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाकै कारण कास्कीको घान्द्रुङमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ भने सुब्बाकुना रामघाट र लम्की बबियाचौर 33 केबी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सुचारू गर्न नसकिने प्राधिकरणले जनाएको छ। यसै गरी मौसमविद रोशन लामिछानेले पूर्वी र पश्चिमी दुवै भेगमा पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्ने परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। सोमबारदेखि भने देशैभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्रै नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिएको छ। संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी भई प्रधानमन्त्री वीरेन्द्र शाह स्वदेश फर्किनु भएको छ। महासभामा सहभागी हुन गत मंगलबार अमेरिका प्रस्थान गर्नुभएका शाह शनिबार स्वदेश फर्किनु भएको हो। अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गर्नुभयो। जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउँदै उहाँले हिमालयको सुनामीले निम्ताएको विनाशलाई विश्वसम्म प्रस्तुत गर्नुभयो। जलवायु संकटलाई व्यवस्था गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिनुभयो। नेपाली कांग्रेस स्थापना नेतृपक्षले पार्टीको 15 औं महाधिवेशन आउँदो मंगसिर 21, 22 र 23 गते गर्ने भएको छ। शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डाक्टर प्रकाश शरण महतले मंगसिर 3 रो साता महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। यसै गरी नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न 15 औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनको तयारीले गति लिएको छ। यसै क्रममा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएको छ। यस्तै क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण बाबु पौडेलले शनिबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सूची हस्तान्तरण गर्नुभएको छ। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत विभिन्न तहका निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन पनि केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। समितिले पार्टीका विभिन्न तहका निर्वाचनका क्रममा नेपाली कांग्रेसको 15 औं महाधिवेशन निर्वाचन निर्देशिका 2083 को अनुसूची 21 बमोजिम तोकिएको शुल्क बाहेक अतिरिक्त रकम लिएको भन्ने गुनासो प्राप्त भएको जनाएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने स्पष्ट पार्नुभयो। अतिरिक्त रकम लिएको भए सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न समेत समितिले निर्देशन दिएको छ। राष्ट्रियताको संरक्षण र हिन्दू राष्ट्रको पुनर्स्थापना गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको जय नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको छ। काठमाडौँको चाबहिलमा शनिबार आयोजित विशेष कार्यक्रम बीच कार्यालयको उद्घाटन गरिएको हो। पार्टीका सभापति डाक्टर धवल शमशेर राणाले कार्यालयको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सभापति राणाले पार्टीको मुख्य ध्येय राष्ट्र निर्माण सनातन हिन्दू राष्ट्र र राजा सहितको प्रजातन्त्र स्थापना रहेको बताउनुभयो। र निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो दूरीका बसहरू नयाँ बस पार्कमै थन्किएका छन्। सड़क ठप्प भएपछि गोङ्गबुस्थित नयाँ बस पार्कमा बिहिबारदेखि लामो दूरीका सवारी साधनहरू रोकिएका हुन्। वर्षाका कारण पृथ्वी बीबी लगायतका मुख्य राजमार्गका धेरै ठाउँमा पहिरो खसेर यातायात पूर्ण रूपमा ठप्प बनेको छ। आज माडीको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 8 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 91% मापन गरिएको छ।
सुदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। भरतपुर 15 रामपुरमा विद्युत ट्रान्सफर्मरमा करेन्ट लागेर एक सितुवाको मृत्यु। सहारा युथ क्लब माडी 5 ब्रह्मपुरीको आयोजनामा चौथो सहारा 7A साइड फुटबल प्रतियोगिता हुने। नारायणी नदीमा पानीको सतह 8.93 मिटर खतरा तह नजिक। नारायणी नदीमा बाढी आएपछि गैडाकोट सुस्ताका बासिन्दालाई स्थानान्तरण। काङ्ग्रेसको 15 महाधिवेशन मङ्सिर 21-22 र 23 गते गर्ने इतरपक्षको निर्णय। निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन निर्वाचन समितिको निर्देशन। राजमार्ग अवरुद्ध भएपछि नयाँ बस पार्कमा थन्किए लामो दूरीका सवारी साधन। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। भोलि साँझदेखि मौसममा क्रमशः सुधार आउने। लगातारको वर्षाका कारण देशका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध। नारायणी नदीमा बाढीले खतराको तह पार गरेपछि गण्डकी ब्यारेजका सबै ढोका खोलियो। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी भई स्वदेश फिर्ता। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परि कम्तीमा 11 सुरक्षाकर्मीको मृत्यु। र एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच प्रतिस्पर्धा हुने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 #डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। मनसुनी वायुको प्रभावका कारण आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति देशका पश्चिमी क्षेत्रमा बढी वर्षा हुने महाशाखाले जनाएको छ। यस्तै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। महाशाखाले भोलि साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जाने जनाएको छ। वर्षाका कारण आएको बाढी, पहिरो र हावाहुरीका कारण देशभरमा 2 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता भएका छन् भने 5 वटा घरमा क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 7 का 33 वर्षीय मनरूप केसीलाई गोठमा सुतिरहेको अवस्थामा भिरबाट खसेको ढुङ्गाले लागेको थियो। गम्भीर घाइते भएपछि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो। धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 का 55 वर्षीय सुकामाया चेपाङलाई खानी खोला तर्ने क्रममा खोलाले बगाएको छ। मलेखु स्थित अस्पतालमा उपचारका क्रममा चेपाङको मृत्यु भएको थियो। पहिरोमा परि पाल्पा रुम्दीकोट गाउँपालिका वडा नम्बर 6 का 69 वर्षीय कृष्ण कुमारी सारू आज दिउँसोदेखि बेपत्ता हुनु भएको छ। पहिरोले घर पुरिएपछि सारू हालसम्म सम्पर्कविहीन रहनु भएको प्राधिकरणले जनाएको छ। निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र लेदो सहितको बहावले देशका विभिन्न प्रदेश जोड्ने राजमार्ग तथा सहायक सड़क खण्ड अवरुद्ध भएका छन्। प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार 29 वटा मुख्य सड़क खण्ड प्रभावित भएका छन्। प्राधिकरणका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्गमा सवारी आवागमन ठप्प भएको छ। कोशी प्रदेशको सुनसरी, पाँचथर, इलाम र सोलुखुम्बु क्षेत्रका चतरा, बराहा क्षेत्र, मध्य पहाड़ी लोकमार्ग, राके, रवि, भेडेटार, मेची करिडोर तथा सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। बागमती प्रदेशका काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्गका विभिन्न खण्ड कृष्णभीर, टिडराखानी, परेवाटार, कान्ति लोकपथ, मदन भण्डारी अरणीको राजमार्ग, बीपी राजमार्ग र कुलेखानी सिस्नेरी सड़क खण्ड पहिरो तथा बाढीका कारण प्रभावित भएका छन्। अरणीको राजमार्गको धुलीखेल पकुचा खण्ड भने एकतर्फी रूपमा सुचारू रहेको छ। गण्डकी प्रदेशका मनाङको चामे बेसी सहर खण्ड, म्याग्दीको बेनी जोमसोम सडक खण्ड र पर्वतको पोखरा बेनी बागलुङ सडक पहिरो तथा रुख ढलेका कारण अवरुद्ध भएका छन्। लुम्बिनी प्रदेशका काली गण्डकी करिडोर, मदन भण्डारी राजमार्ग, सिद्धार्थ राजमार्ग र घोराही थवाङ सहित मार्ग पहिरोका कारण ठप्प छन्। कर्णाली प्रदेशको कालीकोटको शुभकालिका स्थित कर्णाली राजमार्ग र सल्यानको कपुरकोट स्थित राप्ती राजमार्ग पहिरोका कारण बन्द रहेका छन्। सड़क विभाग तथा सुरक्षा निकायको टोलीले पहिरो पछ्याउने र अवरुद्ध राजमार्गलाई पुनः सञ्चालनमा ल्याउने कार्यमा निरन्तर खटिरहेको प्राधिकरणले जनाएको छ। सर्वसाधारणलाई सड़कको स्थिति बुझेर यात्रा गर्न प्राधिकरणले अनुरोध गरेको छ। नवलपरासी बर्दघाट सुस्तापूर्व हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह पार गरेपछि गण्डक ब्यारेजका सबै ढोका खुल्ला गरिएको छ। नारायणी नदीमा पानीको बहाव चेतावनीको तह पार गरेपछि ब्यारेजका 36 ढोका खुल्ला गरिएको हो। ब्यारेजमा पानीको सतह 3,00,000 क्युसेक पुगेपछि चेतावनीको तह मानिन्छ। यस्तै नदीमा बाढी आएसँगै नदीबाट निकालिएको नेपाल र भारततर्फको दुवै नहरमा पानी पूर्ण रूपमा बन्द गरिएको छ। यसैबीच निरन्तरको वर्षाले नारायणी नदीको बहाव बढेर बस्तीमा पसेपछि नवलपुरको कावासोती 17, अमलटारी र गैडाकोट 2 बोटे बस्तीका 18 घर परिवारका 114 जनालाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षासँगै आएको बाढी पहिरो र हावाहुरीका कारण विस्थापित भएका गुल्मीका 11 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल लगायतले स्वागत गर्नुभयो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले असोज 9 शुक्रबार बिहान संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउनु हुँदै यो विपद स्थानीय त्रासदी मात्र नभई विश्वका लागि एउटा चेतावनी भएको उल्लेख गर्नुभएको। प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिन आज त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले बताउनुभयो।
4: हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति तथा जनजीविकामा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको, साथै नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट मात्र नभई विकासको संकट इमर्जेन्सी समेत रहेको बताउनु भएको, जोखिमपूर्ण हिमतालको निगरानी, पूर्व सूचना प्रणालीको सुदृढीकरण र विपदका समयमा सीमा पार समन्वयका लागि हिमालयन क्लाइमेट रेसिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव गर्नु भएको थियो।
0: भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग बिहिबार भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव ढकालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह 14 नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन असोज 6 कतारको दुहा हुँदै अमेरिकाको न्यूयोर्क जानु भएको थियो। भोटेकोशी नदीमा अकस्मात बाढी गएको 1 पूरा भएको छ। गत भदौ 10 बिहान भोटेकोशीमा गएको अकल्पनीय बाढीको महाविपदबाट 5,285 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1,451 जनाको शव भेटिएको छ भने उपचारका क्रममा 2 मृत्यु भएको छ। हालसम्म 13,795 जनाको उद्धार भएको छ। भोटेकुसी बाढीका कारण रसुवाको सड़क सञ्जाल पूर्ण रूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ। सड़क यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न संकट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन्। बाढी गएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालन हुन नसक्दा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन्। सड़क सञ्जाल विच्छेद हुँदा स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ। जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान सड़क नहुँदा हेलिकप्टर चार्टर गर्नुको विकल्प नरहेको स्थानीय बताउँछन्। दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार सड़क सञ्जाल पुनः जोड्नका लागि नुवाकोट र अन्य क्षेत्रबाट एस्काभेटर डोजर ल्याएर सड़क खुलाउने काम निरन्तर भइरहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको 81 महासभाका अवसरमा आज आयोजित समूह 77 र चीनको 50 वार्षिक बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड दिँदै ग्लोबल साउथको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। त्यसै गरी परराष्ट्र मन्त्री खनालले आजै न्यूयोर्कमा विदेशमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूसँग अन्तर्क्रिया गर्नु भएको छ। कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्वपूर्ण आधार स्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा यो समुदायको थप योगदान आवश्यक रहेको बताउनुभयो। मन्त्री खनालले डायस्पोरा संघको सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उहाँहरूको योगदान अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यही असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुने दुई दिने सम्मेलनमा संघीयता कार्यान्वयन सहित राजनीतिक आर्थिक सामाजिक विकास निर्माण कानूनी व्यवहारिक लगायत पक्षमा छलफल हुने कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। साथै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहने सम्मेलनमा संघीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय संघीय शासन व्यवस्थाको सुदृढीकरण प्रदेश सरकार गठन तथा सञ्चालनका क्रममा भएका असल अभ्यास सहित अनुभवको आदान प्रदान प्रदेश स्तरीय एवं तीन तहका सरकार बीचको समन्वय एवं सहकार्य सुशासन लगायतका विषयमा छलफल भई स्पष्ट दिशानिर्देश गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल गरिरहेको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार आउट अफ कन्ट्री भोटिङ दिने सवालमा आयोगका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल चलाउनु भएको हो। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिका बारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। विदेशमा रहेका नेपालीको एकिन विवरण संकलन उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापन लगायत प्राविधिक र प्रशासनिक पक्षमा समेत आयोगले छलफल चलाएको छ। यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुक स्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग पनि छलफल गरेको थियो। धनकुटाको बेलहरामा सिंचाई सुविधा नभएका पाखो तथा भिरालो बारीमा समेत सुक्खा क्षेत्रमा हुने धान राम्रो उत्पादन हुन थालेपछि अहिले त्यहाँ धान खेती विस्तार भएको छ। सुक्खा जमिनमा धान फल्ने भएपछि किसान पनि उत्साहित भएका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
5: धान खेती भन्ना साथ सामान्यतया समथर क्षेत्र पर्याप्त पानीको आवश्यकता सम्झिने गरिन्छ, तर धनकुटा नगरपालिका वडा नम्बर 9 बेलहरामा भने दृश्य केही फरक छ। बेलारामा सिँचाइको सुविधा नभएका पाखो र भिराला बारीमा अहिले धान फल्न थालेको छ। बेलाराका किसान भीमप्रसाद रोइलाले करिब 4 रोपनी पाखो बारीमा धान खेती गर्नुभएको छ। गत वर्ष परीक्षणका रूपमा थोरै क्षेत्रफलमा लगाएको धान राम्रो फलेपछि उहाँले यस वर्ष खेती विस्तार गर्नुभएको हो।
6: बेसी फाँडको जतिकै फल हो लामा बाला भयो पोर मुरी यहाँ 9-10 मुरी पारिरहे एक केजी रोपेर।
5: अहिले बारीमा धानका बाला लाग्ने बेला भएको छ। फुल खेल्दै गरेको धानबाट सुगन्ध समेत फैलिन थालेको छ। नियमित सिँचाइ बिना नै राम्रो उत्पादन हुन थालेपछि किसानको आकर्षण पनि बढेको छ। बेलाराकै बाखोरका किसान मेहरमान बस्नेतले करिब 9 रोपनी पाखो बारीमा धान खेती गर्नु भएको छ।
6: यसको बासनदार पनि छ, पछाडि गएर यो पछा चलन थालेपछि बासन आउँछ, धान राम्रो फल्छ, पात मिठो छ, पछाडि बढ्छ, पराल चाहिँ आँसदै खाने हो, राम्रो पराल हुन्छ।
5: पाखो बारीमा लगाइने धानसँगै पराल पनि उपयोगी हुने गरेको छ। गाई वस्तु तथा बाख्राले समेत रुचाएर खाने भएकाले धान खेतीबाट थप फाइदा हुने किसानको भनाइ छ। बेलाराको माथिल्लो क्षेत्र सुक्खाग्रस्त मानिन्छ। पानीको अभावका कारण बेलारामा परम्परागत रूपमा धान खेती भने सम्भव थिएन, तर सुक्खा क्षेत्रमा समेत उत्पादन हुने धानको बिउ प्रयोग हुन थालेपछि बेलाराको जमिनमा धान खेती सम्भव भएको हो। धनकुटा नगरपालिका वडा नम्बर 9 को कार्यालयले सुक्खा क्षेत्रमा उत्पादन हुने धानको बिउ किसानलाई उपलब्ध गराएको हो। वडा कार्यालयले 50% अनुदानमा 552 परिवारलाई बिउ वितरण गरेको वडा अध्यक्ष टङ्क रोइलाले बताउनुभयो।
7: यसको चाहिँ अत्यन्तै राम्रो प्रभाव देखिएको कारणले यसपालि हामीले त्यसलाई एकदमै बढाएर भन्ने दुवरको आधारमा चाहिँ
5: कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा करिब 4,900 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। गत वर्ष जिल्लाका केही क्षेत्रमा मात्रै पाखोबारीमा हुने धान खेती गरिएको भए पनि यो वर्ष जिल्लाका अधिकांश ठाउँमा खेती विस्तार भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। थाइल्यान्डको राजधानी बैङ्ककमा अविरल वर्षापछि आएको बाढीले आज जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीका कारण यातायात सेवा प्रभावित भएको छ भने सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै अधिकारीहरूले शहरका सबै जिल्ला बाढी विपदग्रस्त क्षेत्र घोषणा गरेका छन्। थाइल्याण्डको मौसम विज्ञान विभागले बिहिबारदेखि शुरू भएको भारी वर्षा आइतबारसम्म देशका अधिकांश क्षेत्रमा जारी रहने चेतावनी दिएको छ। अधिकारीका अनुसार बिहिबार यता बैङ्ककका धेरै क्षेत्रमा 30 सेन्टिमिटर भन्दा बढी वर्षा भएको छ। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परि कम्तीमा 11 सुरक्षा कर्मीको मृत्यु भएको छ। देश इस्माइल खान जिल्ला स्थित एक प्रहरी चौकीमा आत्मघातीले बम विस्फोट गराउँदा अन्य 30 सुरक्षा कर्मी घाइते भएका छन्। पाकिस्तानी तालिबान TTPले यो घटनाको जिम्मेवारी लिएको छ। अब आर्थिक समाचार भुवनाचार्यबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: नेपालले सन् 2030 दिगो विकास लक्ष्य SDG हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ GDI सम्बन्धी उच्च स्तरीय बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको वित्तीय आवश्यकता, द्वन्द, जलवायु आपतकाल र ऋणको दबावका बीच विकासका प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको बताउनुभयो। मन्त्री खनालले 5 वर्षमा GDI विकासशील विश्वभर साझेदारी, स्रोत परिचालन, ज्ञान आदान प्रदान र व्यावहारिक सहकारीको मञ्चका रूपमा विस्तार भएको उल्लेख गर्नुभयो। गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकास वित्त, हरित विकास, औद्योगिकीकरण र डिजिटल अर्थतन्त्रमा GDI को प्राथमिकताले ग्लोबल साउथका धेरै प्राथमिकतालाई सम्बोधन गर्ने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। मन्त्री खनालले व्यावहारिक सहकार्य र दक्षिण साझेदारीमा GDI ले दिएको जोडलाई नेपालले महत्व दिएको बताउनुभयो। निरन्तरको वर्षाका कारण मर्सेङ्गी नदीमा पानी सँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि लमजुङको 70 मेगावाट क्षमताको मध्ये मर्सेङ्गी जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरी टर्बाइनको सफाईको कार्य थालेको छ। बेसीसार दलालमा रहेको आयोजनाले शनिबार दिउँसोदेखि विद्युत उत्पादन बन्द गरी दुईवटै टर्बाइनमा जम्मा भएको बालुवा सफाईको काम थालेको जनाएको छ। आयोजना प्रमुख तारा दत्त भट्टराईले मर्सेङ्गी नदीमा निरन्तर पानीको बहाव बढेसँगै बालुवा बढी आउन थालेपछि विद्युत उत्पादनमा असर पर्न सक्ने भएकोले नेपाल विद्युत प्राधिकरणबाट अनुमति लिएर आयोजना बन्द गरिएको जानकारी दिनुभयो। टर्बाइनको बालुवा सफाईको काम सम्पन्न भएपछि अवस्था हेरेर विद्युत उत्पादन पुनः सञ्चालन गरिने भएको छ। मध्य मर्सेङ्गी लमजुङमा निर्माण भएको पहिलो ठूलो जलविद्युत आयोजना हो। आयोजनामा दुईवटा टर्बाइनबाट कुल 70 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित र भरपर्दो एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्ड तर्जुमाको काम अघि बढाएको छ। विभागले तोरी, बटमास र सूर्यमुखी लगायतका खाने तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको मस्यौदा तयार पारी त्यसलाई थप व्यवस्थित गर्न लागेको जनाएको छ। प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षण सँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नु पर्ने विवरण तथा तेल उत्पादन र बिक्रीमा प्रयोग हुने भाँडा लगायतका विषयमा नयाँ व्यवस्था प्रस्ताव गरिएको विभागका सूचना अधिकारी पारसमण यादवले बताउनुभयो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालमा 9,74,00,00,000 रुपियाँ भन्दा बढीका स्मार्टफोनहरू आयात भएका छन्। भन्सार विभागको तथ्याङ्क अनुसार साउन र भदौमा 9,74,36,00,000 रुपियाँ बराबरका 4,25,000 थान स्मार्टफोन आयात भएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 8,87,59,00,000 रुपियाँ बराबरका 5,00,000 थान स्मार्टफोनहरू आयात भएका थिए।
0: अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
10: नेपाली राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। नेपालले समूह ए विजेताको हैसियतमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। नेपालले समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलङ्का विरुद्ध खेल्नेछ। नेपाल र श्रीलङ्का बीचको खेल मंगलबार हुने तालिका छ। शनिबार जापानसँगको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण 15 ओभरमा झारिएको खेलमा 4 विकेट गुमाएर 149 रन बनाएको थियो। नागोया स्थित कारोगी स्पोर्ट्स पार्कको मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप जोरा र लोकेश पमले अर्धशतकीय पारी खेले। जोराले 32 बलमा 5 चौका र 3 छक्का सहित अभिजित 57 रन तथा लोकेशले 22 बलमा 6 छक्का र 1 चौकाको मद्दतमा अभिजित 52 रनको पारी खेलेका हुन्। त्यस्तै आसिफ शेखले 15 बलमा 1 छक्का र 1 चौका सहित 21 रन जोडे। जापानका लागि बलिङमा इब्राहिम ताकाहासी, डेक्लान सुजुकी, जे सुडानायन र रेउ साकुरानो थोमसले 1-1 विकेट लिएका थिए। नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले थाइल्यान्डको बैङ्ककमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ। सिंहले पुरुष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नु भएको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। सिंहको यो वर्षको 2 अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भुटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उहाँले 80 केजी तर्फ स्वर्ण पदक जित्नु भएको थियो। नेपालले 3 स्वर्ण, 3 रजत र 1 काँस्य सहित 7 पदक जितेको थियो। बाँकेको नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली अर्थात् फ्लड लाइट जडान गरिने भएको छ। सरकारले मुख्य शहरमा व्यावसायिक खेलकुदको विकास र रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजना अन्तर्गत नेपालगञ्ज रङ्गशालालाई फ्लड लाइट सहित स्तर उन्नति गर्न लागेको हो। फ्लड लाइट जडान भएपछि नेपालगञ्जमा रात्रिकालीन खेलकुद गतिविधि बढ्ने र खेल पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले भयो। जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्व अध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकास लगायत आवश्यक पूर्वाधार सुधार गर्नुपर्ने बताउनु भयो। फ्लड लाइट जडान भएपछि राति खेल, अभ्यास तथा अन्य कार्यक्रम सञ्चालन गर्न सहज हुने र रङ्गशालाको उपयोगिता बढ्ने उहाँले बताउनु भयो।
0: अब मौसम। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मध्येष्ट बागमती प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.1 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 4.3 मिलिमिटर। काठमाडौँको अधिकतम 22.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 13.4 मिलीमिटर। पोखराको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस, वर्षा 56.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, वर्षा 45 मिलीमिटर। नेपालको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, वर्षा 118.3 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। भोलि साँझदेखि मौसममा क्रमशः सुधार आउने। लगातारको वर्षाका कारण देशका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध। नारायणी नदीमा बाढीले खतराको तह पार गरेपछि गण्डकी ब्यारेजका सबै ढोका खोलियो। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी भई स्वदेश फिर्ता। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा रहेको आत्मघाती बम विस्फोटमा परि कम्तीमा 11 सुरक्षा कर्मीको मृत्यु। र एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच प्रतिस्पर्धा हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 8 बजेसम्म सुनाउनेछौँ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ मधुस छेत्रीको स्वरमा, अशोक थापाको रचना, गायक स्वयंकै संगीतमा।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार. साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ. आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना. बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने. पश्चिम नेपालमा बाढी र पहिरोको जोखिम.
1: पहाडी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ. पहाडी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्ने छ.
0: विदेशमा रहेका नेपालीको मताधिकार बारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग. प्रधानमन्त्री बालेन स्वदेश फिर्ता. अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी.
2: भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो.
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा. 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान. 3 महिनामा मध्य प्रदेशबाट 27 करोड भन्दा बढीको अवैध सामान बरामद.
3: रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य प्रहरी बलले उच्च निगरानी गरिरहेको छ. सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य प्रहरी बलले काम गर्दै आइरहेको छ.
0: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा. सेमी फाइनलका लागि श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने भुटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने.
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ. गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्वपूर्ण उपलब्धि र घटनाहरू हुन्. तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ. यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ. अब खबर सन्तोषी रावलबाट.
5: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ. मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ. CIN-सँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी.
6: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठुलो हावाहुरी चल्न सक्ने सम्भावना छ. र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ. र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ. भोलि दिउँसो चाहिँ कतै पनि त्यस्तो धेरै भारी अति भारी वर्षाको सम्भावना छैन. सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाडी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ.
5: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गाडी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाडी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गएका गाडीलाई बीच बाटोबाट फर्काएको छ. अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ. पश्चिम नेपालमा बाढी र पहिरोको जोखिमका बारेमा CIN-सँग कुरा गर्दै बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली.
1: देशको मध्य क्षेत्रमा देखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्म वर्षा भइराखेको छ. कतै हल्का वर्षा छ, कतै मध्यम छ, कतै भारी वर्षा पनि भइरहेको अवस्था छ. यो क्रम मुख्यतः पश्चिमी क्षेत्रमा भोलिसम्मै जारी रहने देखिन्छ. अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ. ठुलो जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराख्ने कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ। उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कताभन्दा माथि सबाडी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। तिनाउ, पाँडगङ्गा, पवै, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्ने छ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सिलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढिरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। भने महाकालीमा चाहिँ त्यति ठुलो बाढी छैन तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाडी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाडी कमजोर भिरालो जमिनमा त्यति पनि बस्तीहरू छन्। आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, धागा फाटेमा, रुखहरू कोल्टिएमा, त्यो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
5: बाढी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सडकहरूको पछिल्लो अवस्था विवरण अनुसार 7 राजमार्ग र अन्य सडक अवरुद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाडी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सडक, तमोर करिडोर, मूलघाट फिदिम राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यसैबीच नवलप्रासी सुस्ता गाउँपालिका 5 सुस्ता स्थित नारायणी नदीमा आएको बाढी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड्गराज पौडेल विमानस्थल जानु भएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
2: जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सम्मान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीसँग समेत भेटवार्ता गर्नुभएको थियो। भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
5: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिका का विपरीत उम्मेदवारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएनसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
7: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कार्यतालिका थियो। बाढी पहिरोको कारणबाट ठुलो पानी आउँछ, बाढी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिस गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको चाहिँ निर्वाचन समितिले निर्णय गरेको छ।
5: पछिल्लो 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपडा, सुर्ती जन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर बोट, पार्ट्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएनसँग बताउनुभयो।
3: मध्य प्रदेशका सीमानाकाबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल सक्रियताका साथ लागेको छ। फलस्वरूप पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट मात्रै 27,85,00,000 भन्दा बढीको अवैध सामान बरामद गरिएको छ र सोही अवधिमा सीमानाकामा हुन सक्ने लागु औषध असर पसारलाई समेत उच्च निगरानीमा राख्दै आइएको छ र पछिल्लो समयमा यही 3 महिनाको अवधिमा ब्राउन सुगर 193 ग्राम, चरेस 9 किलो 500 ग्राम र गाँजा 1,606 किलो भन्दा बढी बरामद भएको छ। 5 थान भन्दा बढी हतियार बरामद भएका छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा सशस्त्र प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत सशस्त्र प्रहरी बलले काम गर्दै आइरहेको छ।
5: सोही अवधिमा 30,00,000 भन्दा बढी रुपियाँ बराबरको 1,101 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागिमा स्पष्ट आधार र प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर, जङ्गबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई सिफारिस गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरुद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अङ्क सहित नेपाल समूह 1 को विजेताका रूपमा अन्तिम 8मा पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अङ्क जोड्यो। र आईसीसी पुरुष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाडौँ आइपुगेको भूटानी टोलीलाई गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरुद्ध खेल्नेछ। त्यसपछि 2 खेल क्यान 11 विरुद्ध बताइएको छ।
0: सन्तोषी रावल। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
8: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
9: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाइ छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले CIN बताउनुभयो। लेन्दी खोलाबाट भोटिकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याएको छ भने 1,000 भन्दा बढीको मृत्यु भएको छ भने 5,000 भन्दा बढी अझै बेपत्ता छन् र भग्नावशेषको रूपमा परिणत भएका कतिपय बस्तीहरूमा सरकारले अझ पुनर्निर्माणको लागि काम गर्नुपर्ने माग पनि उठिरहेको छ। कतिपय स्थानमा पुनर्निर्माणमा तीव्रता नदिइएकोमा नागरिकहरूले गुनासो पनि गरिरहेको रेडियो भैरवी नुवाकोटले खबर पठाएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
14: त्रिशुली भोटेकोशी बाढीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र धादिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ्ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, क्षणिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
13: रसुवा भोटेकोशी बाढी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रुघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रुघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।

0: मार्क्स भएन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेकोमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुगा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गेडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामोल चक्की खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा, ज्वरो नघटेमा, श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काप्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपल चार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेको छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यो व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेका छौँ।
1: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरुण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
2: बाँडाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरको फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए, ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्ने, अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू र सरकारी अफिसका फोहोरहरू चाहिँ तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेका छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नु भएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा जस्तो सङ्गम चोक भयो, मेन मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कुलहरूले जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ, फोहोर डस्टबिनमा लगेर राखिदिनुहोस्। डस्टबिनमा लगेर राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ, सार्वजनिक स्थानमा लगेर फोहोर नफालिदिनु होला।
1: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईंलाई पनि बाढी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
4: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
3: बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग पनि बढ्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर मिस आउट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुन्छ।
4: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको भने ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
7: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा, बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनु पर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको

0: बताउँदै
1: पाँच ड्रम तोरीको तेल 200 लिटरको पाँच ड्रम भनेपछि 1000 लिटर भयो। पाँच ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
0: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट कसरी बस्ने,
1: यस्तो त नि मिसावट छ तपाईँको। त्यस सारलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
0: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाड पर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाइमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
2: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेको छौँ नि, मासु जाँच ऐन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिँ नि मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौँ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब पारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौँ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिँ नि पारासाइटहरू सर्ने धेरै सम्भावना।
0: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरोकारवालाले पनि जोड दिनु पर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
2: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि पारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिँ जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नु पर्छ। काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
0: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिङ्क जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्त्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
3: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेको छैनौँ कि अब बिचमा लगेर घर बनाइदिनु भएको छ उहाँको जग्गा हो, अब त्यसलाई आवास दिनु पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
0: बजार अनुगमन, नियमन र कारवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
3: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बलियो भन, 10 करोड भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पुरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खाने पानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है। प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौँ न भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
0: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको, त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
4: ग्रामीण क्षेत्रमा त अब के भन्छ, अब खान नपाएर, खान नजानेर पनि भनौँ, नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता सहरी क्षेत्रमा अब हामीले भनौँ न जङ्क फुडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबेसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्ति आउँछ, त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ तर एज अ नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुइटै पाटो हेर्नु पर्यो हामीले।
0: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अप्नाउनु पर्दछ। दीपक आचार्य, CIN, काठमाडौँ।
5: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना छ। बागमती प्रदेशको एक दुई स्थानमा पनि ठूलो पानी पर्नेछ। पश्चिम नेपालमा बाढी र पहिरोको जोखिम रहेकाले भोलि साँझसम्मै सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्। विदेशमा रहेका नेपालीको मताधिकारबारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग छ। प्रधानमन्त्री बालिन आज स्वदेश फर्कनुभयो। अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारले दावी गरेको छ। काङ्ग्रेस संस्थापन र इतरपक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। 13 देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन संसदीय समितिले आह्वान गरेको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छौ। नमस्कार।

0: Essoys. LG le le आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर. प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किनु भएको छ. संयुक्त राष्ट्र संघको 81 महासभामा सम्बोधन गरेर प्रधानमन्त्री शाह आज स्वदेश फर्कनु भएको हो. 14 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्क पुग्नु भएको थियो. प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज 9 गते हिजो बिहान संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो. त्यस लगत्तै उहाँले संयुक्त राष्ट्र संघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो. प्रधानमन्त्री फर्किए लगत्तै परराष्ट्र मन्त्रालयले महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको दावी गरेको छ. मन्त्रालयले प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भुटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै विपदबाट भएको ठूलो जनधनको क्षति भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असर बारे विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको उल्लेख गरेको छ. प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय जगतलाई प्रष्ट बुझ्ने गरी सम्बोधन गर्नुभएको संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले बताउनुभयो.
3: सामान्य प्रधानमन्त्रीज्यूले आफ्नो विषयवस्तु प्रष्ट रूपमा र एकदमै एउटा राष्ट्रिय नेताले चाहिँ देशलाई प्रतिनिधित्व गर्दा जसरी भन्नुपर्छ उहाँले त्यो प्रष्ट रूपले एउटा कमान्डिङ रूपले भन्नुभएको छ र संसारले बुझ्ने गरी बुझ्ने भाषामा भन्नुभएको छ. एकदमै राम्रोसँगले उहाँले प्रस्तुत गर्नु.
2: प्रधानमन्त्री शाहले सम्बोधनमा नेपाल जलवायु संकटको अग्र पंक्तिमा रहेको उल्लेख गर्दै विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान 0.1% भन्दा कम भए पनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको बताउनु भएको छ. प्रधानमन्त्री शाहले अब ऋण होइन अनुदान सहयोग पाउनुपर्ने बताउनु भएको छ. तर नेपालले तत्कालै सहयोग पाउने भने होइन, नेपालले थप पहल गर्नुपर्ने जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव बटुकृष्ण उप्रेतीले बताउनु भएको छ.
4: अब ती चाहिँ अरू प्रोसेसहरू भन्नु नेपालले कस्तो प्रकारले सहयोग पाउँछ के पाउँछ, किनभने अब त्यहाँ क्लाइमेट जस्टिसको उसमा चाहिँ मैले जलवायु न्याय भनेर बुझ्दाखेरि चाहिँ के भने उनीहरूले आर्थिक सहयोग गर्ने, प्रविधिको सहयोग गर्ने, क्षमता अभिवृद्धि गराउने. बेसिकल्ली अब चाहिँ प्रविधिको जमाना आइसक्यो, अब प्रविधिबाट नै यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने खालको चाहिँ अब पहिला त्यतातिर भन्दा नि आर्थिक सहयोगको कुरा हुन्थ्यो, अब प्रविधि र आर्थिक सहयोग अब चाहिँ जरुरी भयो. ल्याटेस्ट टेक्नोलोजीको चाहिँ युज गर्ने अनुसन्धान र अनुगमनका प्रक्रियाहरूलाई चाहिँ अगाडि बढाउनलाई चाहिँ कुन हिसाबले चाहिँ अन्तर्राष्ट्रिय सहयोग बढ्दै जान्छ, अझै थप हुँदै जान्छ, त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ र त्यसको लागि चाहिँ हाम्रो वार्ता क्षमतामा पनि भर पर्छ अथवा हामीले कुन प्रकारले चाहिँ त्यसैलाई आधार बनाएर कसरी अगाडि बढ्छौँ, हाम्रो वार्ताकारहरूले कसरी अगाडि बढ्नुहुन्छ अथवा चाहिँ हाम्रो जलवायु कूटनीति अब कसरी अगाडि बढ्छ अब त्यसमा पनि भर पर्छ. तर है आमा सरकार प्रमुखको तर्फबाट दिने राजनैतिक सन्देश जुन छ नि त्यो चाहिँ प्रष्ट छ भन्ने चाहिँ मलाई लाग्छ.
2: नेपालले संयुक्त राष्ट्र संघको न्यूयोर्क स्थित मुख्यालयमा सगरमाथादेखि समुद्रसम्म नामक उच्चस्तरीय जलवायु विशेष कार्यक्रम पनि आयोजना गरेको छ. कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु संकटले राजनैतिक सीमा नचिन्ने बताउँदै पछिल्लो 3 दशकमा नेपालले आफ्नो हिम क्षेत्रको एक तिहाई हिस्सा गुमाइसकेको यथार्थ विश्व सामु राख्नु भएको छ. उहाँले हिमाल र समुद्रको पारिस्थितिक निरन्तरतालाई स्वीकार गर्न र जलवायु न्यायका लागि पर्याप्त जलवायु वित्त तथा कार्बन उत्सर्जन कटौती सहितका 5 महत्वपूर्ण प्रस्ताव ताप अघि सार्दै नेपालले 46% वन क्षेत्र जोगाए पनि विश्वव्यापी तापक्रम वृद्धिका कारण गम्भीर जोखिम भोग्नु परेको बताउनु भएको छ। राष्ट्रसंघ महासभामा बोलेर मात्र नेपालले जलवायु न्याय पाउने भने होइन, नेपालले अबका योजना जलवायु मैत्री बनाउनु पर्नेछ। त्यसको परिणाम देखिन कम्तीमा 8-10 वर्ष लाग्ने तत्कालीन वातावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव बटुकृष्ण उप्रेतीले बताउनु भएको छ।
4: सुरुदेखि नै योजनाकै तहदेखि चाहिँ हामीले चाहिँ भनौँ न यसलाई क्लाइमेट फ्रेन्डली कसरी बनाउन सकिन्छ, हाम्रो इन्फ्रास्ट्रक्चरहरूलाई कसरी क्लाइमेट रेजिलियन्ट बनाउन सकिन्छ भनेर काम गर्दै गयौँ भने अब त्यसको रिजल्ट चाहिँ 8-10 वर्षपछि देखिन्छ।
2: तत्कालै चाहिँ केही देखिने त्यस्तो देखिँदैन त्यसो
4: अब यसो हुन्छ। अब यो यो तत्काल आजको भोलि नै त हुँदैन, तपाईँलाई फन्डिङ ल्याउने कुरो पनि आजको भोलि नै हुँदैन। त्यसका अन्तर्राष्ट्रिय प्रक्रियाहरू हुन्छन्, जस्तो बायोलेटरल दुईटा सरकार मिल्न साथ हुन्छ, मल्टिल्याटरल फन्डिङ भयो भने चाहिँ अलिकति चाहिँ बढी प्रोसेसमा जान्छ, त्यो हिसाबले चाहिँ अब अझै कन्भेन्सनका फन्डहरू भयो भने त्यसका पनि आफ्नै प्रोसेसहरू छन्। ती प्रोसेसहरूलाई डेभलप गर्दा विकास गर्दाखेरि पनि हामी जस्तै देशका प्रतिनिधिहरूले गरे हो नि त्यो त्यसर त्यो अन्तर्राष्ट्रिय प्रक्रिया एउटा प्रकारको हुन्छ। अब तत्काल हुने भन्ने कुरामा चाहिँ मलाई त्यति धेरै चाहिँ विश्वास लाग्दैन, तर अब अन्तर्राष्ट्रिय समुदायले यसलाई साँच्चै नै सिरियसली लिएर सहयोग गर्न चाह्यो भने सबैभन्दा चाँडै फन्डिङ हुने प्रविधि हस्तान्तरण गर्ने चाहिँ म चाहिँ बायोलेटरल हो भन्छु। मल्टिल्याटरलको प्रोसेस भन्दा बायोलेटरलको चाहिँ त्यसमा चाहिँ दुईटा कन्ट्रीहरू मात्रै इन्गेज हुने भएको हुनाले फास्ट हुन सक्छ भन्ने चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ, मेरो पुरानो अनुभव चाहिँ त्यस्तो छ।
2: महासभाका क्रममा आयोजना हुने अतिक्रम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू तथा 77 राष्ट्र समूह र चीन लगायतका मन्त्री स्तरीय बैठकहरूमा परराष्ट्र मन्त्री शिशिर खनाल सहभागी भइरहनु भएको छ। संयुक्त राष्ट्रसङ्घले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा विभिन्न सह आयोजनामा पनि परराष्ट्र मन्त्री खनालले सम्बोधन गरिरहनु भएको छ। परराष्ट्र मन्त्री खनालले छिमेकी मुलुक लगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्चस्तरीय पदाधिकारी अधिकारीहरूसँग भेटवार्ता पनि गरिरहनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले भोग्नु परेको आफ्नो समस्या अन्तर्राष्ट्रिय जगतलाई प्रष्ट रूपमा राखेको छ। अब नेपालले जलवायु कूटनीतिलाई महत्त्वका साथ अगाडि बढाउनु पर्नेछ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
5: निरन्तरको वर्षाका कारण आएको बाढी पहिरो र लेदो सहितको बहावले देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक सडक खण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार कुल 29 मुख्य सडक खण्ड प्रभावित भएका छन्। प्राधिकरणका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्गमा सवारी आगमन ठप्प भएको छ। भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीका कारण नेपालका मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा अहिले तीव्र गतिमा हावाहुरी चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत चल्न सक्ने सम्भावना रहेको छ। कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ। यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको कान्ति लोकपथ आयोजनाले जनाएको छ। लगातारको वर्षापछि कान्ति लोकपथको बर्खीखोल धारा, पाङदुर र टार्कुचेमा पहिरो खसेपछि शुक्रबार दिनभरि नै सवारी साधन सञ्चालन हुन सकेको थिएन। आज बिहानैदेखि पहिरो पन्छाएर दिउँसोपछि रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ पठाएको आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिनुभयो। भोटे कोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सड़क सञ्जाल अवरुद्ध भएपछि स्थानीय जनजीवन कष्टकर बनेको छ। सड़क यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको छ भने कृषक व्यवसायी र बिरामी समेत प्रत्यक्ष मारमा परेका छन्। बाढी गएको एक महिना बितिसक्दा पनि सड़क सञ्जालमा आउन नसकेपछि रसुवागढी तथा आसपासका क्षेत्र दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन्। सड़क अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यापारी समेत प्रभावित भएका छन्। धादिङको कृष्ण बिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बेनीघाट रोनाङ गाउँपालिकाका सातवटा अध्यक्ष कुमार बस्नेतले दिउँसो 12:30 बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ। थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उहाँले बताउनुभयो। बिहिबार राति ढुङ्गा सहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोको जोखिमका कारण रातभर पृथ्वी राजमार्ग बन्द भएको थियो। यद्यपि अहिले बाटो एकतर्फी सञ्चालनमा आएको छ। नेपाली काङ्ग्रेसले आफ्नो 15 महाधिवेशनको उद्घाटन समारोहमा सत्तापक्ष र प्रतिपक्ष दलका नेतृत्वहरूलाई आमन्त्रण गरेको छ। उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रचण्डलाई निमन्त्रणा गरिएको सहमहामन्त्री उद्धव शमशेर राणाले जानकारी दिनुभएको छ। नेपाल सरकारले 13 देशका लागि राजदूत पदका नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा जुजुरी परे प्रमाणसहित पेश गर्न संसदीय सुनवाई समितिले आह्वान गरेको छ। समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबूत प्रमाणसहित रितपूर्वक उजुरी दिन सकिने जनाएको छ। सूचना पहिलो पटक प्रकाशित भएको मितिले 10 दिनभित्र संघीय संसदको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनवाई समितिले जनाएको छ। समितिले उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरीको स्पष्ट आधार खुलाउन आग्रह गरेको छ। प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनवाई गरिने सार्वजनिक सूचनामा जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्ध विराम प्रस्ताव अस्वीकार गरेका छन्। अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार ट्रम्पले अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः हवाई आक्रमण गर्न सकिने विषयमा आफ्ना सल्लाहकारहरूसँग छलफल गरेका छन्। इरानले अमेरिका र इरान बीचको तनाव कम गर्ने तथा रणनीतिक महत्वको हर्मुज जलडमहरू मध्ये पुनः खुल्ला गर्ने उद्देश्य सहित 7 दिने युद्ध विराम प्रस्ताव अघि सारेको बताइएको छ। रिपोर्टमा उक्त प्रस्ताव ट्रम्पले अस्वीकार गरेको उल्लेख छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै हर्मुज जलमडम खोल्ने प्रक्रिया अमेरिकाले सम्झौतामा उल्लेखित आवश्यक शर्त पूरा गरेपछि मात्र सुरु हुने बताएका थिए। र जापानमा चलिरहेको 20 एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापान बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। यो नतिजा सँगै नेपाल समूहमा 2 खेलमा 3 अङ्क जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बिहान वर्षाले खेल ढिला सुरु हुँदा 15 ओभरमा झारिएको थियो। अब क्वार्टर फाइनलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ।
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
9: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
10: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
9: हामीले राजा च्याउ त्यसै भनेको हो र।
11: स्वादिलो, पुसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
1: आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
12: नियम मिचेर राजदूत सिफारिस, नियममा पीआर प्रतिबन्ध, तर जापानमा आफ्नै घर र पीआर भएका जिज्ञान कुमार थापा कसरी परे राजदूतमा? परराष्ट्र मन्त्रालयले 2083 जेठ 14 गते राजदूत नियुक्तिका लागि सार्वजनिक रूपमा आवेदन आह्वान गर्दा आवश्यक योग्यता सम्बन्धी बुदामा स्पष्ट रूपमा भनेको थियो, कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति, पीआर वा अध्यागमन सुविधा नलिएको हुनुपर्नेछ। तर जापानका लागि राजदूतमा सिफारिस गरिएका जिज्ञान कुमार थापाको सन् 2028 जापानको स्थायी बसोबास अनुमति पीआर तथ्य सार्वजनिक भएपछि यो सिफारिसमाथि प्रश्न उठेको छ। जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञान कुमार थापाको 2 दशक लामो कूटनीतिक योगदान प्रशंसनीय छ, तर परराष्ट्र मन्त्रालयकै कानूनी नियम र उनीसँग रहेको स्थायी आवासीय अनुमति पीआर बीचको विरोधाभासले अहिले नयाँ बहस सिर्जना गरिदिएको छ। सरकारले विज्ञापन मार्फत तोकेको मापदण्ड र प्रस्तावित राजदूतको यथार्थ वस्तुस्थिति बाजिएपछि यो सिफारिस प्रक्रिया चर्चाको केन्द्रमा आएको। जापानका लागि प्रस्तावित राजदूत थापा आफैले सन् 2018 जापानको स्थायी बसोबास अनुमति पीआर प्राप्त गरिसकेको तथ्य अन्तर्वार्तामा स्वीकार गरेका छन्। उनले कानागावा प्रिफेक्चरमा आफ्नै घर खरिद गरेको र परिवार सहित लामो समयदेखि उतै बसोबास गरिरहेको विवरण पनि सार्वजनिक भएको छ। नियम र यथार्थ बीचको यही भिन्नता नै अहिलेको मुख्य चर्चाको विषय बनेको छ। यद्यपि थापाको व्यावसायिक र प्रागिक पृष्ठभूमि भने निकै सबल देखिन्छ, 6 वर्षकै उमेरदेखि जापानीहरूको संगतमा रहेका थापाले एसएलसी पछि जापानी भाषा सिकेर नेपालमै धेरै समय जापानसँग सम्बन्धित विभिन्न संघ संस्थामा काम गरेका थिए। सन् 2004 छात्रवृत्ति पाएर उच्च शिक्षाका लागि जापान गएका थापाले सुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक र योकोहोमा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर गरेका छन्। सन् 2005 उनले दुवै देशका राष्ट्र प्रमुख, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूको उच्च स्तरीय भ्रमणमा मुख्य दुभाषी र संयोजकको रूपमा समेत भूमिका निर्वाह गर्दै आएका छन्। सन् 2009 कानागावा इन्टरनेशनल फाउन्डेशनमा सार्वजनिक नीति विज्ञका रूपमा कार्यरत थापाले नेपाल जापान सम्बन्ध अभिवृद्धिमा लामो समय योगदान समेत दिएका छन्। अनुभव, योग्यता र भाषामा निपुण हुनु एउटा बलियो पक्ष हो भनी राज्य आफैले तय गरेको निर्देशिका र पीआरको कानूनी प्रावधान अर्को स्पष्ट पाटो हो। हाल उनी सरकारद्वारा सिफारिस गरिएका प्रस्तावित राजदूत मात्र हुन्। अब यो विषय संसदको संसदीय सुनवाई समितिमा पुग्नेछ। समितिले प्राप्त उजुरी, कानूनी शर्त र थापाको योग्यताको सूक्ष्म अध्ययन गरी कस्तो निर्णय गर्छ त्यो भने महत्वपूर्ण रहेको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ तत्कालीन वातावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव बटु कृष्ण उप्रेती।
4: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छनका साथमा
5: ग्लोबल आइमी बैंक सबैका लागि बैंक। पीस होम इन्टरनेट
6: अहिलेसम्मको चाहिँ जलवायु परिवर्तन सम्बन्धी विषयहरूमा पहिला पनि सम्माननीय प्रधानमन्त्रीज्यूहरूले अथवा राष्ट्रपतिज्यूहरूले बोल्नु भएको 2009 नै केही सवालहरू उठाउने काम भएको हो। तर अहिलेको चाहिँ अलिकति फोर्सफुल छ र अहिलेको एउटा जुन हिसाबले भोटे कोसीको चाहिँ बाढी आयो भनौँ, त्यो बाढीलाई राम्रोसँग प्रस्तुतिकरण र यो चाहिँ प्रष्टसँग के भने हामीले गरेको कारण होइन, प्रकृतिले पनि अब चाहिँ यो विषयलाई चाहिँ अन्तर साझा सवालको रूपमा लिएर सहकार्य मार्फत यी कुराहरूलाई समाधान गर्दै जानुपर्छ भन्ने चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायलाई एउटा सन्देश दिएको कुरा चाहिँ प्रष्ट रूपमा एकदम क्लियर सबैले बुझ्ने भाषामा चाहिँ प्रस्तुतिकरण भएको चाहिँ मैले ठानेको छु।
3: विश्वको ध्यान आकर्षित गराउनु भयो प्रधानमन्त्री।
6: एकदम त्यो आकर्षित पनि कस्तो प्रकारले भयो भने यो समस्या अब कन्ट्री लेभलमा भनौँ कुनै देशको मात्रै होइन र यो समस्या हिमालको समस्या, हिमालयमा हुने जति पनि घटनाहरू छन् त्यो चाहिँ यसलाई चाहिँ विश्व समुदायले नै हेर्नुपर्छ भन्ने प्रष्ट एउटा म्यासेज र अर्को त्यहाँ पनि जस्तो अब ट्राइपार्टाइट भनौँ तिनवटा देश मिलेर भू उपग्रह मार्फत डेटाहरूको चाहिँ जुन कुरा आएको छ नि त्यो पनि क्लियर छ म्यासेज कस्तो भयो भने हिमालयकोमा के भइरहेछ, कसरी परिवर्तन भइरहेछ भन्ने कुराहरूबाट त्यसबाट आउने जति घटना दुर्घटनाहरू छन् त्यसलाई चाहिँ हेर्दाखेरि चाहिँ अब एउटा देशले मात्रै भएन र त्यहाँ के भइरहेछ भन्ने कुरो पनि थाहा छैन र हामीले अर्ली वार्निङ सिस्टमहरू राखेर त्यसले काम गर्ने पनि देखिँदैन। त्यसो हुनाले अब भूपग्रहबाट यी कुराहरूलाई चाहिँ अनुगमन गर्दै जाने भन्ने खालको एउटा क्लियर म्यासेज अथवा ल्याटेस्ट टेक्नोलोजीको प्रयोग गरेर कसरी चाहिँ हाम्रो जनधनलाई सुरक्षा गर्न सकिन्छ भोलि हुने घटनाहरूबाट भन्ने चाहिँ त्यो म्यासेज चाहिँ प्रष्ट छ र त्यसपछि जलवायु परिवर्तन सम्बन्धी महासन्धिले पनि र चाहिँ यो हामी जस्ता अति कम विकसित देशहरूलाई प्रविधि र चाहिँ आर्थिक सहयोग गर्नुपर्छ भन्ने जुन व्यवस्था नै छ सन् 1992 चाहिँ महासन्धिमा त्यसलाई प्रष्ट रूपमा चाहिँ सम्बोधन भएको चाहिँ मैले चाहिँ ठानेको छु।
3: अब सन् 2009 नेपालले जलवायु परिवर्तनको कुरा उठाउँदै आएको त्यो कुरालाई पनि अलिक प्रधानमन्त्री राख्नु भएको भए चाहिँ अझ प्रभावकारी हुन्थ्यो भन्ने टिप्पणी पनि सुनिएका छन्, यहाँलाई त्यस्तो लाग्छ कि लाग्दैन?
6: जलवायु परिवर्तन कुरा उठिहाल्छ किन नउठ्यो र क्लाइमेट क्राइसिसको जलवायु सङ्कटको कुराहरू उठिहाल्छ त्यही जलवायु परिवर्तनकै कारण अथवा औद्योगिक राष्ट्रहरूले र अथवा विकसित राष्ट्रहरूले हरित ग्यासको उत्सर्जनबाट र उनीहरूको जुन ऐतिहासिक जिम्मेवारी छ त्यो नघटाइकन यो समस्या चाहिँ बढ्दै जाने भएको हुनाले त्यसमा पनि सामान्य प्रधानमन्त्रीको सम्बोधनमा परेको छ कुरा। अब यसलाई कसरी बुझ्ने इन्टरप्रिटेसन आफ्नो प्रकारको हुन्छ तर अब ग्लोबल म्यासेज 14-15 मिनटको टाइम हुन्छ, एकदम पर्फेक्ट टाइममा सक्नु भएको छ र चाहिँ अब त्यस्तो नर्मल्ली चाहिँ पोलिटिकल उभहरूबाट जाँदाखेरि अलिकति बढी बोल्नेहरू हुन्छ हामीले धेरै देखा हो र अब यो ठिक्क समयमा ठिक्क क्लियर म्यासेज चाहिँ गएछ भन्ने मलाई लाग्छ। अब त्यसपछि अब यसपछि चाहिँ हुने कुराहरू चाहिँ यी कुराहरूलाई अब युएनको अब रेजुल्युसनमा भनौँ युएन जनरल एसेम्ब्लीको यो पछि हुने रेजुल्युसनमा मेरो विचारमा डिसेम्बरसम्म ती चाहिँ विभिन्न निर्णयहरू हुन्छन् तिनमा चाहिँ कुन प्रकारले आउँछ भन्ने पनि महत्त्वपूर्ण हुन्छ र त्यसलाई क्यारी अन युएन सिस्टमले कसरी लिएर जान्छ र त्यस्तै प्रकारले विकसित राष्ट्रहरूले अरू विकासशील राष्ट्रहरूले यो म्यासेजलाई चाहिँ कसरी चाहिँ अगाडि बढाउनलाई सहयोग गर्छन् भन्ने चाहिँ पछिल्लो पार्ट हुन्छ। तर अहिले हामीले उठाउन पर्ने सवाल र प्रष्ट रूपमा बुझिने प्रकारले र चाहिँ उठेको जस्तो मलाई किन लाग्छ भने जस्तो त्यहाँ अब हातियारकै कुराहरू हो, मिसाइलहरूको कुरा भयो जुन 72 घन्टामा पुग्छ, गरिब जनताको चाहिँ ग्यासको कुराहरू भयो, मलको कुराहरू, म्यासेज त क्लियर छ नि।
3: नेपालले क्षतिपूर्ति पाउने सम्भावना पनि बढेको देख्नुहुन्छ यहाँले? त्यसो भए
6: अब ती चाहिँ अरू प्रोसेसर कार्बन नेपालले कस्तो प्रकारले सहयोग पाउँछ के पाउँछ किनभने अब त्यहाँ क्लाइमेट जस्टिसको उसमा चाहिँ मैले जलवायु न्याय भनेर बुझ्दाखेरि चाहिँ के भने उनीहरूले आर्थिक सहयोग गर्ने प्रविधिको सहयोग गर्ने क्षमता अभिवृद्धि गराउने बेसिकल्ली अब चाहिँ प्रविधिको जमाना आइसक्यो अब प्रविधिबाट नै यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने खालको चाहिँ अब पहिला त्यतातिर भन्दा नि आर्थिक सहयोगको कुरा हुन्थ्यो अब प्रविधि र आर्थिक सहयोग चाहिँ अब चाहिँ जरुरी भयो लेटेस्ट टेक्नोलोजीको चाहिँ युज गर्ने अनुसन्धान र अनुगमनका प्रक्रियाहरूलाई चाहिँ अगाडि बढाउनलाई चाहिँ कुन हिसाबले चाहिँ अन्तर्राष्ट्रिय सहयोग बढ्दै जान्छ अझै थप हुँदै जान्छ त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ र त्यसको लागि चाहिँ हाम्रो वार्ता क्षमतामा पनि भर पर्छ अथवा हामीले कुन प्रकारले चाहिँ त्यसैलाई आधार बनाएर कसरी अगाडि बढ्छौँ हाम्रो वार्ताकारहरूले कसरी अगाडि बढ्नुहुन्छ अथवा चाहिँ हाम्रो जलवायु कूटनीति अब कसरी अगाडि बढ्छ अब त्यसमा पनि भर पर्छ तर हाई सरकार प्रमुखको तर्फबाट दिने राजनैतिक सन्देश जुन छ नि त्यो चाहिँ प्रष्ट छ भन्ने चाहिँ मलाई लाग्छ
3: अब हाम्रो जलवायु कूटनीति चाहिँ कसरी अगाडि बढ्नुपर्छ भन्ने यहाँको सुझाव छ
6: जलवायु त दुईटा तिनवटा प्रकारले हेर्नु पर्यो अब यो यस्तो समस्याको जरा रुट कज चाहिँ के हो त भन्दा मुख्य कारण चाहिँ तपाईँको चाहिँ हरित ग्यासको उत्सर्जन नै हो त्यसको कटौती नभइन्जेलसम्म त्यसको सब्सट्यान्सियल कटौती हुनु पर्यो जस्तो हामीले पेरिस सम्झौताले 1.5 डिग्री भन्दा बढी चाहिँ तापक्रम बढाउनु हुँदैन भनेर त्यो 1.5 डिग्रीमै हामीले चाहिँ मेन्टेन गर्न सक्यौँ भने पनि विश्व समुदायले त्यसलाई मेन्टेन गर्न सक्यो भने नै हाम्रो हिमालको अवस्थामा चाहिँ अहिलेका ल्याटेस्ट अध्ययनहरूले के देखाउँछ भने 0.3 डिग्री यहाँ बढ्छ अझै बढी हुन्छ भन्नाले ग्लोबल अब ऊ चाहिँ टेम्परेचर 1.5 हुँदाखेरि हाम्रो चाहिँ 1.8 हुन्छ भन्नु अब भनेपछि त पग्लने क्रम त बढ्दै जान्छ अब त्यो पग्लने ताल बनेको चाहिँ हामीले देख्ने भयौँ अब पर्माकस्टहरूमा चाहिँ हामीले देख्ने भएनौँ जमिन मुनि भएका कुराहरू त हामीले केही पनि देख्ने भएनौँ होइन अनि त्यो हिसाबले चाहिँ अब यसलाई चाहिँ के लाग्छ भने हाम्रो कन्ट्री क्यापासिटी पनि बिस्तारै बढाउँदै जानु पर्यो अब यो एकैचोटि बढ्ने कुरा पनि होइन कन्ट्री क्यापासिटी बढाउँदै जाने हामीले पनि हाम्रा विकास कार्यक्रमहरूलाई कसरी जलवायु मैत्री र चाहिँ जलवायु उत्थानशील बनाउँदै जान सकिन्छ र हाम्रो डिजाइनदेखि नै इन्टिग्रेसनको कुराहरूलाई चाहिँ हेर्ने जस्तो एड अन सोल्युसन चाहिँ अलिकति कस्टली हुन्छ र बिल्ट इन सोल्युसनमा चाहिँ हामी गयौँ भने सुरुदेखि नै योजनाकै तहदेखि चाहिँ हामीले चाहिँ भनौँ यसलाई क्लाइमेट फ्रेन्डली कसरी बनाउन सकिन्छ हाम्रो इन्फ्रास्ट्रक्चरहरूलाई कसरी क्लाइमेट रेजिलियन्ट बनाउन सकिन्छ भनेर काम गर्दै गयौँ भने अब त्यसको रिजल्ट चाहिँ 8-10 वर्षपछि देखिन्छ
3: तत्कालै चाहिँ केही देखिने त्यस्तो देखिँदैन त्यसो
6: अब यसो हुन्छ अब यो तत्काल आजको भोलि नै त हुँदैन तपाईँलाई फन्डिङ ल्याउने कुरो पनि आजको भोलि नै हुँदैन त्यसका अन्तर्राष्ट्रिय प्रक्रियाहरू हुन्छन् जस्तो बायोलेटरल दुईटा सरकार मिल्न साथ हुन्छ मल्टिल्याटरल फन्डिङ भयो भने चाहिँ अलिकति चाहिँ बढी प्रोसेसमा जान्छ त्यो हिसाबले चाहिँ अब अझै कन्भेन्सनका फन्डहरू भयो भने त्यसका पनि आफ्नै प्रोसेसहरू छन् ती प्रोसेसहरूलाई डेभलप गर्दा विकास गर्दाखेरि पनि हामी जस्तै देशका प्रतिनिधिहरूले गरे हो नि त्यो अन्तर्राष्ट्रिय प्रक्रिया एउटा प्रकारको हुन्छ अब तत्काल हुने भन्ने कुरामा चाहिँ मलाई त्यति धेरै चाहिँ विश्वास लाग्दैन तर अब अन्तर्राष्ट्रिय समुदायले यसलाई साँच्चै नै सिरियसली लिएर सहयोग गर्न चाह्यो भने सबैभन्दा चाँडै फन्डिङ हुने प्रविधि हस्तान्तरण चाहिँ म चाहिँ बायोलेटरल हो भन्छु मल्टिलेटरलको प्रोसेस भन्दा बायोलेटरलको चाहिँ त्यसमा चाहिँ दुईटा कन्ट्रीहरू मात्रै इन्गेज हुने भएको हुनाले फास्ट हुन सक्छ भन्ने चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ मेरो पुरानो अनुभव चाहिँ त्यस्तो छ
4: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आइमी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
3: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ आजलाई बिदा दिनुहोस् नमस्कार

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ।

0: कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्रैक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
1: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625-73089, 98074-46182 र 98495-95225।

0: फुलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549998।

0: कसरी यस्तो भयो बाबु?
1: मेसिनको छेउमा बसेर घरमा फोन लाउने प्रयास गर्दै त्यही बेला साथीले स्विच अन गर्यो।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4943 4 4 93 580 र 98 5 50 26 4 40।
4: It's 9 o'clock, अहिले 9 बजेको छ।

0: सो लाभली मलाई त अहिलै डोली चरी हालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
10: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
12: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
10: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
13: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
13: 24 घण्टा इमर्जेन्सी सेवा
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
13: एडभान्स पेडियाट्रिक जनरल वार्ड
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
13: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
13: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
13: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
10: भेन्टिलेटर सेवा
13: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
13: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953

एकमेकाहरूसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। भरतपुर महानगरपालिका 15 रामपुरमा विद्युत ट्रान्सफर्मरमा करेन्ट लागेर एक चितुवा मरेको छ। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी दुर्गा प्रसाद पौडेलका अनुसार शनिबार दिउँसो पोथी चितुवा मृत अवस्थामा फेला परेको हो। मृत चितुवा करिब 8-10 महिनाको पोथी रहेको उहाँले जानकारी दिनुभयो। चितुवालाई आवश्यक परीक्षण तथा पोस्टमार्टमका लागि सौराहा लगिएको छ। चितुवाको मृत्यु करेन्ट लागेरै मरेको भन्ने पुष्टि भएको छ। अन्य कारण समेत जोडिएको हुन सक्छ, उहाँले भन्नुभयो। पोस्टमार्टमपछि अन्य विवरण यकिन हुन्छ। पोस्टमार्टमपछि चितुवाको मृत्युको कारण सहित घटनाको थप विवरण खुल्ने सूचना अधिकारी पौडेलले बताउनुभयो। सारा युथ क्लब माडी पाँच ब्रह्मपुरीको आयोजनामा चौथो सारा सेभेन ए साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिता माडी पाँच ब्रह्मपुरी स्थित मिलन चोकको शक्तिराम खेल मैदानमा सञ्चालन हुने जनाइएको छ। प्रतियोगिताको विजेताले रु 52,000, उपविजेताले रु 26,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड र मिडफिल्डर सहित उत्कृष्ट गोलकर्ता तथा अन्य विधामा समेत पुरस्कार प्रदान गरिने आयोजकले आएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबले यही असोज 26 गतेभित्र टिम दर्ता गर्न आयोजकले आग्रह गरेको छ भने टिम दर्ता शुल्क रु 5,000 कायम गरिएको छ। प्रतियोगिताको प्रबन्धकका रूपमा माडी नगरपालिका र माडी नगरपालिका वडा नम्बर 5 को वडा कार्यालय रहेका छन्। नारेडी नदीले सतर्कता तह पार गरेको छ। बिहिबारदेखि परेको वर्षापछि अहिले नारेडी नदीले सतर्कता तह पार गरेको हो। नारेडी बेसिन कार्यालय चितवनका अनुसार पानीको सतह 8.93 मिटर पुगेको छ। कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभयो। उहाँका अनुसार नारेडी नदीमा पानीको बहाव 7.30 मिटर सतर्कता तह मानिन्छ। यसैबीच अविरल वर्षाका कारण नारेडी नदीमा बाढी आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। नदीमा पानीको बहाव बढी हुँदा नदीको बाढी बस्तीमा पस्ने जोखिम बढेपछि नवलप्रासी, बर्दाघाट, सुस्तापूर्वकको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो। जिल्लाको गैंडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारीले नदी तटीय क्षेत्रका नगरवासीलाई सुरक्षित स्थानमा सारिएको बताउनु भएको हो। गैंडाकोट 2, 5, 6, 7 र 9 वडा नदी तटीय क्षेत्रमा पनि जनाउँदै उहाँले नदी प्रभावितलाई झटपट झोलासहित सुरक्षित स्थानमा जान आग्रह गरिएको बताउनुभयो। यसैबीच पश्चिमी नवलप्रासीको सुस्ता नगरपालिका 5 सुस्तामा नारेडी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। सुस्ता बस्तीमा पानी पस्न सुरु भए लगत्तै विपद उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। बंगालको खाडीमा उत्पन्न न्यूनचापी प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिमी नेपालमा भने आइतबारसम्म कायम रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा आइतबार दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी र बागमतीमा हल्का वर्षा मात्र भएको छ भने मध्य प्रदेशमा वर्षा भएको छैन। लगातार 3 दिनदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 मा पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको ज्यान गएको हो। नारेडी नदीको बाढी पसेर पश्चिमी नवलप्रासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलप्रासीको गाउँसुतीमा रहेको अमलटारी क्षेत्रमा नारेडीकै बाढी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 3,76,800 क्युसेक पुगेर खतराको तह नजिक पुगेपछि ब्यारेजका सबै ढोका खुलिएका छन्। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिइरहेका छन्। कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। वर्षाका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकाको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाकै कारण कास्कीको घान्द्रुङमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेत
रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ भने सुब्बा कुना रामघाट र लम्की बबियासोर 33 केबी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सुचारू गर्न नसकिने प्राधिकरणले जनाएको छ। यसै गरी मौसमविद रोशन लामिछानेले पूर्वी र पश्चिमी दुवै भेगमा पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्ने परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। सोमबारदेखि भने देशैभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्रै नियमित

0: तथा कृषिका योजना बनाउन सुझाव दिएको छ। संयुक्त राष्ट्रसंघको एकासी महासभामा सहभागी हुने प्रधानमन्त्री वीरेन्द्र शाह स्वदेश फर्किनु भएको छ। महासभामा सहभागी हुन गत मंगलबार अमेरिका प्रस्थान गर्नुभएका शाह शनिबार स्वदेश फर्किनु भएको हो। अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गर्नुभयो। जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउँदै उहाँले हिमालयको सुनामीले निम्ताएको विनाशलाई विश्वसम्म प्रस्तुत गर्नुभयो। जलवायु संकटलाई व्यवस्था गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिनुभयो। नेपाली कांग्रेस संस्थापन इतरपक्षीले पार्टीको 15 महाधिवेशन आउँदो मंगसिर 21-22 र 23 गते गर्ने भएको छ। शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डाक्टर प्रकाश रणमहतले मंगसिर तेस्रो साता महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। यसै गरी नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशनको तयारीले गति लिएको छ। यसै क्रममा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएको छ। यस्तै क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण बाबु पौडेलले शनिबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सूची हस्तान्तरण गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत विभिन्न तहका निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन पनि केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। समितिले पार्टीका विभिन्न तहका निर्वाचनका क्रममा नेपाली कांग्रेसको 15 महाधिवेशन निर्वाचन निर्देशिका 2083 अनुसूची 21 बमोजिम तोकिएको शुल्क बाहेक अतिरिक्त रकम लिएको भन्ने गुनासो प्राप्त भएको जनाएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने स्पष्ट पार्नुभयो। अतिरिक्त रकम लिएको भए सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न समेत समितिले निर्देशन दिएको छ। राष्ट्रियताको संरक्षण र हिन्दू राष्ट्रको पुनर्स्थापना गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको जय नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको छ। काठमाडौँको साबहिलमा शनिबार आयोजित विशेष कार्यक्रम बीच कार्यालयको उद्घाटन गरिएको हो। पार्टीका सभापति डाक्टर धवल शमशेर राणाले कार्यालयको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सभापति राणाले पार्टीको मुख्य ध्येय राष्ट्र निर्माण, सनातन हिन्दू राष्ट्र र राजा सहितको प्रजातन्त्र स्थापना रहेको बताउनुभयो। र निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो दूरीका बसहरू नयाँ बस पार्कमै थन्किएका छन्। सड़क ठप्प भएपछि गोङ्गबु स्थित नयाँ बस पार्कमा बिहिबारदेखि लामो दूरीका सवारी साधनहरू रोकिएका हुन्। वर्षाका कारण पृथ्वी बिबी लगायतका मुख्य राजमार्गका धेरै ठाउँमा पहिरो खसेर यातायात पूर्ण रूपमा ठप्प बनेको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 73 53, 98 5507 0061 र 98 5507 0053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 4394 4443 4395 80 र 98 5506 2440।
2: It's 10 o'clock. अहिले 10 बजेको छ।

मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पो

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पगलेक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Strādāju nispokšā. Nispokšā.
1: Sodies FM. Tirāna pēc uklūk 2 MHz.

0: Strādājiet izpakšā! Izpakšā!
1: Sodies FM, Tirana Pihuplo, 2 MHz.

Swedish FM 93.2 MHz.

0: यो त दरै रिसाएछन् कोलेनन खाइ
1: खै यति करलान्दैन नगाउने के गठे
2: मुहा पिराले छ क्या
3: हे के भनम खै

0: केटाले फकाउन नसके जस्तो छ है।
1: ल ल गाउँदिनु म।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: र सत्तोको सुईको बाढीले 399 घर डुबान, पछिल्लो विपदमा परेर 6 जनाको मृत्यु, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ, युवाको काँधमा काँग्रेस र भुटेको सुई बाढी, विश्वलाई चेतावनी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको तानले बदल्दै महिलाको दैनिकी शीर्षकको शुभ समाचार।
1: तेह्रथुमको लालीगुराँस नगरपालिका सातकी पुष्पाञ्जली केपछाकी मगर बिहानको घरायसी काम सकेर तानमा बस्नुहुन्छ। केही समय अघिसम्म घरायसी कामले बित्ने गरेको उहाँको दैनिकी अहिले तानसँगै फेरिएको छ। ढाका बुन्ने सिप सिकेपछि उहाँले घरमै बसेर आमदानी समेत गर्न थाल्नु भएको हो। आफ्नो आमदानीको मात्रा बचत समेत गर्न थाल्नु भएको छ। उहाँ भन्नुहुन्छ, बेरोजगार बसेर अरूको भर पर्नुभन्दा आफ्नै सिपले केही कमाउन पाउँदा आत्मविश्वास बढेको छ। मगर जस्तै लालीगुराँस नगरपालिकाका धेरै महिला अहिले घरमै तान राखेर ढाका बुन्न थालेका छन्। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत सञ्चालन भएका सिपमूलक तालिमले उनीहरूलाई घरधन्दाबाट उद्यमतर्फ जोड्न थालेको हो। मेडपा कार्यक्रम संयोजक छत्र श्रेष्ठका अनुसार महिलालाई आफ्नै गाउँमा बसेर आय आर्जन गर्न सक्ने बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। सिपसँगै उद्यम व्यवस्थापन र बजारीकरणमा समेत सहयोग गरिँदै आएको श्रेष्ठ बताउनुहुन्छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
6: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नारायणी र सप्तकोशी नदीको बाढीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 399 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर, कंकाली नगरपालिकाका 200 र तिलाठी कोइलारी गाउँपालिकाका 17 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा समेत राखिएको छ। नदीको बहाव बढ्दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ समेत डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पानी भरिएको छ भने बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। सुरक्षाकर्मीले बालबालिका, वृद्ध वृद्धा र साना झुपडी भएका परिवारलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा सारेका छन्। तर बाढीले घर डुबाए पनि धेरै स्थानीय गाउँ छाड्न तयार छैनन्। बस्ती डुबानमा परेको छ, घरमा बस्ने अवस्था छैन, तर पनि पशु चौपाएर खाद्यान्नको माया मानेर नारायण पारी अधिकांश स्थानीय जान मानेका छैनन्। स्थानीय मन्सी कुमारले भने आफ्नो गाउँको आश्रय स्थलमा बसिरहेको बताएका छन्। सुस्तामा 310 घर परिवारको बसोबास छ। शुक्रबार बिहानदेखि नारायणीको बाढी सुस्तामा पस्न थालेको थियो। सुरुमा थारू बस्ती जलमग्न भएकोमा नदीको सतह लगातार बढ्दै जाँदा बस्ती नै डुबानमा परेको सुस्ता 5 का वडा अध्यक्ष प्रभुनाथ यादवले बताएका छन्। सुस्ताको उत्तर र पश्चिमी भाग नारायणी नदीले घेरेको छ। दक्षिणमा भारत पर्छ, गाउँबाट बाहिर निस्कन समेत नारायणी नदी तर्नुपर्ने बाध्यता छ।
1: यता अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदबाट बागमती र लुम्बिनी प्रदेशमा 2-2, गण्डकी र कर्णालीमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले जानकारी दिनुभयो। बाढी पहिरोमा परि 2 जना घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले 407 जनाको उद्धार गरेको छ।
0: त्यस्तै केही दिन यता परेको अविरल वर्षाका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढी पहिरोका कारण सवारी आवागमन समेत ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ। यस खण्डमा पहिरो खसेपछि सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा पन्छाउन समेत समस्या भएको छ। यस खण्डमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थानीय प्रशासनले सवारी सञ्चालनमा समेत रोक लगाएको छ। भीरमा रोकेर अलपत्र परेका सवारीलाई शनिबार पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताएकी छन्। गत 14 भदौमा भोटेकोशीको बाढीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरूद्ध भएको थियो। पहिरो गएको ठाउँभन्दा केही माथि ट्याक खोलेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई महाराजगंज स्थित उनको घरबाट पक्राउ गरेको हो। उनी विरूद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। उजुरीको विवरण खुलेको छैन। उनी 2075 पुष 18 प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा 2078 फागुन 1 संसदमा महाभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए। उनी विरूद्धको महाभियोग पारित भएन तर त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किएन पाएनन्। रातो पार्टी अनलाइनले यो खबर छापेको छ।
0: युवाको काँधमा काँग्रेस मूल संरचनामा 35 मुनिका 35,000 शीर्षकमा खबर छ। 15 महाधिवेशनमा होमिएको नेपाली काँग्रेसको मूल नेतृत्व 50 वर्ष वरिपरिको छ। पार्टी सभापति गगन कुमार थापा 50 वर्ष पुगे भने उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र प्रदीप पौडेल समेत 55 वर्ष मुनिका छन्। यी नेताहरूले बनाएको विधानले यसपटकको महाधिवेशन युवामय भएको छ। महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको वडा, स्थानीय तह, प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने चरणमा छ। सनमा युवालाई कोटा नै छुट्याइएकाले क्षेत्रीय प्रतिनिधिदेखि ओडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको संरचनामा र महाधिवेशन प्रतिनिधि समेत गरी 35 वर्ष मुनिका 35,000 युवाहरू समेटिने भएका हुन्। यस महाधिवेशनमा काँग्रेसले युवा र महिलाका लागि विशेष योजना ल्याएको काँग्रेसले जनाएको छ। गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गर्दै युवाको प्रतिनिधित्व अनिवार्य बनाइएको हो। यसले पार्टीमा युवाको उत्साह समेत थपिएको छ। त्यस्तै समानान्तर अधिवेशनमा देउवापछि उपशीर्षकमा यसैसँग खबर छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समर्थनमा पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइराला समूह समानान्तर महाधिवेशनको अन्तिम तयारीमा छ। शनिबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको यो समूहले जानकारी दिएको छ। समूहको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई समेत बुझाएको छ। समितिका संयोजक किरण राज पौडेलले शनिबार निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सूची हस्तान्तरण गरिएको बताइएको छ।
1: सगरमाथा दशी बहस भोटेकोशी बाढी विश्वकै चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनीतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा टू दशी कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भने हिमालमा आएको रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूको समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेजिलियन्ट फ्युचर अर्थात् सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको थियो। विश्वका धनी र बढी उत्सर्जन गर्ने राष्ट्रहरूको गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालले भोगेको प्राकृतिक विपदलाई हिमाली सुनामीको संज्ञा दिँदै नेपाल जस्ता देशहरूले अनुकूलनको सीमा नाघेर हानि नोक्सानीको चरणमा पुगेको बताए। गत 26 अगस्तमा लाङटाङ क्षेत्रमा चट्टान र ग्लेसियर हिउँ पहिरिएर विनाशकारी क्षति पुर्यायो जसलाई मैले हिमाली सुनामीको रूपमा वर्णन गरेको छु। नेपालले विगत 3 दशकमा आफ्नै करिब 1/3 हिउँ गुमाइसकेको छ। परराष्ट्र मन्त्री खनालले नेपालको अवस्था राखे।
0: भोटेकोशी महाविपदको 1 महिना 5,000 बढी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा खबर छ। रसुवाको भोटेकोशी नदीमा आकस्मिक भीषण बाढ़ी आएको 1 महिना पूरा भएको छ। गत भदौ 10 गते बिहान गएको विनाशकारी बाढ़ीको महाविपत्तिबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1,453 जनाको मृत्यु भएको छ। को 1 महिना पूरा भइसक्दा पनि 5,550 जना अझै बेपत्ता छन्। हालसम्म 13,795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रय स्थलमा छन्। बाढ़ी प्रभावितको खोज, उद्धार तथा राहत सहितको कामका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी 3 सुरक्षा निकायका 20,477 सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीबाट 4,08,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। विनाशकारी बाढ़ीले बेघर तथा संरचना बगाएपछि विस्थापित भएका धेरै परिवार अहिले पनि आफ्नो पुरानो घरमा फर्किन सकेका छैनन्। कतिपय प्रभावित परिवार बाढ़ीले पुरिएका तथा क्षतिग्रस्त घरबाट बाँकी सामान निकालेर घर सफा गर्न थालेका छन्। तर घर पूर्ण रूपमा बगाएका वा बस्न अयोग्य भएका परिवार भने अझै अस्थायी टेन्ट तथा आश्रयस्थलको भरमा रहेका छन्। प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुको सट्टा भाडाको कोठामा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ। स्थानीय सरकारले बस्न योग्य घर नभएका परिवारलाई कोठा भाडामा लिएर बसाल्ने व्यवस्था समेत गरिएको छ। संघीय सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्चका लागि 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र 4 जना भन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि 2,000 रुपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरेको छ। आवास भाडामा बस्न नचाहने परिवारका लागि सरकारले अस्थायी आवासको विकल्प समेत अघि सारेको छ। बाढ़ीले रसुवाको सड़क सञ्जालमा समेत ठूलो क्षति पुर्याएपछि जिल्लाको उत्तरी क्षेत्रमा आवत जावत अझै चुनौतीपूर्ण बनेको छ। त्यस्तै भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट विस्थापित भई नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेका परिवारहरूलाई बिहिबारदेखि परेको अविरल वर्षाले थप समस्यामा पारेको छ। भदौ 10 को बाढ़ीमा जसो तसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी र चिसो भुइँका कारण पालभित्रै भिज्न बाध्य छन्। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्ती तथा कोठा समेत खोज्न थालेका छन्। बुधबार साँझदेखिको लगातार वर्षाका कारण देशभरको जनजीवन समेत प्रभावित भएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली कारण देशका अधिकांश स्थानमा निरन्तर पानी परेको छ। झरीका कारण दैनिक कामकाज र बाहिरी गतिविधिमा असर परेको छ। वर्षाका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरू बढी मर्कामा परेका छन्। मध्य र पश्चिम नेपालका धेरै ठाउँमा लगातार झरी पर्दा नदी तथा खोलामा समेत बाढ़ी आएको छ। भोटेकोशी महाविपदको 1 महिना 5,000 बढी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: गोर्खापत्रले दलित समुदायका थर सूचीकरण शीर्षकमा खबर छापेको छ। सरकारले पहिलो पटक दलित समुदायको परिभाषा सहित उनीहरूको थरलाई विस्तृत सूचीकरण गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिशमा मन्त्री परिषदले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशित गरेर पहिलो पटक दलित समुदायको थरलाई व्यवस्थित रूपमा सूचीकरण राष्ट्रिय दलित आयोगले जनाएको छ। 3 वर्षदेखि मन्त्रालयमै रहेको सूचीलाई आयोगले 6 पटकसम्म तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको थियो। सरकारले मन्त्रालयका जिम्मेवारी र नाम हेरफेर गर्दा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आएपछि सूचीकरणले गति लिएको हो। राजपत्रमा दलित समुदायको परिभाषा दिँदै विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका तथा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यका समग्र क्षेत्रमा उत्पीड़न, अपमान र बहिष्करणमा पारिएका समुदायलाई दलित समुदायका रूपमा परिभाषित गरिएको छ। श्रम, सिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदाय अन्तर्गत समेटिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो।
0: नाका खुल्न चट्टान फोर्दै सेना बेत्राउतीमा छिट्टे पुल जडान हुने शीर्षकमा खबर छ। गत भदौ 10 गते एक्कासी बाढी आउँदा रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा ठूलो जनधनको क्षति पुग्नुका साथै सड़क तथा पुलहरू क्षत विच्छेद बनेका छन्। यस महाविपत्तिले 69 किलोमिटर सड़क र 37 मोटरेबल पुलमा क्षति पुर्याएपछि अवरुद्ध भएको नेपाल चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढ़ीसम्मको यातायात खुलाउन अहिले रात दिन काम भइरहेको छ। दशैं नजिकै गर्दा रसुवागढ़ी नाकासम्मको सड़क खुलाउने लक्ष्य सहित सड़क विभाग, नेपाली सेना र सरकारद्वारा गठित विशेष कार्यदलको टोली समेत फिल्डमा खटिएको छ। सड़क विभागका अनुसार अवरुद्ध सड़क खुलाउन कार्यदलहरू खटिएका छन्। बाढ़ीले भत्काएको गल्छी देवीघाट त्रिशुली सड़क खण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ। त्यस्तै रातामाटे खण्डमा नदी कटानले बगाएको करिब 100 मिटर सड़कमा नयाँ ट्र्याक खोलिएको छ भने ठूलो खोला खण्डमा थुप्रेको 2-3 मिटर बाक्लो लेदो पन्छाउने कार्य समेत सम्पन्न भएको छ। बाढ़ीले क्षति पुर्याएको कोल्पु खोलाको पुल अस्थायी मर्मत गरी यातायात सञ्चालन गरिएको छ र स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढ़ाइएको छ। तर नुवाकोटबाट बेत्रावती जाने खण्डमा रहेको कड़ा भीड़ले काममा ठूलो अवरोध सिर्जना गरेको छ। सड़क विभागका महानिर्देशक विजय जयसीका अनुसार उक्त भीड़मा नेपाली सेनाले ब्लास्टिङ गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ। साथै लगातारको वर्षाले बेत्रावतीमा डेलिभरी हाल्न तयार गरिएको फर्मा समेत बगाउँदा केही ढिलाइ भएको समेत जनाइएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेलिब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले दशैं अघि नै रसुवागढ़ी नाकासम्म बाटो खुलाउने गरी काम भइरहेको बताएका छन्। झाले बाढ़ीले बगाएका पुलहरूको स्थानमा नयाँ पुल हाल्ने र सड़क खुलाउने काम द्रुत गतिमा भइरहेको समेत जानकारी दिएका छन्। देवीघाटमा एउटा बेलिब्रिज जडानको काम सम्पन्न भइसकेको छ भने बेत्रावतीमा पुल जडानको तयारी अन्तिम चरणमा पुगेको छ।
1: नेपाल राष्ट्र ब्याङ्कको एक अध्ययनले केन्द्रीय ब्याङ्क डिजिटल मुद्रा सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी